एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी, लाइफ्स गुड।

0: US Bank Limited. Access to all.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। विभिन्न कम्युनिष्ट घटकहरूबीचको एकताबाट बनेको नेपाली कम्युनिष्ट पार्टी नेकपालाई केन्द्रदेखि वडा तहसम्मै अधिवेशन शुरू गर्न सकस पारेको छ। पार्टी एकता प्रक्रिया सम्पन्न भएपछि संगठनहरूलाई व्यवस्थित बनाउन र सबै तहका कमिटीहरूलाई पूर्णता दिने काम लामो समयदेखि अधुरै छ।
3: शिक्षा तथा खेलकुद मन्त्रालयले राजनैतिक गतिविधिमा संलग्न शिक्षकहरूलाई कार्यवाही गर्ने भएको छ। शिक्षक राजनैतिक गतिविधिमा लागेको विषय सामाजिक सञ्जालबाट बाहिरिएपछि शिक्षा मन्त्री सस्मित पोखरेलले कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कार्यवाही गर्न निर्देशन दिनुभएको हो। साथै उहाँले देशभरका विद्यालयमा शिक्षकहरूको राजनीतिक गतिविधिलाई निगरानी गर्न पनि निर्देशन दिनुभएको छ।
2: सर्वोच्च अदालतले कानूनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक तवरले अनिवार्य रूपमा हत्कडी लगाउने कार्य नगराउन अन्तरिम आदेश जारी गरेको छ।
3: भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीले दर्जनौं घर, मोटरेबल पुल, सड़क सञ्जाल र जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। क्षतिको आर्थिक हिसाब किताब अझै पनि हुन बाँकी नै छ, तर घटनाले विपद व्यवस्थापनको तयारी, भू उपभोगको अनुशासन र जलवायु जोखिमप्रति राज्यको संवेदनशीलताबारे गम्भीर प्रश्न उठाएको छ।
2: राजधानी छपाईको ठेक्का प्रक्रिया कानूनसम्म ठहर गर्दै सर्वोच्च अदालतले फ्रान्सेली कम्पनी आईडीमियाका तीनवटै रिट खारेज गरिदिएको छ। तर यही प्रक्रियासँग जोड़िएको भ्रष्टाचार मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको 10 अर्ब 13 करोड़ रूपियाँको बिगो माग दावीको आधार र शैलीमाथि भने सर्वोच्चले गम्भीर कानूनी प्रश्न उठाएको छ।
3: नेपालमा वित्तीय अपराधका घटनाहरू प्रत्येक वर्ष बढ़िरहेका छन्। छोटो समयमा धेरै कमाउने लोभका कारण वित्तीय अपराधका घटना धेरै बढ़दै गइरहेको विभिन्न अध्ययनहरूले देखाएका छन्।
2: राष्ट्रिय सहकारी प्राधिकरणमा काजमा गएको राष्ट्रिय बैंकको टोलीले दर्शन सहकारीको अनुगमन तथा निरीक्षण गरेको छ। टोलीले पहिलो चरणमा 3 महिना सहकारीको नियमन र सुपरिवेक्षण गर्नेछ।

0: एकमात्र डीटीएच सेवा दिस होम देशो खुशीको कनेक्शन
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
3: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 थुन्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 1660-01-1110 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास बैंक लिमिटेड
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर मध्य पूर्व र युक्रेनमा जारी द्वन्द्व कृत्रिम बुद्धिमत्ता एआई को बढ़दो जोखिम तथा संयुक्त राष्ट्रसंघको भूमिकामाथि प्रश्न उठिरहेका बेला विश्वभरका नेताहरू यसै साता न्यूयोर्कमा भेला हुँदैछन् यस वर्षको संयुक्त राष्ट्रसंघको महासभामा विश्वव्यापी खाद्य तथा ऊर्जा सुरक्षा र स्वयं संयुक्त राष्ट्रसंघको भविष्यका विषयमा विश्वभरका नेताहरूका बीचमा छलफल हुने देखिएको छ राष्ट्रसंघको 81 महासभामा करिब 130 राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने अपेक्षा गरिएको छ
6: अब खेल खबर जापानको आइची नागायोमा जारी विश्व एसियाली खेलकुदमा सोमबार नेपाली टोलीका लागि निराशाजनक दिन बनेको छ पदकको आशा गरिएका खेलसहित विभिन्न प्रतिस्पर्धामा नेपाली खेलाड़ी तथा टोलीले अपेक्षित प्रदर्शन गर्न सकेनन् महिला भलिबल पुरूष कबड्डी बक्सिङ कराते टेबल टेनिस पौड़ी सफ्ट टेनिसमा नेपाली खेलाड़ी पराजित भएका छन्
5: अब विचार विश्लेषणको पालो आजको हिमालय टाइम्समा प्राध्यापक डाक्टर भूप प्रसाद धमलाले लेख्नु भएको छ लोकतन्त्र भनेको कानूनको परिधि रहेर उपभोग गरिने पूर्ण स्वतन्त्रताको राजनैतिक सामाजिक अवस्था हो 18 औं शताब्दीदेखि नै आन्ध्र महासागरको वरपर लोकतान्त्रिक अवधारणाको तीव्र विकास भयो एसिया र अफ्रिकामा पनि यसको विस्तार भयो जताततै यो शासन व्यवस्था कायम भयो आजसम्म पनि लोकतन्त्र जति लोकप्रिय व्यवस्था अर्को आएको छैन तर वास्तविक अर्थमा लोकतन्त्रको अभ्यास भने अझै हुन सकेको छैन नेपाल एउटा सानो मुलुक हो जुन यो शताब्दीमा ताराशाही विरूद्ध वाम लोकतान्त्रिक
7: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
8: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि
7: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादरी नगरपालिका 1 प्रगति टोल
8: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याप सुफद मूल्यमा गरिन्छ साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 98163555553 र 98423180
9: हेर्न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्म्यो उफ, कुन जन्मको पाप थियो कुनै
10: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557 68।
12: साथै 98525557 68 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो।
14: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संखुवा सभा 95.5 MHz।
15: साझा खबर हो, सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईंलाई स्वागत छ।
16: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, CINको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
15: आज 2083 साल असोज 6 गते मंगलबार, सेप्टेम्बर 22 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको एकादशी तिथि।
16: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
15: असोज 9 देखि 11 गतेसम्म देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने, उच्च सावधानी अपनाउन विपद व्यवस्थापन प्राधिकरणको आग्रह। भोटेकोशी बाढ़ीको 27 दिनमा पनि सड़क सम्पर्कमा जोड़िएन नुवाकोट र रसुवा।
16: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आज न्यूयोर्क जाँदै विपद र जलवायु न्यायबारे अध्ययन गर्न विशेष संसदीय समिति गठन। बाढ़ी प्रभावित क्षेत्रका 15 स्थानीय तहमा पोषण आपूर्तिका लागि विशेष अभियान चलाइँदै।
15: नेकपाको एकता महाधिवेशनको मिति सर्ने, नेतृत्व नछाड्ने एमाले अध्यक्ष ओलीको अडान। आपूर्ति श्रृंखलामा 5 तहका बिचौलिया, 2 तहमा झार्ने सरकारको प्रयास।
16: संयुक्त राष्ट्रसंघद्वारा विश्वव्यापी रूपमा शान्तिको आह्वान, विश्व महामारीको सामना गर्न तयारी नपुगेको डब्ल्यूएचओको भनाई। सुडानमा 50 लाख भन्दा बढ़ी विस्थापित नागरिकद्वारा घर फर्किन आग्रह।
15: र विश्व एसियाली खेलकुदमा नेपाली खेलाड़ीको प्रदर्शन निराशाजनक, जुडो टोलीको विदाई, पेस एक्सलाई महिला फुटसलको उपाधि।
17: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
15: साझा खबरको सबैभन्दा शुरूमा विपद र जलवायु अध्ययन न्यायका बारेमा अध्ययन गर्नको लागि विशेष संसदीय समिति गठन भएको प्रसंग।
16: प्रतिनिधि सभाले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद सम्बन्धी अध्ययनका लागि संसदीय विशेष समिति गठन गरेको छ। प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरू बीचको सहमतिमा सभाले विशेष समिति गठन गरेको हो। समितिलाई 8 बुँदे अधिकार क्षेत्र दिएको छ। यसअघि 2072 वैशाख 12 भूकम्पपछि उद्धार, राहत र पुननिर्माणमा सरकारलाई नीतिगत निर्देशन र सहजीकरणका लागि तत्काल संविधान सभा व्यवस्थापिका ले विशेष समिति बनाएको थियो। हिमालमा भइरहेको जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशूली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने नीतिगत विषयमा केन्द्रित रहने गरी समिति गठन भएको हो। 15 सदस्यीय समितिको संयोजकमा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका संसदीय दलका उपनेता गणेश प्राजुली रहनु भएको छ। समितिमा संयोजक सहित राष्ट्रपाबाट 8, नेपाली कंग्रेस र नेकपा एमालेबाट 2-2 जनाको प्रतिनिधित्व रहेको छ। त्यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट 1-1 जनाको प्रतिनिधित्व रहेको छ। समिति जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्यदिशा सिफारिश गर्न समिति गठन गरिएको सभामुख डोलप्रसाद अरियालले बताउनुभयो।
18: समितिको नाम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी त्रिशूली विपद सम्बन्धी संसदीय विशेष समिति रहनेछ। समितिको उद्देश्य हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भोटेकोशी त्रिशूली विपदको अध्ययन गरी प्रभावित नागरिकको पुनर्स्थापना, दिगो पुननिर्माण, भविष्यको जोखिम न्यूनीकरण, आवश्यक कानूनी तथा संस्थागत सुधार र जलवायु न्यायका लागि राज्यले अवलम्बन गर्नुपर्ने कार्य दिशा सिफारिश गर्नुहुनेछ। विषयगत अनुभव, समावेशिता तथा विपद प्रभावित क्षेत्रको प्रतिनिधित्व समेतका आधारमा निम्नानुसार 15 सदस्यीय रहेको समिति गठन हुनेछ।
16: समितिलाई हिमालमा जलवायु परिवर्तनको प्रभाव अध्ययनको मुख्य जिम्मेवारी दिइएको छ। हिमाली तापक्रम, हिमपात, हिमनदी, हिमताल तथा जलाधारमा भइरहेको परिवर्तन र त्यसबाट उत्पन्न जोखिम सम्बन्धी उपलब्ध अध्ययन तथा तथ्याङ्कको समीक्षा गर्ने अधिकार क्षेत्र पनि समितिलाई तोकिएको छ। यसैबीच प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानु अघि आवश्यक छलफलका लागि प्रमुख प्रतिपक्ष दलका प्रतिनिधिलाई बोलाउनु भएको थियो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो भएको भेटमा भटेकुसी बारीको विषय राष्ट्रसंघको महासभामा गम्भीर रूपमा उठाउन सुझाव दिएको कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले बताउनुभयो। जलवायु परिवर्तनमा नेपालको भूमिका न्यून रहे पनि त्यसको ठूलो असर भोग्नु परिरहेको भन्दै उहाँले क्षतिपूर्ति सहित जलवायु न्यायको आवाज उठाउन आग्रह गर्नुभएको थियो। यसैबीच संयुक्त राष्ट्रसंघीय महासभाको 81 सत्रका उच्चस्तरीय बैठकमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह आज अमेरिकाको न्यूयर्क जाँदै हुनुहुन्छ। उहाँ 14 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लाग्नु भएको हो। गत चैतमा प्रधानमन्त्री भएका शाहको यो पहिलो विदेश भ्रमण हो। उहाँले नेपाली समयअनुसार 9 असोज बिहान महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीले आउने जाने बाहेक 3 दिन न्यूयोर्क रहँदा जम्मा एउटा द्विपक्षीय भेटवार्ता गर्ने पनि तय भएको छ।
19: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका विभिन्न स्थानमा भारीदेखि अत्यधिक ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अप्नाउन आग्रह गरेको छ। प्राधिकरणले जारी गरेको सूचना अनुसार नेपाल मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिनका आधारमा यही असोज 9 गते शुक्रबारदेखि असोज 11 गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहोरी सहित भारीदेखि धेरै भारी पानी पर्ने सम्भावना रहेको ल्याएको हो। कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि ठूलो पानी पर्ने अनुमान गरिएका कारण सावधानी अप्नाउन अनुरोध गरिएको प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसीले सीआईएनसँग बताउनुभयो।
20: जल तथा मौसम विज्ञान विभागबाट जारी भएको विशेष बुलेटिन अनुसार यही 2083 असोज 8 गतेदेखि 12 गतेसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। उक्त विशेष बुलेटिनलाई ध्यान दिँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ। विशेष बुलेटिन र एडभाइजरी अनुसार उक्त अवधिमा देशैभर उच्च सतर्कता अपनाउनु हुन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग र अन्य आधिकारिक निकायबाट जारी हुने सूचना तथा जानकारीलाई विशेष ध्यान दिँदै सो अनुसार पूर्व सतर्कता अपनाउनु हुन र उक्त अवधिमा यात्रा सकभर नगराउनु हुन र आवश्यक परेको खण्डमा प्रति कार्यका लागि तयारी रहनु हुन सम्पूर्ण महानुभावहरूलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अनुरोध गर्दछ।
19: मौसम विभागका अनुसार उत्तर अण्डमान सागर र आसपास क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाड़ीको मध्य भाग नजिकमा छ। उक्त प्रणाली थप सशक्त भई पश्चिम उत्तर पश्चिम दिशातर्फ सर्दै नेपालतर्फ प्रभाव पार्ने सम्भावना रहेको जानकारी दिएको छ। यस अवधिमा देशका अधिकांश स्थानमा मेघगर्जन सहित मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढ़ी, पहिरो तथा गेग्रान बहावका साथै शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ़न सक्ने पनि प्राधिकरणले आकलन गरेको छ। विशेष गरी नदी तथा खोलामा पानीको सतह बढ़न सक्ने भएकाले तटीय किनार क्षेत्रका बासिन्दाहरूलाई सावधानी अप्नाउन र जोखिमयुक्त स्थानमा बसोबास गर्नेहरूलाई सुरक्षित स्थानमा सर्न पनि सुझाव दिइएको छ। प्राधिकरणले हिजो 77 जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतका सरोकारवाला निकायसँग छलफल गर्दै कसरी जोखिम कम गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल गरेको छ।
16: रसुवाको भोटेकोसी बारी प्रभावितको पोषण सुधार र जनस्वास्थ्य जोखिम कम गर्न तीनै तहका सरकारबीच राम्रो समन्वय हुनुपर्नेमा सरकारवाला निकायका प्रतिनिधिले जोड़ दिएका छन्। सामुदायिक रेडियो प्रसारक संघ अकोराम नेपालले वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा हिजो टेको स्थित परिवार कल्याण महाशाखाको सभाकक्षमा गरेको बहु सरकारवाला पोषण संवाद कार्यक्रममा उनीहरूले विनाशकारी बारीपछि दीर्घकालीन रूपमा कुपोषणको जोखिम हुने भन्दै सरकारी तथा गैर सरकारी निकाय बीच आवश्यक समन्वय गर्न पनि अनुरोध गरेका थिए। छलफल कार्यक्रममा परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लीला विक्रम थापाले बाढ़ी प्रभावित 15 स्थानीय तहमा रहेका समुदायका नागरिक र होल्डिङ सेन्टरमा पुगेका बालबालिका गर्भवती सुत्केरी किशोर किशोरीको पोषणको अवस्थाका बारेमा तथ्याङ्क लिने काम भइरहेको समेत बताउनुभयो।
0: सीमित स्रोत र साधन भित्र पसेर हामीले अलि ठूलो काम गर्नुपर्ने यो स्थिति आएको बेला हो कि जस्तो मलाई लाग्छ। बालबालिका होइन र विभिन्न जोखिम समूहमा पर्ने जुन समूहका पब्लिकहरूलाई अहिले मैले चाहिँ बाहिरबाट आएका खानेकुरा चाहिँ तत्कालको लागि जुन खाद्य संकटलाई कम गर्नको लागि र त्यो जोखिमबाट अझै जोखिममा नजाउँ विभिन्न उमेर समूहका व्यक्तिहरू भन्नको लागि भने विद्यालय शिक्षा स्कूलका बालबालिकाहरूलाई पनि यो खाद्य खानेकुराहरूको बारेमा खानपानको बारेमा त्यो पनि एउटा हाम्रो नियमित कार्यक्रमहरू त्यहाँ हामीले जोडेका छौं।
16: बाल स्वास्थ्य सेवा तथा खोप शाखा प्रमुख डाक्टर अभियान गौतमले भोटिकोसी बाढ़ी प्रभावितमा झाडा पखाला हैजाको जोखिम हुने भएका कारण हेलिकप्टर र ड्रोनबाट भए पनि खोप प्रभावित 15 स्थानीय तहमा पठाइएको समेत बताउनुभयो।
21: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोशी बाढ़ी प्रभावितलाई प्याकेजमै राहतको व्यवस्था गर्न सुझाव,
22: खाद्य सुरक्षा आइहाल्यो, पोषणको कुरा आयो, उहाँहरूलाई बिरामी हुँदाखेरिको औषधी उपचारका कुराहरू भयो, उहाँहरूको महिनावारीको लागि महिनावारी स्वच्छताको कुराहरू, मातृत्व सुरक्षाका कुराहरू चाहिँ प्याकेजमै हुनुपर्छ जस्तो लाग्छ मलाई।
16: नेकपा एमाले महाधिवेशनको मिति नेकपाको एकताको मिति सर्ने, नेतृत्व नछाने एमाले अध्यक्ष ओलीको अडान, आपूर्ति श्रृंखलामा पाँच तहका बिचौलिया दुई तहमा झार्ने सरकारको प्रयास लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
23: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
24: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नुपर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
25: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
23: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटकी लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
25: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएनद्वारा जनहितका लागि जारी सन्देश।
16: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
23: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
16: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
23: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
16: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
23: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
16: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
1: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
3: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा राजनीतिमा संलग्न शिक्षकलाई कार्यवाही गर्न निर्देशन शीर्षकमा सूर्यप्रसाद पाण्डेले लेख्नु भएको खबर प्रकाशित छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कार्यवाही गर्ने भएको छ। शिक्षक राजनैतिक गतिविधिमा लागेको विषय सामाजिक सञ्जालबाट बाहिरिएपछि शिक्षा मन्त्री सस्मित पोखरेलले कुनै पनि राजनैतिक गतिविधिमा संलग्न हुने शिक्षकलाई कार्यवाही गर्न निर्देशन दिनुभएको हो। प्रवासीको मताधिकारबारे अध्ययन गर्दै आयोग शीर्षकमा खबर प्रकाशित छ। विदेश स्थित 27 कूटनीतिक नियोगसँग छलफल समेत भएको छ। आपूर्ति श्रृंखलामा 5 तहका बिचौलिया 2 तहमा झार्ने प्रयासमा सरकार शीर्षकमा ईश्वर चन्द्र झाले लेख्नु भएको खबर प्रकाशित छ। सरकारको अध्ययनले कृषि उपजको आपूर्ति श्रृंखलामा किसानदेखि उपभोक्तासम्म 5 तहका बिचौलिया रहेको देखाएको छ। सरकारले गठन गरेको आपूर्ति श्रृंखला सुधार सुझाव कार्यदलले गरेको प्रारम्भिक अध्ययनमा यस्तो देखाएको हो। राष्ट्रिय सभाको हिजोको बैठकमा कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर कार्यक्रममा मन्त्री गीता चौधरीका अनुसार उत्पादक र उपभोक्ता बीच मूल्य अनुपातमा ठूलो अन्तर देखिएपछि अध्ययनका लागि निम्ति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको संयोजकत्व र कृषि वन तथा पर्यावरण मन्त्रालयको समन्वयमा गत साउन 12 गते कार्यदल गठन गरिएको थियो। पितृपृष्ठमा संक्रामक पशु रोग विधेयक पारित शीर्षकमा खबर प्रकाशित छ भने डेंगू संक्रमण बढ़दै शीर्षकमा खबर छ। सिन्धुलीमा 5 आर्थिक वर्षको 2 महिनामा 18 जनामा डेंगी संक्रमण देखिएको छ। त्यस्तै भित्रपृष्ठमै औषधिमा भ्रामक विज्ञापन नगर्न चेतावनी शीर्षकमा खबर प्रकाशित छ। आयुर्वेद चिकित्सा परिषदले दर्ता नभएका औषधिको बिक्री वितरण नगर्न निर्देशन दिएको छ। परिषदले आयुर्वेद औषधि सम्बन्धी अतिरञ्जित तथा भ्रामक प्रचार प्रसार तत्काल रोक्न समेत कड़ा निर्देशन दिएको हो। साइबर सुरक्षा कमजोर हुँदा नेप्सेको कारोबार ठप्प शीर्षकमा भित्रपृष्ठमा खबर छ। उद्यमी तथा व्यवसायका समस्या समाधानका लागि सुझाव माग शीर्षकमा अर्को खबर छ भने भोटिकोशी त्रिशुली बाढ़ीमा पर्यटनमा 52.76 अर्ब क्षति भएको प्रसंगको खबर पनि प्रकाशित छ।
2: आर्थिक कारोबार दैनिकमा निर्माणाधीन र प्रस्तावित 4 जलविद्युत आयोजना खारेज गर्न माग शीर्षकमा खबर छापिएको छ। संखुवा सभा जिल्लाको संखुवा र शिशुवा कोला करिडोर क्षेत्रमा निर्माणाधीन तथा निर्माण तयारीमा रहेका जलविद्युत आयोजना स्थानीयले खारेजीको माग राखेको उल्लेख गरिएको छ। उनीहरूले जिल्ला प्रशासन कार्यालयमा आयोजना निर्माणमा अवरोध नगर्ने सहमति भएको 2 दिनपछि तत्काल आयोजनाको काम रोक्न माग गर्दै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन्। घरजगामा झण्डै 32% बढ़्यो राजस्व शीर्षकमा गोपाल संग्रौला लेख्नुहुन्छ। चालू आर्थिक वर्षका 2 महिना साउनदेखि भदौमा घरजग्गा कारोबारबाट असुली हुने राजस्व उच्च दरले बढ़ेको हो। गत वर्ष साउन भदौको तुलनामा यो वर्ष 31.77% राजस्व बढ़ेको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार घर जग्गा कारोबारबाट गत वर्षको साउन भदौमा 6.42 अर्ब रूपियाँ राजस्व उठेको थियो। यो वर्षका 2 महिनामा 8.46 अर्ब राजस्व असुली भएको उल्लेख गरिएको छ। नेपाल औषधि उद्योग पुनसंचालन सरकारको रहर मात्रै औषधि उद्योगमा सरकारी लगानी 1.33 अर्ब संचित घाटा 23 अर्ब शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकको बिजुलीमा लगाइएको भ्याटमा पुनरावलोकन शीर्षकको खबर छापिएको छ। सीमा तामाङले लेख्नु भएको हो। बिजुलीमा लगाइएको भ्याट हटाउने बारे छलफल भइरहेको र अर्थ मन्त्रालयले प्रस्ताव लगेपछि मन्त्री परिषद बैठकले निर्णय गर्ने ऊर्जा मन्त्री श्रेष्ठको भनाइरहेको उल्लेख गरिएको छ। चालू आर्थिक वर्षको बजेट मार्फत बिजुलीमा घरायासी ग्राहकलाई 5 र बाँकीलाई 13% मूल्य अभिवृद्धि कर भ्याट लगाएको सरकार यसको पुनरावलोकनमा जुटेको छ। सरकारले 15 जेठमा आर्थिक वर्षको बजेट ल्याउँदै घरायसी ग्राहकलाई 5% भ्याट लगाउने घोषणा पनि गरेको थियो। वर्षेनी नै घट्दैछ यार्चाको भाव शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको खबर छापिएको छ। 74 वर्ष इतिहास बोकेको कानून आयोगलाई नै कानून बनाउने भूमिकामा बाइपास शीर्षकमा दुर्गा दुलालले लेख्नु भएको छ। सरकारले अघि सारेको नेपाल कानून आयोग ऐन संशोधन विधेयकमा कानून मन्त्री नै आयोगको अध्यक्ष हुने प्रस्ताव छ तर यसमा कानूनविद र पूर्व पदाधिकारीहरूले आपत्ति जनाएका छनृ
25: नयाँ पत्रिका दैनिकमा केन्द्रीय कमिटिमा अध्यक्ष ओलीको प्रतिवेदन, पुनर्गठन र नेतृत्व हस्तान्तरणको माग खारेज, लोकतन्त्रका लागि भन्दै निर्णायक आन्दोलनको प्रस्ताव शीर्षकमा सुरोजन पाण्डेले लेख्नु भएको खबर छापिएको छ। महासचिवलाई बैठक सञ्चालनमै निषेध गरिएको छ। अध्यक्ष ओलीले बैठक आफै सञ्चालन गर्नुभयो। राष्ट्रिय गान र मौन धारण गराएपछि उहाँले नै बैठकमा शुरूमा आफ्नो विचार पनि राख्नु भएको थियो। प्रश्न उठाउँदा कृष्ण गोपालले हप्की खानु परेको पनि खबरमा उल्लेख गरिएको छ। समय लिएरै प्रतिवाद गर्ने तयारीमा महासचिव पोखरेल शीर्षकमा पनि खबर छ। सर्ने भयो नेकपाको एकता महाधिवेशन शीर्षकमा अर्को खबर छापिएको छ। नेपाली कम्युनिष्ट पार्टीको मंगिरको महाधिवेशन कार्यतालिका प्रभावित भएको छ। 11-15 मंगिरमा काठमाडौँमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने कार्यतालिका भए पनि भोटेकोशी बारी लगायतका कारण कार्यान्वयन हुन नसकेको नेकपाले जानकारी दिएको छ। 11-15 मंगिरमा महाधिवेशन गर्ने कार्यतालिका रहेको थियो। कस्तुरजन्य सम्पत्ति तथा साधन रोगका नियन्त्रण तथा जफत नियमावली संशोधन गरिएको छ। भ्रष्टाचार र अपराधका सम्पत्ति शुरूमा कसूरदारले नै खरिद गर्न पाउने भएका छन्। नयाँ पत्रिका दैनिकमै खबर छ। सिंहदरबारको शिशु स्याहार केन्द्रमा 8 महिनामा पालो, 60 अभिभावक आफ्ना सन्तान भर्नाको प्रतीक्षामा, करारका कर्मचारीलाई छैन शिशु राख्ने सुविधा, कार्यविधिमा भए पनि राखिँदैनन् करार कर्मचारीका शिशु शीर्षकमा शिवहरी घिमिरेले खबर लेख्नु भएको छ। भित्री पन्नामा खबर रहेको छ पद्म नर्सिङको नर्सिङ होम प्रकरण, स्वास्थ्य सचिव बसौलालाई जिम्मेवारीबाट हटाइयो शीर्षकमा रोहितराज पराजुलीले कास्कीबाट लेख्नु भएको खबर हो। हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले चित्कार्न खोज्दा त्रिपुरेश्वरमा अप्रिय घटना शीर्षकमा खबर छापिएको छ। ललितपुरको गोदामचौर हरिसिद्धि रत्न पार्क त्रिपुरेश्वर रूटमा चल्ने बा पाँच ख 4274 बस हिजो बिहान 10:30 बजे त्रिपुरेश्वर चोकमा पुग्यो। बसभित्र केही संख्यामा यात्रु पनि थिए। 25 वर्षीय अर्जुन दुवङले चलाएको बस त्रिपुरेश्वर स्थित चोकमा ट्राफिकले रोक्यो। हर्न बजाएको भन्दै ट्राफिकले चिट काट्न ब्लू बुक र लाइसेन्स मागेको थियो, तर आफूले हर्न नबजाएको भन्दै चालकले ब्लू बुक र लाइसेन्स दिन मानेनन्। तर ट्राफिक प्रहरीले रोकेर बस साइड लगाएपछि यात्रु झरेर अन्य बसमा चढे। त्यसपछि चालक दोङ र ट्राफिक प्रहरी बीच चर्काचर्की भएको थियो अनि बसमा आगलागी भएको छ। यसबारेमा अनुसन्धानका लागि प्रहरी र प्रशासनको तर्फबाट दुई छुट्टा छुट्टै समिति पनि गठन गरिएको छ। भित्री पन्नामा छापिएको अर्को खबर पनि छ। टीएमएसको डेटा सेन्टर साइबर अपहरणमा परेपछि शेयर कारोबार स्थगित भएको बारेमा अनि भोटेकोशी बाढीबाट पर्यटनमा 52.67 अर्ब क्षति भएको पनि खबरमा उल्लेख गरिएको छ। नयाँ पत्रिका दैनिकमा 5 वर्षमा 3 गुणा बढ़्यो विदेशी विनिमय संचिति शीर्षकमा दिलीप पौडेलले लेख्नु भएको खबर छ भने प्रतिकूल मौसमले अन्यलमा आरोही 9-11 गतेसम्म रातीमा यात्रा नगर्नको लागि प्राधिकरणले दिएको सूचनाको बारेमा पनि खबर छापिएको छ। विद्यालय शिक्षा विधेयक फेरि सुन्नेबाटै शीर्षकमा रूबी रौनियारले लेख्नु भएको छ। पुरानो विधेयक निष्क्रिय भएको छ, नयाँ बनाउनको लागि कार्यदल गठन गरिएको छ। 45 खर्ब लगानीमाथि खेलवाद शीर्षकमा मधु रङ पाण्डेले लेख्नु भएको खबर पनि छापिएको छ।
4: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्रसंघले विश्वव्यापी शान्तिको आह्वान गरेको छ। अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा राष्ट्रसंघले दैनिक जीवनमा सुधार, गरिमा, अवसर र सहयोगलाई समेट्दै युद्धको अन्त्यको उल्लेख गरेको हो। शान्ति स्थापनाका लागि विद्यालय, छिमेक, स्थानीय समुदाय र मानिसहरू बीचको दैनिक सम्बन्धलाई पनि शुरू हुनुपर्छ भन्ने कुरामा हिक्का राख्न समेत राष्ट्रसंघले आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले समानता र मर्यादाका आधारमा थप न्यायपूर्ण संसार निर्माण गर्दै दैनिक प्रयास गर्न विश्वव्यापी आह्वान समेत गर्नुभएको हो। यता विश्व महामारी रोकथाम पूर्व तयारी र प्रतिकारका लागि अझै पर्याप्त रूपमा तयारी नभएको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ। संयुक्त राष्ट्रसंघको 81 महासभाको उच्च स्तरीय सप्ताह अघि महामारी सम्बन्धी प्रतिबद्धतालाई व्यापकताका साथ उतार्न विश्व नेताहरूलाई उहाँले आग्रह समेत गर्नुभएको छ। राष्ट्रिय सामाजिक सञ्जाल मार्फत महामारी रोकथाम पूर्व तयारी र प्रतिकारका लागि प्रतिबद्ध हुनुपर्ने समेत डब्ल्यूएचओका प्रमुखको भनाई रहेको छ। र सुडानमा जारी गृहयुद्ध र कठिन चुनौतीका बावजूद पनि 50 लाख भन्दा बढ़ी विस्थापित व्यक्तिहरू आफ्नो मूल क्षेत्रमा फर्कन आग्रह गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनले एक विज्ञप्ति उल्लेख गर्दै तत्काल सहयोग बिना परिवारहरू फेरि विस्थापित हुने जोखिम रहेको समेत उल्लेख गरेको हो।
25: साझा खबरमा अब खेल खबर। लामो समय पर्खाईसम्म विभिन्न देशका खेलाड़ीले आवास नपाउँदा बीसौं एसियाली खेलकुदको आयोजकमाथि आलोचना भएको खबर। अनिल मल्ल ठकुरीले नागोयाबाट लेख्नु भएको खबर नागरिक दैनिकले छापेको छ। शुरूमा करिब 15,000 खेलाड़ी तथा पदाधिकारी आउने अनुमान गरिएको थियो, तर नयाँ खेलहरू थपिँदै गएपछि सहभागीको संख्या बढ़ेको र त्यसैका कारण आवास व्यवस्थापनमा समस्या आएको आयोजकले दावी गरेको छ। नेपाली खेलाड़ीको प्रदर्शन भने निराशाजनक देखिएको छ। कराते, उसु, बक्सिङ लगायतका खेलमा नेपाली खेलाड़ीले दोस्रो दिन पनि पदक जित्न सकेका छैनन्। नेपाली कराते बीसौं एसियाली खेलकुदमा सोमबार पनि हिजो निराशाजनक प्रदर्शन गर्यो। जापानको नागोयामा महिला कुमिते 68 केजी तौल समूहमा नेपालकी निरूपा दोङ तामाङ आफ्नो पहिलो खेलमै पराजित हुनुभएको छ। बक्सिङमा दानबहादुर दर्लामी शुरूमै पराजित हुनुभयो। पुरूष कबड्डीमा नेपाली टोली थाइल्याण्डसँग पराजित हुन पुग्यो। उसुका अनुभवी खेलाड़ी सुस्मिता तामाङ पनि बाहिरिनु भएको छ। नेपाल महिला भलिबलको 9-10 स्थानका लागि भएको प्लेअफमा भने सोमबार हिजो हङकङसँग सोझो सेटमा पराजित भएको छ। महिला टेबल टेनिस खेलाड़ी नविता श्रेष्ठले विजयी हात पार्नुभयो। उहाँले मकाउकी क्योक लाम्प क्वानलाई 2 सेटले पछाडि परेको अवस्थामा पनि विजय निकाल्न सफल हुनुभएको हो। सफ्ट टेनिस अन्तर्गत मिक्स डबल्समा नेपालले मिश्रित प्रदर्शन गरेको छ। जर्जिया चौधरी र कमल भण्डारीको जोड़ीले मंगोलियाको जोड़ीलाई 5-4 हराउँदा चाइनिज ताइपेईसँग भने 5-5 हार बेहोर्नु परेको छ। यसैबीच जोडो खेलाड़ी उत्पादनमा महत्वपूर्ण योगदान गरिरहेको बन्दी सहायता नियोग पामले विश्व एसियाली खेलकुदमा जापान जाने आफ्ना खेलाड़ी सहित जुडो टोलीको विदाई गरेको छ। र पेसएक्स स्पोर्ट्स एकाडेमीको आयोजनामा भएको 5A साइड महिला फुटसल प्रतियोगिताको उपाधि पेसएक्सले जितेको छ।
5: भोटिकुसी बारेको प्रभाव र लैंगिक दृष्टिकोण बारेको विशेष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
5: साझा खबरमा अब भोटेकोशी बाढ़ी प्रभावितका महिला र बाल बालिकाको कुरा। भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रका महिला बाल बालिका गर्भवती र सुत्केरीलाई राहत तथा पुनर्स्थापनामा ध्यान दिनुपर्ने पक्ष र पोषणको आवश्यकताका बारेमा निरन नेपालका उपाध्यक्ष डाक्टर नम्रता पाण्डेसँग हामीले कुराकानी गरेका छौं।
8: किनभने महिलाहरू घरभित्रकै काममा धेरै व्यस्त हुने कारणले पनि एउटा त्यो स्थिति पनि भयो। अर्को कुरा चाहिँ भाग्नुपर्ने दौड़िनुपर्ने हिसाबमा पनि महिलाहरू आफ्नो घर थन्काउँदै हुनुहुन्थ्यो होला, बालबालिकालाई केही कुरा तयारी गर्दै हुनुहुन्थ्यो होला। त्यो कुराले गर्दाखेरि पनि जोगिन पनि उहाँहरूलाई गाह्रो भयो जस्तो पनि लाग्छ। एउटा क्षति हुने र अहिले क्षति भएर जो हुनुहुन्छ प्रभावित क्षेत्रमा हुनुहुन्छ उहाँहरूले धेरै कुराहरू आफ्नो मन बोलिरहेको छ होला, सायद शब्द बोलिरहेको छैन होला। कति धेरै कुराहरू उहाँहरूको मनोसामाजिक अवस्थादेखि लिएर उहाँको आफ्नो संसार भविष्य बालबालिका अब यसलाई त कुन दृष्टिकोणबाट हेर्ने भन्ने कुरा छ। अर्को कुरा हाम्रो गर्भवती महिलाहरू बालिकाहरू किशोरीहरू उहाँहरूको सरसफाई पोषण होइन यी कुराहरूलाई कतिको ध्यान पुगेको छ। कतिपय अवस्थामा महिलाहरू खुलेर भन्न पनि सक्नुहुन्न नि त।
25: जस्तो बाढी प्रभावितहरूलाई राहतको कुरा गर्दै गर्दाखेरि उनीहरूलाई हामीले जस्तो अब महिनावारी स्वच्छताको कुरा होला, हामी लगभग दोस्रो तेस्रो दिन पुग्दै गर्दाखेरि सुत्केरी महिलाहरूले जति धेरै खान चाहनुहुन्थ्यो त्यति पाइराख्नु भएको थिएन, जस्तो खानेकुरा खान चाहनुहुन्थ्यो त्यो पाइराख्नु भएको थिएन। समय बित्दै जाँदाखेरि हामीले थप यसलाई लैंगिक रूपमा अझ धेरै ध्यान दिनुपर्ने यो क्षेत्रमा हामीले अब राहतको पुनस्थापनाको बेलामा ध्यान दिनुपर्छ भन्ने चाहिँ यहाँलाई के लाग्छ?
8: राहतको प्याकेजमा चाहिँ पोषणलाई ख्याल गर्नुपर्छ। खाद्य सुरक्षा आइहाल्यो, पोषणको कुरा आयो, जस्तै अनि उहाँहरूलाई बिरामी हुँदाखेरिको औषधि उपचारका कुराहरू भयो, उहाँहरूको महिनावारीको लागि महिनावारी स्वच्छताको कुराहरू, मातृत्व सुरक्षाका कुराहरू चाहिँ प्याकेजमै हुनुपर्छ जस्तो लाग्छ मलाई।
25: त्यो प्याकेज भनेर चाहिँ कस्तो खालको के दिनु पर्यो?
8: अहिले हामीले चाहिँ राहत भनेर जुन चामल चाउचाउ पानी बाँडिरहेका छौँ नि त्यो सँगै पोषणका पोषणयुक्त खाद्य वस्तुहरू र महिलाहरूका लुगा कपड़ाहरू स्वस्थता शौचालयदेखि लिएर बस्ने ठाउँ अवस्था उहाँहरूको ओढ्ने ओछ्याउनेदेखि लिएर सबै कुराहरू होलिस्टिक रूपमा चाहिँ उहाँको चाहिँ शारीरिक स्वास्थ्य र मानसिक स्वास्थ्यलाई ख्यालमा राखेर सुरक्षा सम्पूर्ण सुरक्षा चाहिँ महिलाहरूलाई जरूरी छ।
25: पोषणयुक्त भन्नाले अब जस्तो हामीले त्यही अब स्थानीय उत्पादनको उपयोग गर्नुपर्छ होल्डिङ क्षेत्रमा भन्ने हो कि अथवा हामी राहत लिएर जाँदै गर्दाखेरि पनि यो यो खानेकुराहरूलाई हामीले सन्तुलित गर्न सक्यौं अथवा त्यसलाई मिसाउन सक्यौं भने राम्रो हुन्छ भन्ने लाग्छ।
22: एक त त्यहीको स्थानीय स्रोत साधनको उत्पादन र प्रयोग हुन सक्यो भने अति नै उत्तम, त्यो राम्रो, त्यो सम्भावना भयो भने त झनै राम्रो। अरू भएन भने पनि हामीले यहाँबाट लिएर जाने कुराहरूमा पनि जुन पैसाले चाहिँ पिज्जा बर्गरको कुराहरू आउँछ नि त्यो आउँछ, त्यति नै घिउ पनि आउँछ के।
25: डाक्टर नम्रता पाण्डेसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
9: असोज 9 देखि 11 सम्म देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने उच्च सावधानी।

0: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
0: दाँतको एक्सप्रेस सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खुल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: This is Radio Songkhuwa Sabha 95.5 MHz.
4: बढी लगाउन निर्देशन। भोटेगोसी बाढीको 27 दिनमा पनि नुवाकोट र रसुवा सड़क सम्पर्कमा जोडिएनन्। दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या। जापानमा शक्तिशाली डुजुवान आँधीको त्राससँगै सयौं उडान प्रभावित। 16 लाख भन्दा बढ़ीलाई सुरक्षित स्थानमा सर्न आग्रह। र विश्व एसियाडमा महिला भलिबल तर्फ नेपाल हङकङसँग सोझो सेटमा पराजित।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिट। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा। समाचार अब विस्तारमा।
7: ब्रोकरहरूको प्रणाली राखिएको डेटा हब प्रालीको डेटा सेन्टरमा अस्ति आइतबार बिहानदेखि न्यान्सवेयर आक्रमणको घटना देखियो। यो समस्या अस्ति आइतबार र हिजो 11 बजेसम्म पनि पहिचान र समाधान नभएपछि डेटा हबले हिजो कारोबार प्रणाली व्यवस्थापन गरिरहेको वाईको मार्फत ब्रोकरलाई शेयर कारोबार बन्द गर्न आग्रह गर्यो। डेटा हब र वाईको आग्रहमा स्टक ब्रोकर एसोसिएशनले नेप्सलाई लिखित पत्र लेखेर कारोबार स्थगन गर्न आग्रह गरेको हो। ब्रोकर्स एसोसिएशनको आग्रहमा हिजो शेयर कारोबार बन्द गरिएको नेप्सेको भनाइ छ। ब्रोकरहरूले डेटा व्यवस्थापन स्थान डेटा हब प्रणालीमा समस्या आएकाले 72 ब्रोकरको सिस्टम नचलेको र स्टक ब्रोकरले लिखित चिठी नै पठाएर कारोबार रोक्न गरेकाले शेयर बजार बन्द गरिएको नेप्सेको सूचनामा उल्लेख छ। डेटा हब प्रणालीमा आइतबार बिहान 4 बजे ह्याक भएको थियो। सेन्टरमा भएको वास्तविक समस्या अझै पत्ता लाग्न सकेको छैन। त्यही कारण 72 ब्रोकरको सिस्टममा काम नगरेको ब्रोकर बताउँछन्। ब्रोकरको सिस्टम त चल्थ्यो होला तर डेटा सेन्टरमै समस्या भएपछि थप क्षति हुन सक्ने जोखिम किन लिनु भनेर सल्लाह हामी चलाएका छैनौं। एक ब्रोकरले भने, हाम्रो डेटा सेन्टर डेटा हब प्रणालीबाट प्राप्त आधिकारिक जानकारी अनुसार हाल भइरहेको ऱ्यान्सवेयर आक्रमण घटनाले टीएमएस सीडीएससी सम्बन्धी प्रणाली, भुक्तानी गेटवे तथा अन्य आपसमा जोड़िएका सेवा सहितको धेरै प्रणाली तथा सेवा प्रभावित भएका छन्। प्रभावित प्रणालीलाई सावधानीपूर्वक हाल अलग गरेर राखिएको छ। ब्रोकरहरूको सिस्टम व्यवस्थापन गर्दै आएको वाईको प्रणालीले ब्रोकर्स एसोसिएशनलाई लेखेको पत्रमा भनिएको छ, वाईकोका अनुसार डेटा सेन्टर र नेप्सेबीच नेटवर्क कनेक्टिभिटी रहेको हुँदा सो घटनाले कारोबार प्रणालीमा साइबर सुरक्षा सञ्चालन तथा डेटा चोरी सम्बन्धी सम्भावित जोखिम निम्त्याउन सक्ने देखिएको छ। यसरी सम्भावित प्रणालीहरू हाल अलग राखिएको घटना र वास्तविक असर तथा दायरा अझै मूल्यांकन भइरहेको अवस्थामा यही परिस्थितिमा बजार कारोबार सत्रलाई निरन्तरता दिँदा थप जोखिम उत्पन्न हुन सक्ने हाम्रो बुझाइ छ, वाईकोले भनेको छ। आफूले सिस्टम ह्याक अझै रिकभर हुन नसकेको ब्रोकरको सिस्टम म्यानेज गरिरहेको वाईकोलाई डेटा हबले जानकारी गराएको छ। सो जानकारी वाईकोले गराएको सोमबार नेप्सेलाई कारोबार रोक्न आग्रह गरिएको स्टक ब्रोकर्स एसोसिएशनका अध्यक्ष सागर ढकालले बताएका छन्। यसैबीच फ्रन्टलाइन नियामक निकाय नेप्सेमै समस्याको च्याङ रहेको बेला समय समयमा ब्रोकर डेटा सेन्टर कारोबार प्रणाली व्यवस्थापन लगायतमा आउने समस्याले लगानीकर्ता मर्कामा परेको शेयर विज्ञ नीरज गिरीले बताए। शुरूदेखि नै शेयर बजारमा दिगो सोच र योजना अनुसार काम नहुँदा यस्ता समस्या दोहोरिरहेको उनको भनाइ छ। पूँजी बजारको विकास र विस्तारमा नेप्से लगायत सरकारवाला निकाय संवेदनशील नहुँदा यस्ता समस्या दोहोरिरहन्छन्। गिरीले भने, म धितोपत्र बोर्डमा रहँदादेखि नै हाम्रो अन्तर्राष्ट्रिय स्तरको कारोबार प्रणाली भित्राउने भनिए पनि पटक पटक बजारले समस्या भोगिरहेको छ। कारोबार प्रणाली, डेटा सेन्टर लगायत प्रणाली अरू निकाय व्यवस्थापन गरे पनि यी सबैमा नियन्त्रण वा अन्तिम जिम्मेवार निकाय नेप्से हुनुपर्नेमा नहुँदा समस्या भएको गिरीले बताए। यस्ता गतिविधिले शेयर बजारप्रति लगानीकर्ताको विश्वास गुम्दै जान्छ भन्ने लगानीकर्ताको सम्पत्ति सुरक्षामा पनि जोखिम सिर्जना भएको उनको भनाइ छ। शेयर कारोबार सञ्चालन हुने कारोबार प्रणालीमा सीमित कम्पनीको एकाधिकार सिन्डिकेट रहेको र उनीहरूको लापरवाहीले पटक पटक समस्या आउने गरेको शेयर लगानीकर्ताको गुनासो छ। शेयर लगानीकर्ता सुभाष चन्द्र ढुङ्गानाले पनि शेयर बजारको कारोबार प्रणालीमा सीमित कम्पनीको एकाधिकार रहँदा यस्ता समस्या दोहोरिरहने र यसले बजारप्रति लगानीकर्ताको विश्वसनीयता गुम्दै जाने दावी गरे। कारोबार प्रणालीमा समस्या आउने सामान्य भए पनि त्यसको वैकल्पिक व्यवस्था नहुनु र नियामक निकायले त्यसतर्फ सोच्न नसक्नु दुःखद भएको ढुङ्गानाको भनाइ छ। हाल नेप्सेमा 90 कम्पनी सूचीकृत छन्। तीमध्ये 72 कम्पनीको डेटा हब प्रणालीले व्यवस्थापन गर्दै आएको छ। आइतबार बिहान 4 बजे डेटा सेन्टरमा ह्याकरले ह्याक गरेदेखि 72 ब्रोकरको सिस्टममा समस्या आएको हो। हिजो दिनभर बन्द रहेको बजार आज पनि खुल्छ खुल्दैन भन्ने बारे नेप्से, धितोपत्र बोर्ड, ब्रोकर लगायतले लगानीकर्तालाई औपचारिक जानकारी दिएका छैनन्। घटनाक्रमको विशेष सम्बन्धमा छलफल गर्न हिजो साँझ नेप्से संचालक समितिको बैठक बसेको थियो। बैठकले डेटा हबको समस्या समाधान नभए पनि आज बजार बन्द नगर्ने सहमति गरेको छ।
4: सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई 3 अवस्थामा बाहेक हत्कडी नलगाउन नेपाल प्रहरीको नाममा अन्तरिम आदेश जारी गरेको छ। पक्राउ परेको व्यक्ति भाग्न सक्ने, पक्राउको प्रतिरोध गर्ने वा आफू तथा अरूलाई क्षति पुर्याउन सक्ने जोखिमको वस्तुनिष्ठ मूल्यांकन गरेर हत्कडी लगाउनु पर्ने सर्वोच्चले आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश द्वयन हकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले यस्तो आदेश दिएको हो। आदेशमा भनिएको छ, प्रहरी अधिकारीलाई कानूनले प्रदान गरेको जिम्मेवारी प्रभावकारी रूपमा सम्पादन गर्नका लागि हत्कडी प्रयोग नगरी नहुने अपरिहार्य परिस्थिति देखिएमा मात्र शोक अभिलेख राखी हत्कडी लगाउन सक्ने देखिन्छ। त्यसबाहेक हत्कडी लगाउनै पर्ने अवस्था नदेखिएका व्यक्तिका हकमा प्रस्तुत निवेदनको अन्तिम किनारा नलागेसम्म वा सो सम्बन्धमा अन्यथा कानूनी व्यवस्था वा मापदण्ड नबनेसम्म पक्राउ परेका हरेक व्यक्तिलाई यान्त्रिक तवरले अनिवार्य रूपमा हत्कडी लगाउने कार्य नगर्नु नगराउनु। हत्कडीको गैर कानूनी प्रयोग भएको दावी गर्दै विवेक चौधरी, रोशन आउजी र विकास यादवले सर्वोच्चमा रिट निवेदन दिएका थिए। सो रिटको अन्तिम टुङ्गो नलागेसम्म आफू खुशी हत्कडी नलगाउन सर्वोच्चले अन्तरिम आदेश दिएको छ।
7: भोटेको सीमा बाढ़ी आएको 27 दिन बित्दा पनि अझै नुवाकोट र रसुवा सीधा सड़क सम्पर्कमा जोड़िन सकेका छैनन्। यस क्षेत्रमा स्थानीय वैकल्पिक मार्गका रूपमा रहेका कच्ची सड़क छिचोल्दै रसुवा सदरमुकाम धुन्से पुगिरहेका छन्। दुई जिल्लाबीच सड़क सहज सड़क पहुँच नहुँदा खाद्यान्न ओसार पसारदेखि आउजाउमा कठिनाई भएको छ। सड़क विभागले भने गल्छीदेखि रसुवागढ़ी नाकासम्मकै सड़कको ट्र्याक 10 अघि नै खुलाउने गरी काम भइरहेको जनाएको छ। अहिले गल्छीदेखि बेत्रावतीसम्मको 35 किलोमिटरको विभिन्न खण्डमा कालोपत्रे सड़क त्रिशुली नदीले कटान गरेको छ। ती स्थानमा अहिले एकतर्फी रूपमा सवारी सञ्चालनमा ल्याइएको छ। गल्छीबाट देवीघाटतर्फ लाग्दै गर्दा कोल्पू खोलाको पक्की पुल बाढ़ीले कोल्ट्याइदिएको छ। जहाँ काठको मुढाले पुल अड्याएर एकतर्फ यातायात सञ्चालन गरिएको छ, सो पुल मरमत गर्ने गरी ठेक्का लगाइसकेको सड़क विभागका महानिर्देशक विजय जैशीले जानकारी दिए।
4: कानून आयोगले आर्थिक वर्ष 2082-83 सरकारलाई कृत्रिम बुद्धिमत्ता एआई सार्वजनिक निकायमा नियुक्त हुने व्यक्तिको पारिश्रमिक एवं सुविधा, सर्वोच्चका नजिर अनुसारको कानून निर्माण, डिम्बदान सम्बन्धी कानूनी व्यवस्था र समलिंगी विवाह सम्बन्धी कानून निर्माणका लागि सरकारलाई सुझाव दियो। राष्ट्रिय युवा परिषद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, बदनियतपूर्वकको अनुसन्धान र अभियोजन पीड़ितलाई क्षतिपूर्ति दिने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल स्काउट सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र नेपाल कानून आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सहित 5 मस्यौदा तयार गरी सरकारलाई पठायो। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सभामुख डीपी अरियाललाई पेश गरेको आगामी आर्थिक वर्ष 2083-84 निर्माण गरिने कानूनको मस्यौदा सूची र कार्यतालिकामा 166 विधेयक थिए। तीमध्ये 97 नयाँ थिए भने 69 संशोधनका, तर आयोगले सिफारिश गरेका नेपाल कानून आयोग र कृत्रिम बुद्धिमत्ता एआई सम्बन्धी विधेयक मात्र मुस्किलले मन्त्रीले पेश गरेको सूचीमा परे। 2080-81 पनि आयोगले 4 विधेयकको मस्यौदा बनाई

0: मसौदा कानून आयोगबाट भएको थिएन। त्यसै गरी निजामती कर्मचारी विधेयक, प्रहरी विधेयक, सेना विधेयक जस्ता संवैधानिक तथा संघीय व्यवस्थासँग सम्बन्धित विधेयकहरू पनि आयोगमा उत्पत्ति भएका होइनन्। यस्ता विधेयकमा विवाद उत्पन्न हुनुको कारण यही भएको आयोगको बुझाइ छ। कानून आयोगले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन 2082-83 अनुसार 2072 संविधान जारी भए यता आयोगले विभिन्न 43 विधेयकको मसौदा तयार गरी सरकारलाई बुझाएको छ। तर ती मध्ये करिब 95% विधेयकका मसौदाले अझै कानूनी रूप लिन नसकेको आयोगले जनाएको छ। आयोगका पूर्व अध्यक्ष माधव पौडेलका अनुसार कानून बनाउँदा सरकारवाला र प्रभावित पक्षको अध्ययन र संलग्नता आवश्यक हुन्छ, तर मन्त्रालयबाट बन्ने अधिकांश कानून सिंहदरबारबाटै टाढाका यथार्थलाई परिकल्पना गरी र स्वार्थ समूहको संलग्नतामा बन्ने भएकाले विवादमा पर्ने गरेका छन्। उनका अनुसार आयोगले विधेयक मसौदा गर्नु अघि पहिले विषयको अध्ययन, त्यसपछि सरकारवालाको संलग्नता र अन्तिममा आर्थिक तथा कार्यान्वयन सम्भाव्यताको जाँच गरी 3 चरण पूरा गर्छ। पूर्व कानून मन्त्री गोविन्द बन्दी पनि आयोगबाट विधेयकको ड्राफ्ट आउन सके स्वार्थ समूहको पहुँचभन्दा माथि उठेर विधेयक आउने र विवाद कम हुने धारणा राख्छन्।
1: संघीय संसदको तल्लो सदन प्रतिनिधि सभाबाट राष्ट्रिय सेवा दल विधेयक पारित भएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीमा देश प्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउने उद्देश्यसहित ल्याइएको विधेयक पारित गरिएको हो। राष्ट्रिय आवश्यकताको आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयं सेवकका रूपमा राष्ट्र सेवामा खटाउन सक्ने प्रावधान विधेयकमा राखिएको छ। प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित भएको राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलपछि प्रतिनिधि सभामा आइपुगेको सो विधेयकमाथि हिजो सांसदहरूले आफ्नो धारणा राखेका थिए। छलफलका क्रममा उठेका प्रश्नको जवाब दिँदै मन्त्री गौतमले बाल बालिकाको अधिकारलाई सर्वोपरि मानेर विधेयक ल्याइएको बताइन्। उनले भनिन्,
2: बाल बालिकाको अधिकार सर्वोपरि राखेर नै कुनै पनि काम कारवाहीहरू त्यसरी नै गर्नुपर्ने हुन्छ। नेपालको संविधान भन्दा बाहिर गएर कुनै पनि कानूनहरू बनाउन पाइँदैन, मिल्दैन। अहिले बनेको हाम्रो राष्ट्रिय सेवा दल सम्बन्धी विधेयक पनि बाल बालिकाको हितलाई केन्द्रमा राखिएर नै बनाइएको छ। यो चाहिँ सेवा दलमा तालिम लिने विषयवस्तु हो। तालिम लिने भन्ने विषयवस्तुहरू, तालिम लिन को को तयार हुनुहुन्छ एउटा मानसिक हिसाबले, अर्को शारीरिक हिसाबले पनि तयार हुनुपर्ने हुन्छ। जुन कुरा चाहिँ त्यो तालिम लिनको लागि त्यो पर्टिकुलर क्राइटेरिया पुगेन भनेदेखि तालिम दिने मान्छेहरूले पनि यो कारणले हामीले तालिम दिन सक्दैनौ भन्ने कुराहरू अगाडि नै भन्नुहुन्छ। त्यसकारणले विद्यार्थीहरूको पनि तालिम लिनुभन्दा अगाडि उहाँहरूले त्यो तालिम लिनको लागि उहाँहरू फिजिकल्ली मेन्टल्ली फिट हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुरा हेरेर नै तालिम दिने कुराहरू हुन्छन्, जसमा विद्यालयदेखि विद्यार्थीका अभिभावकहरूदेखि सबैजना संलग्न भएर मात्रै त्यो प्रक्रिया अगाडि बढ्ने कुरा पनि स्पष्टसँग यो विधेयकमा राखिएको कुरा म निवेदन गर्न चाहन्छु।
1: तालिम लिन चाहने विद्यार्थीका लागि निश्चित मापदण्ड निर्धारण गरिएको मन्त्री गौतमको भनाइ छ। विकट क्षेत्रलाई प्राथमिकतामा राखेर विधेयकका प्रावधान ल्याइएको उनले बताइन्।
2: विकटलाई सबैभन्दा बढी केन्द्रमा राखेर काम गर्ने गरेर विधेयकमा प्रस्ताव गरिएको छ। यो विधेयकको मूल उद्देश्य पनि विशेष गरी दूरदराज विकटमा भएका विद्यार्थीहरूलाई चाहिँ केन्द्रमा राखेर गरौं भन्ने नै हो। विगतका दिनहरूमा थोरै सीमित बजेटमा कहाँ पुगे कहाँ पुगेनन् भन्ने कुराको आफ्नै समीक्षाहरू होला, तर आजको दिनमा विधेयक निर्माण हुँदै गर्दाखेरि सबैभन्दा दूरदराजका मानिसहरूलाई, विद्यार्थीहरूलाई चाहिँ केन्द्रमा राखेर काम गरौं है भन्ने हिसाबले विधेयकमा भावना राखिएको छ। अरू त सबै विषयहरू समेटिएकै छ। सबै मान्यजीवहरूलाई एकदम धन्यवाद व्यक्त गर्न चाहन्छु।
1: प्रतिनिधि सभाबाट पारित भएको सो विधेयक अब संसदको माथिल्लो सदन राष्ट्रिय सभामा पेश हुनेछ। सो सभाबाट पारित भई प्रक्रिया पूरा गरेर राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा कार्यान्वयनमा आउनेछ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: चालक आफैले आगो लगाएको प्रारम्भिक जाँचमा देखिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले बताएका छन्। ट्राफिक प्रहरीका अनुसार चालक काभ्रेको पनौती निवासी 23 वर्षीय दावा लामा हुन्। ट्राफिक प्रहरीका एसपी नरेश सुवेदीका अनुसार लाइसेन्समा भएको विवरणमा उनको जन्ममिति सन् 2003 उल्लेख छ। लामाले भाग्ने कोशिश नगरेकाले पनि आफैले आगो लगाएको हुन सक्ने देखिएको प्रहरीको भनाइ छ। बसभित्रै आगो लगाउनुको कारण खुलिसकेको छैन। प्रत्यक्षदर्शीका अनुसार शुरूमा यात्रु बस्ने सीटबाटै आगो लागेको देखिएको थियो। ती चालकलाई कृतिपुरस्थित वन अस्पताल लगिएको छ। उनको स्वास्थ्य अवस्था गम्भीर रहेको काठमाडौँ प्रहरी प्रमुख एसएसपी घिमिरेको भनाइ छ। वन अस्पतालका चिकित्सक शंकर राईका अनुसार आगलागीमा लामाको शरीर 90% भन्दा बढ़ी जलेको छ। यसैबीच चालक लामाले आफ्नै गाड़ीभित्र बसेर आगो लगाउनु अघि ट्राफिक प्रहरीसँग विवाद भएको पनि खुलेको छ। त्रिपुरेश्वरमा ट्राफिक प्रहरीका अधिकारीसँग विवाद भएको भिडियो समेत सार्वजनिक भएको छ। लामाले आफूलाई बिना गल्ती जरिवाना गराउन लागि भनेका छन्। ट्राफिक प्रहरीसँग विवाद भइरहेका बेला सशस्त्र प्रहरीका एकजना अधिकारी पनि त्यहाँ पुगेको भिडियोमा देखिन्छ। लामाले ट्राफिक प्रहरीलाई सम्मान गरेको भिडियो समेत आफूसँग भएको भन्दै ती सशस्त्र प्रहरीका अधिकारीलाई सुनाएका छन्। उनले आफूले माफी समेत मागेको भनेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेश राज सुवेदीले चाहिँ लामालाई कुनै विषयमा कार्यवाही नगरिएको बताएका छन्। उनलाई घटना लगत्तै उद्धार गरेर कृतिपुरस्थित वन अस्पताल लगिएको थियो।
1: पासपोर्ट ठेकामा आफूलाई अन्याय भएको भन्दै सर्वोच्च अदालत पुगेको फ्रान्सेली कम्पनी आईएन ग्रुप आईडेमियाको रिट खारेज भएको छ। न्यायाधीश कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले हिजो यो विवादसँग जोड़िएका सर्वोच्चमा विचाराधीन चार थान रिट खारेज गरेको। सर्वोच्चको फैसलासँगै सरकारले जर्मन कम्पनी भेरिडोसलाई ठेक्का दिएको प्रक्रिया बारेको विवाद निरूपण भएको छ। यद्यपि फैसलाको पूर्ण पाठ भने सार्वजनिक गरिएको छैन। प्रधानमन्त्री बालेन्द्र शाह बालेनको सचिवालयले पनि नेपाली राहदानीको छपाईको ठेक्का प्रक्रिया तथा अनियमितताको विषय उठाउँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगका अधिकारीहरूलाई छानबिन थाल्न दवाब दिएका थिए। जर्मन कम्पनीले पासपोर्ट छपाई गरिरहेको अवस्थामा आईडेमियाले ठेक्का प्रक्रियाको विषयमा प्रश्न उठाउँदै सर्वोच्चमा रिट दायर गरेको थियो। सर्वोच्चले आईडेमियाले दायर गरेको 3 रिट निवेदन खारेज गरेको हो। साथै आगामी दिनमा समेत राहदानी संरक्षण मुद्रण केन्द्रमै राहदानी छपाई गर्नुपर्ने मागसहित दायर अर्को रिटमा निर्देशनात्मक आदेश दिएको छ। यसअघि 1.5 दशकदेखि नेपालमा फ्रान्सेली कम्पनी आईडेमियाले ठेक्का लिई पासपोर्ट उपलब्ध गराउँदै आएको थियो। तर पछिल्लो ठेक्का नेपाली अधिकारीहरूले मिलोमतोमा जर्मन कम्पनी भेरिडोसलाई दिएको आरोप लगाउँदै 26 साउन 2082 सर्वोच्चमा रिट दर्ता गरेको थियो।
0: अवकाशपछि पेन्सन पट्टा बनाउन सामुदायिक विद्यालयका शिक्षकले अब काठमाडौँ धाउन नपर्ने भएको छ। राष्ट्रिय किताब खाना शिक्षक शाखाले शिक्षकका लागि ई पेन्सन सुविधा लागू गर्ने भएको छ। शाखाका निर्देशक विश्वास विकका अनुसार ई पेन्सनको परीक्षण सफल भएकाले यसलाई देशभर विस्तार गरिने भएको हो। शाखाले काठमाडौँ र भक्तपुरमा यसको परीक्षण गरेको थियो। परीक्षणका क्रममा 2 जिल्लाका शिक्षकले जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाइबाट पेन्सन पट्टा प्राप्त गरेका थिए। अहिलेसम्म अवकाशपछि पेन्सन पट्टा प्राप्त गर्न शिक्षकले विद्यालय स्थानीय तह र इकाई हुँदै किताब खानाको कार्यालयसम्म आउनुपर्ने अवस्था थियो। अब शिक्षकले आफ्ना कागजात इकाईमा बुझाएपछि त्यहीँबाट पेन्सन पट्टा प्राप्त गर्न सक्ने शाखाले जनाएको छ।
1: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो। द क्लिप समूहले धादिङ पोखरा र धरानमा 4.25 अर्ब रूपियाँ भन्दा बढ़ी लगानी गर्दै बन्जी स्काई वाक र अन्य साहसिक गतिविधि सहितका परियोजना विस्तार गर्ने भएको छ। काठमाडौँ नजिकै धार्केमा 3 अर्ब रूपियाँ लगानीमा 356 मिटर अग्लो बन्जी निर्माण गर्ने योजना छ। परियोजना सञ्चालनमा आएपछि करिब 600 जनालाई प्रत्यक्ष रोजगारी दिने र साहसिक पर्यटनलाई देशभर विस्तार गर्ने समूहको लक्ष्य छ। कान्तिपुर कर्मी सीमा तामाङले तयार पारेको सामग्री अबको क्रममा प्रस्तुत गर्दैछौं।
2: पर्वतको कुस्माबाट साहसिक पर्यटन व्यवसाय शुरू गरेको द क्लिप समूहले देशका प्रमुख पर्यटकीय शहरमा लगानी विस्तार गर्ने भएको छ। द क्लिपले धादिङ पोखरा र धरानमा 4.25 अर्ब रूपियाँ भन्दा बढ़ी लगानी गर्ने भएको हो। कालीगण्डकीमाथि निर्मित नेपालकै चर्चित बन्जीबाट व्यवसाय विस्तार गरेको द क्लिपले साहसिक पर्यटनलाई नयाँ गन्तव्यसम्म पुर्याउने योजना अन्तर्गत 3 शहरमा छुट्टा छुट्टै परियोजना अघि बढ़ाएको हो। समूहले 3 ठाउँमा बन्जी स्काईवाकसँगै नयाँ एडभेन्चर पनि सञ्चालनमा ल्याउने जनाएको छ। कोरोना महामारीको समयमा कुस्मा र बलेवा जोड्ने काली गण्डकी नदीमाथिको 520 मिटर लामो र 228 मिटर अग्लो पुलमा बन्जी सञ्चालन गरेर द क्लिफले साहसिक पर्यटनमा आफ्नो उपस्थिति विस्तार गरेको थियो। कुस्मामा सञ्चालित बन्जीले आन्तरिक तथा बाहिर पर्यटक आकर्षित गरेपछि त्यही अनुभवका आधारमा अन्य पर्यटकीय शहरमा व्यवसाय विस्तार गर्न लागि समूहका संस्थापक तथा अध्यक्ष राजु कार्कीले बताए धादिङमा एरिया 300 पोखरामा बी वाइल्ड र धरानमा ड्रीम धरान कम्पनी मार्फत हस्पिटालिटी सहितको एडभेन्चर पर्यटनलाई अघि सार्न लागि कार्कीले बताए तीनवटै ठाउँमा सञ्चालनमा आएपछि करिब 600 जनालाई प्रत्यक्ष रोजगारी दिने लक्ष्य छ। काठमाडौँमा सबैभन्दा धेरै लगानीमा भिल्ला सहितको एडभेन्चर शुरू गर्न लागि एरिया 300 कम्पनीका प्रबन्ध निर्देशक समेत रहेका कार्कीले बताए 50 वटा भिल्ला सहित बन्जी र स्काईवाक सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ। पर्यटकलाई लामो समयसम्म गन्तव्यमा राख्न सक्ने गरी आवास तथा अन्य मनोरञ्जनात्मक गतिविधि पनि समेटिने उनले बताए। कुस्मामा मात्र साहसिक पर्यटन केन्द्रित गर्दा पर्यटकको पहुँच केही सीमित हुने भएकाले काठमाडौँ र पोखरामा पनि परियोजना विस्तार गर्न लागि कार्कीले बताए। विशेष गरी काठमाडौँमा परियोजना सञ्चालन गर्दा राजधानीमा रहेका तथा छोटो समयका लागि नेपाल आउने पर्यटकलाई समेत लक्षित गर्न सकिने उनको भनाइ छ। धेरै लगानीमा काम गर्ने उद्देश्यले साहसिक पर्यटन क्षेत्रमा जोड़िएको एरिया 300 कम्पनीका अध्यक्ष चन्द्र टण्डनले बताए। यसमा मात्रै 200 भन्दा बढ़ीलाई रोजगारी दिने लक्ष्य लिएको कार्कीको भनाइ छ। काठमाडौँमा बनाइने 356 मिटरको बन्जी विश्वकै अग्लो हुने कार्कीको दावी छ। उनले भने चीनको मकाउ टावरको 233 मिटर अहिलेसम्म अग्लो हो, त्यसपछि हाम्रो कुस्माको 228 मिटर दोस्रो भइहाल्यो। बालिङ्गे पुलमा 370 मिटर अग्लो बन्जी छ, तर त्यो शरीरमा बाँधेर हाम फाल्ने हो, अग्लो भनेर मानिँदैन। धादिङमा बनाउने बन्जी खुट्टामा बाँधेर हाम फाल्न मिल्छ, त्यसैले विश्वको अग्लो हुन्छ। पर्यटकीय शहर पोखरामा करिब 60 करोड़ रूपियाँ लगानी गर्ने योजना छ। करिब 50 रोपनी क्षेत्रफलमा 130 मिटर अग्लो बन्जी निर्माण गर्ने बी वाइल्ड कम्पनीका अध्यक्ष समेत रहेका कार्कीले बताए। पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएकाले त्यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी थप नयाँ साहसिक गतिविधि थप्न लागि उनको भनाइ छ। कुस्मा र पोखरा बीचको दूरी धेरै नभए पनि पर्यटकको गन्तव्य छनौटका कारण कुस्माको व्यवसायमा प्रभाव पर्ने गरेको कार्कीले बताए। पोखरा पुगेपछि पर्यटक विभिन्न गन्तव्यमा बाँडिने भएकाले पोखरामै साहसिक गतिविधि उपलब्ध गराउनुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ। धरानमा 60 देखि 70 करोड़ रूपियाँ लगानी गर्ने तयारी छ। करिब 60 रोपनी क्षेत्रफलमा 120 मिटर अग्लो बन्जी निर्माण गरिने उनको भनाइ छ। पूर्वी नेपालमा साहसिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने योजना साथ धरान समेत छनौट गरिएको उनले बताए। द क्लिफले नयाँ परियोजनामा बन्जीलाई मात्र केन्द्रमा नराखी फरक प्रकृतिका साहसिक गतिविधि थप्ने तयारी गरेको छ। करिब 3 किलोमिटर लामो डाउनहिल कार्टिङ निर्माण गरिने कार्कीको भनाइ छ। नेपालमा साहसिक पर्यटनको सम्भावना ठूलो भए पनि अझै नयाँ र फरक गतिविधिको अभाव रहेको कार्कीको भनाइ छ। विश्वभर नै साहसिक पर्यटनको ग्राफ बढ़िरहेको र नेपालमा पनि यसको सम्भावना राम्रो रहेको उनको भनाइ छ। नेपाली पर्यटक पनि साहसिक गतिविधिमा रुचि राख्ने र विदेशी पर्यटकको आगमन समेत बढ़िरहेकाले बजार विस्तार भइरहेको काठमाडौँ पोखरा र धरानका 3 वटै परियोजनाको मास्टर प्लान तयार गर्ने काम भइरहेको कार्कीले बताए। मास्टर प्लानको काम पूरा भएपछि दशैं तिहार लगतै निर्माणमा जाने गरी काम भइरहेको छ। 3 वटै परियोजनामा सञ्चालनमा आएपछि समूहका व्यवसाय कुस्मामा मात्र सीमित रहने छैन। काठमाडौँ पोखरा र धरान जस्ता प्रमुख शहरमा उपस्थिति विस्तार गर्दै साहसिक पर्यटनलाई देशभर फैलाउने रणनीति समूहले लिएको छ। नयाँ परियोजनाबाट रोजगारी सृजना हुनुका साथै स्थानीय स्तरमा पर्यटनसँग सम्बन्धित अन्य व्यवसायलाई समेत लाभ पुग्ने बताइएको छ।
3: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। काठमाडौँको त्रिपुरेश्वरमा हिजो बिहान भएको घटनामा चालक आफैले बसमा आगो लगाएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। सबै यात्रुलाई ओह्रालेपछि

गान्धी डायरीमा अब आर्थिक प्रसंग। चालू आर्थिक वर्षको बजेट मार्फत बिजुलीमा घरायसी ग्राहकलाई 5 र बाँकीलाई 13% मूल्य अभिवृद्धि कर लगाएको सरकार यसको पुनरावलोकनमा जुटेको छ। सरकारले 15 जेठमा चालू आर्थिक वर्षको बजेट ल्याउँदै घरायसी ग्राहकलाई 5% भ्याट लगाउने घोषणा गरेको थियो। ऊर्जा मन्त्रीको सचिवालयका अनुसार हिजो दिउँसो ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको प्रस्तावमा बिजुलीमा लगाइएको भ्याट हट्ने जनाइएको छ। सचिवालयले ऊर्जा मन्त्री श्रेष्ठ र अर्थमन्त्री स्वर्णिम वागले बीच भ्याट हटाउने विषयमा आइतबार सैद्धान्तिक सहमति भएको बताइएको छ। ऊर्जा मन्त्री श्रेष्ठले समेत भ्याट फिर्ता लिनेबारे छलफल भइरहेको प्रस्ताए कान्तिपुरसँगको कुराकानीमा ऊर्जा मन्त्री श्रेष्ठले विद्युतमा लगाएको भ्याट फिर्ता लिनेबारे मन्त्रालय र सरकार छलफलमा रहेको स्वीकार गरे। भ्याट पूरै हटाउने उठाइरहेको बिजुलीको मूल्यलाई भ्याट सहितको भन्ने वा 1% मात्रै भ्याट लगाउने विषयमा छलफल भइरहेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

0: हेल्थसँग कहिले गरिदिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थी फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट्स।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। शक्तिशाली डुजुआन आदि राजधानी टोकियोतर्फ नजिकिएसँगै जापानमा हिजो सयौं उडान रद्द गरिएका छन्। जापानको अग्नि तथा विपद व्यवस्थापन एजेन्सीका अनुसार राजधानी र आसपासका क्षेत्र समेत गरेर झण्डै 16 लाख भन्दा धेरै मानिसलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। यस आँधीका कारण अत्यधिक वर्षा हुने सम्भावना रहेको मौसमविदहरूले बताएका छन्। जापान मौसम विज्ञान एजेन्सीका अनुसार हिजो कात्सुरा सिटीदेखि करिब 130 किलोमिटर दक्षिणतर्फ सर्ने क्रममा डुजुआन को गति झण्डै 144 किलोमिटर प्रति घण्टा थियो। टोकियो सहित चिबा, कानागावा र सिजुवाका फ्लिप्लेक्सरहरूमा पहिरोको चेतावनी जारी गरिएको छ। यसको साथै टोकियो र छिमेकी क्षेत्रका केही रूटमा रेल सेवा अस्थायी रूपमा बन्द गरिएको छ।
3: कान्तिपुर डायरीमा अब खेल प्रसंग। जापानमा जारी विश्व एसियाली खेलकुदमा महिला भलिबल तर्फ नेपाल हङकङसँग सोझो सेटमा पराजित भएको छ। क्लासिफिकेशन खेलमा नेपाल हङकङसँग 25-20, 25-19 र 28-26 पराजित भएको हो। अब नेपालले 11 औं स्थानका लागि फिलिपिन्स र मंगोलिया बीचको पराजित टोलीसँग खेल्नेछ। यस्तै कराटेमा निरूपा डोङ तामाङ महिला 68 केजी मुनि।
4: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण लिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए
5: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँदबारी 1 खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768।
6: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
7: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
7: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
7: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
7: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
7: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
7: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
7: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
1: सम्पर्क 029140084 र 9804045827।
8: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 9852061580 र 9841008181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदबारी 1, संखुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर, खादबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल, 9865349444
2: र 0295901055।
0: More style, more design. Total Tailors.
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता? हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्रे।
4: सम्पर्क 9843347262,
3: 9010555585
4: र वाट्सएप नम्बर 9552286646।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुम्लिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860964400
3: र 9919327375। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
3: संस्था सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्न्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गोटिङको दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनोकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1, प्रहरी गेट, सेउ, सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 9842226667।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: कोक्रो वाटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वाटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9903-99-289। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
3: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

0: केटी हो के गरिरहेको
1: घट्टा
0: ठेलो हुने उमेरमा घट्टा खेलाएर हुन्छ
1: सलाई के भयो त
2: हाम्रो गाउँमा त खत्रै हुनेवाला छ नि
3: के खतरा हो र तेरो कुरा त पछि हुने
2: बस्न आएको छ अरे
1: के हो र
2: लहरीमा पहिलाको जस्तै रमाइलो गर्ने रे
3: किन डोलाएको
0: रमजन

0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संघ सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
3: हो नि सर, थटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्थाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल, 9865349444
5: र 0295901055।
7: More style, more design. Total Tailors.
2: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9903096289। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी संघसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी संघसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खाँदबारी 1, शङ्खसभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
9: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
10: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
9: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
10: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेज रत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
11: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
10: अटो रिफ्राक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
11: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
10: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
11: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
10: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
11: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
10: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
11: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तान्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
10: थप जानकारीको लागि 029562061
11: 029570315
10: र 98520701177
11: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी संखुवा सभा।
12: आयो सबको घर घरमा
13: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
14: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
13: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
16: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
10: किन र काका?
16: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
10: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
16: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
10: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
16: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
10: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
16: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
10: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिए आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
16: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
10: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
16: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
10: प्रोप्राइटर सुनु एन भीमका दाइली।
16: सम्पर्क 029140084 र 98040485877।
17: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो पनि।
18: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
19: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी, सम्पर्क नम्बर 98520557868।
20: साथै 9852557068 मा वाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छूटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दाहरू भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।

0: सिलाई गरिन्छ।
1: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
3: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खादारी 1 बुद्धचोक बाटो दूरसंचार जाने बाटो।
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
4: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका 1 प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 9842276667।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: खादबारी नगरपालिकाको अनुरोध।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य शाखा, खादबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खादबारी सङ्खुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557।
7: साथै 98525577 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 98433-47-262,
8: 98-10-55-55-85
9: र व्हाट्सएप नम्बर 98-5-20-28-6 46।
10: सम्पर्क की लेखाए ज्योतिष पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन।
11: फोन गर्दा की लेखा फोन नम्बर 98-45-39-76-58 रे 98-14-27-36-01। तमु फोन बठेले आफ्नो भाग्य हेर्न सकन्छौ। आज संगीतमय पुराण लगाउनेक लेखालाई सम्झन सकन्छौ।

0: कार्यक्रम ज्योतिष दर्पणको यो प्रतीक्षा गरेर बस्नुहुने कार्यक्रमको अनुयायीहरूलाई स्वागत गर्दै उपस्थित छु म ज्योतिषी पनि तलक्ष्मण सुवेदी। हामी हरेक दिन आज पनि ठिक 8 बजेको समयको अन्तरालपछि उपस्थित भएका छौं। नेपालमा विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथमा कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रममा तपाईहरूले हामीसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने र हामीसँग भएका विशेष कुराकानीहरू गर्ने प्रयास तपाई गर्न सक्नुहुन्छ। हामी 98453 97658 र 98142376 सिधा तपाईँ र मेरो प्रत्यक्ष कुराकानी रहनेछ। टेलिफोन सम्वादमा रहेर हामी रेडियोबाटै र रेडियो भन्दा अरू बेला पनि हामी तपाईँलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा छौं। हामी भोलि बुधबार भोलि 7 गते हो, भोलि आज हामी तपाईँलाई रेडियोमा जानकारी गराउँ। भोलि हामी एक दिनको लागि तपाईँसँग काठमाडौँमा भेट्ने तयारी गरिरहेका छौं। धेरैको फोन आएको छ, हामी सम्भवतः 3-4 पनि बच्छ होला। हामी तपाईँहरूसँग भेटेर चिनाहरू हेराउने चिनाहरू बनाउने कामहरूको लागि धेरैले फोन पनि गरिरहनु भएको छ। तपाईँ पनि एकजना थपिन इच्छा छ भने थपिन सक्नुहुन्छ, अथवा तपाईँ पनि हामीलाई प्रत्यक्ष भेटघाट गर्नको लागि सिधा सम्पर्कमा आउन पनि सक्नुहुनेछ। काठमाडौँमा भोलि बाँसबारी चक्रपथको बाँसबारी अस्ट्रेलियन एम्बेसीको ठ्याक्कै अगाडिपट्टि चौतारा रेस्टुरेन्टमा आउन सक्नुहुन्छ। ठाम पत्ता लाउन सक्नु भएन भने मेसेज फोन गरेर पनि हामीसँग लोकेसन लिएर आउन सक्नुहुनेछ। सबैको पाउला आउँछ, भोलि दिनैभरि रहनेछौ यो जानकारी गराएर। अब कार्यक्रममा ढिलो नगरिकन कार्यक्रमलाई अगाडि बढाउँछु। आजको पञ्चाङ्ग र ग्रह गोचरबाट समिति 2083 साल असोज 6 गते हो आज मंगलबार। तदनुसार ईस्वी सन् 2026 सेप्टेम्बर 22 तारीक नेपाल सम्बत 1146 यहाँ लाथवा रौद्र नाम संवत्सर श्री सूर्य आजको दिन दक्षिणायन शरद ऋतु भाद्र शुक्ल पक्ष सूर्योदयमा पवित्र दिन आज एकादशी रहेको छ। 35:12:19:57 उत्तर सारा नक्षत्र 2:14:06:46 यतिखेर भने श्रवण नक्षत्र प्रारम्भ भइसकेको छ। अतिगण्ड युग 28:38 भवकरण 3:14 आज आनन्द युगमा भने पद्मयोग रहेको छ। आजको दिन मानेको समय 30:16 बिहान सूर्योदय 5:52 जाँदा भयो। साँझ सूर्यास्त ठिक 5:59 रहनेछ। आज एकादशी हो। आजको एकादशीलाई हरि परिवर्तनी एकादशी व्रत भन्ने गरिन्छ। विशेष गरी आज एकादशी उपासना गरौं। भोलि वामन द्वादशी रहेको छ, वामन भगवानको जन्म उत्सव पनि मनाऊ। सबै सबैलाई आज एकादशीको जानकारी। अब ढिलो नगरिकन आजको ग्रह गोचरतर्फ लागिहाल्छौं। सूर्य कन्या राशिमा, चन्द्रमा मकर राशिमा, मंगल कर्कट राशिमा, बुध यतिखेर कन्या राशिमा छन् भने बृहस्पतिको अवस्था कर्कट राशिमा छन्। शुक्र तुला राशिमा छन्। शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजको ग्रहहरूबाट संकेत देखिएको छ। हामी भोलि 7 गते तपाईँहरूसँग काठमाडौँमा एक दिन मात्र 7 गते भोलि बुधबार 7 गते मात्रै तपाईँहरूसँग भेटघाट गर्नेछौ। काठमाडौँमा तपाईँहरू 98453 97658 वा 98143 76161 फोन गरेर तपाईँ हामीलाई भेटघाट गर्न सक्नुहुन्छ। 10:11:12 तपाईँहरूलाई हामीले फोन गर्नेलाई त पालो दिइसकेका छौं। अन्य वक्ताहरू पनि 11:12 भयो भने हामी पक्कै पनि तपाईँहरूलाई एकैछिन पालोमा राखेर तपाईँलाई पालो दिएर सबैको चिनार्ने प्रयास गर्ने नै छौ। यो जानकारी सहित अब कार्यक्रममा ग्रह गोचर पर्सि पालो आएको छ। अबको आजको तपाईँको दिन कसरी व्यतीत हुन्छ भनेर, तपाईँका राशिले के भनिरहेका छन् भन्ने कुरामा, तपाईँका आजका मेष आदि 12 राशिफल यस प्रकार रहेको छ।
1: राशि।
0: सबैभन्दा पहिलो राशि मेष राशि हुनेको लागि दिन असाध्य सुखद छ। सरकारी जागिर, आफ्नो मान प्रतिष्ठा इज्जतहरूमा पनि वृद्धि राशिमा संकेत छ। तपाईँको लागि दिन सकारात्मक छ। मान सम्मानमा वृद्धि हुँदै आउने खालका योगहरू पनि छन्। तपाईँको लागि उन्नति र प्रगति वृद्धि हुँदै जाने सम्भावना राशिमा संकेत छ। आजको दिनमा राजनैतिक परीक्षाहरू तपाईँमा धेरै घटित हुन सक्छन्। आजको दिनमा तपाईँलाई आफूभन्दा ठूलो व्यक्तिले केही विशेष रूपमा तपाईँको परीक्षण गर्ने समय आएको छ। बोल्दा, विचार गर्दा, व्यवहार गर्दा एकदमै ध्यान दिनुहोला। शुभ हुन्छ। नराम्रा खालका संगतबाट आज पर सर्ने योग छ। सकारात्मक आजको दिनमा तपाईँको लागि उन्नति अनि प्रगतिमा राम्रो हुनेछ। मान सम्मानमा वृद्धि रहनेछ भने आँटेको ताकेका कामबाट पनि सफलता प्राप्ति रहनेछ। सिंह राशि भनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। दौड़ धूपमा दिन व्यतीत हुनेछ। आजको दिनमा तपाईँको लागि सकारात्मक हुने राशिबाट सिंह राशिमा संकेत देख्न सकिन्छ। नराम्रो खालको कामले गर्दा, संगतले गर्दा तपाईँलाई आज अलिक घाटा बिहोर्नु पर्ने योग छ। आजको दिनमा सन्तान पक्षबाट नराम्रा समाचारहरू सुन्नु पर्दा मन अति नै भारी रहनेछ। तपाईँको सोच विचारले गर्दा आजको दिन केही मात्रामा सुधार त होला, तर धार्मिक क्षेत्रमा मन लगाउनु भयो भने असत्य राम्रो हुने खालका योगहरू राशिबाट संकेत छ।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण, ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73601।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: आजको दिनबाट तपाईँलाई नयाँ कामको थालनी हुनुको साथसाथमा मान्यजनको आशीर्वाद प्राप्त राम्रो रहनेछ। इष्टमित्रहरूले साथ दिँदै जाने योगहरू पनि राम्रो छ भने मान सम्मानमा वृद्धि रहनेछ। वृश्चिक राशि हुनेको लागि आजको दिनमा तपाईँको लागि सकारात्मकता राम्रो हुने खालका योगहरू छन्। उन्नति र प्रगतिमा पनि धेरै कुरामा राम्रो हुँदा मन भने अतिरञ्जित रहने खालका योगहरू आजको राशिमा संकेत देख्न सकिएको छ। आफ्नो गोप्य कुरालाई सुरक्षित राख्नुहोला। आफू मान खोज्दा उल्टे अपमानको आभास हुन सक्छ। आजको दिनमा तपाईँको लागि अलिकति केही दिनहरूले असन्तोष जनाउने खालका योगहरू छन्। विशेष गरी जागिरमा पदवृद्धिको सम्भावनामा विशेष ख्याल गर्नु शुभ हुन्छ। नराम्रा सोचका व्यक्तिहरूको संगतले गर्दा तपाईँलाई अलिकति केही अप्ठ्यारा स्थितिहरू आइपर्न सक्ने सम्भावनाहरू देख्न सकिन्छन्। मान सम्मानमा वृद्धि राशिमा संकेत छ। कुम्भ राशि हुनेको लागि आजको दिनमा दैनिक कामबाट सकारात्मकता हुनुको साथसाथमा मान सम्मानमा पनि वृद्धि रहनेछ। 7:30 शनि भए पनि अलिकति केही शनिको प्रभाव होला, तर अन्य कामको लागि भने अन्य ग्रहको प्रभाव सकारात्मकता देख्न सकिन्छ। स्वास्थ्यमा सुधार हुनुका साथसाथमा आजको दिनमा नयाँ ठाउँको परिभ्रमण गर्ने योग रहेको छ। आध्यात्मिक क्षेत्रमा चिन्तन वृद्धि भएर जाँदा मन भने हर्ष र उल्लासले गदगद रहने योग छ।

नमः। हामी यतिखेर कार्यक्रम ज्योतिष दर्पणको बसाईमा छौं। कार्यक्रममा हामी तपाईँलाई धेरैभन्दा धेरै कुराहरूको जानकारी पनि दिने एउटा प्रयास गरिरहेका छौं। कार्यक्रम ज्योतिष दर्पण नेपालका विभिन्न जिल्लाहरूबाट एकै साथमा एकैचोटि हामी यतिखेर कार्यक्रम स्वयं रेडियोबाट प्रसारण गर्दै गर्दा तपाईँहरूलाई संस्कार, संस्कृति र धर्मका कुराहरू पनि हामी जोड्ने प्रयास गरिरहेका छौं। सनातनमा रहेका विभिन्न पाटाहरूबाट हामीले संस्कारलाई जोडिरहेको तपाईँलाई थाहा छ। तपाईँहरूलाई लाग्न सक्दो होइन, हामीले गरेका कर्महरू तपाईँलाई अशुभ लाग्न सक्दो हो। हामीले जानकारी गराएका थियौं नि, याद गर्नुभएको छ? हामीले तपाईँलाई के कुराको याद जानकारी गराएका थियौं भने, हामी बालक जन्मिनुभन्दा पहिले, जातक जन्मिनुभन्दा पहिले हामीले सबै कुराको तपाईँहरूलाई जानकारी दिइसकेका थियौं। त्यस्तै गरेर हामीले सही क्रममा यतिखेर कार्यक्रमलाई जोड्दै गर्दा के छ भने, हाम्रो सबैभन्दा ठूलो संस्कार हो, संस्कारभन्दा ठूलो कुरो केही पनि छैन भन्ने हिसाबले हामी तपाईँलाई जानकारी दिन गइरहेका छौं। हामीले तपाईँहरूलाई जन्मदेखि संस्कारहरू बताउँदै आइरहेका छौं है। हामीले भनेका थियौं तपाईँलाई कहिलेकाहीँ कार्यक्रममा, बालकको सबैभन्दा पहिलोचोटि भूमिमा बसाउने पनि मुहूर्त चाहिन्छ, त्यत्तिकै भईमा बसाउन हुँदैन भनेका थियौं। हो, याद गर्नुभएको छ? हो, याद गर्नुभएको तपाईँले, किनभने कार्यक्रम धेरै जसले एकदम जिज्ञासु बनेर कार्यक्रम सुनिरहेको छ त्यस्ता व्यक्तिहरूलाई सबैलाई थाहा छ, अन्यथा थाहा नहुन पनि सक्छ। आज हामी त्यही प्रसंगलाई जोड्ने प्रयास गरिरहेका छौं। आदरणीय सज्जनहरू, कार्यक्रम ज्योतिष दर्पणका अनुयायी हुनुहुन्छ, धेरैले कार्यक्रम सुन्नुहुन्छ, धेरैले हामीलाई फेसबुकमा फलो गर्नुहुन्छ, हिजो अस्तिदेखि त झन् युट्युबमा पनि धेरैले कमेन्ट गर्नुभएको छ, यस्तो बारेमा भिडियो बनाउनु न गुरूजी भनेर। तपाईँहरू पनि युट्युबमा गएर लक्ष्मण सुवेदी सर्च गरेर तपाईँले हाम्रा भिडियोहरू एक दुईवटा छन् त्यहाँ गएर पनि हामीलाई कमेन्ट पनि गर्न सक्नुहुन्छ, वा फेसबुकबाटै पनि लक्ष्मण सुवेदी 333 सर्च गरेर हामीलाई फलो गर्दै म्यासेज पनि छोड्न सक्नुहुन्छ है। अनि दिनैभरि 98453 97658 र 98142-73601 पनि सम्पर्क भने तपाईँ गर्न सक्नुहुनेछ। आज भूमि उपरि पहिलोचोटि राख्ने विधि अथवा पृथ्वीमा सबैभन्दा पहिलो राख्ने विधि म तपाईँलाई बताइरहेको छु। पृथ्वीम वराहमभिपूज्यम कुजे विशुद्धे रिक्ते तिथ्यौ व्रजते पञ्चमासी बालम बध्वा सुवेङ्नी कटिसूत्र मत्थ ध्रुवेन्द्रो ज्येष्ठ समैत्री लघु भै रूप भेषेत्को। कति राम्रो श्लोक छ यो। श्लोकको अर्थ के हुन्छ भने, सबैभन्दा पहिले पृथ्वीमा भनेको एउटा विष्णुको अवतार हो, धरणीको अवतार हो, पृथ्वीलाई सबैभन्दा पहिले पूजा गरेर, सबैभन्दा पहिले पृथ्वीलाई पूजा गर्ने, त्यो पूजा गर्ने विधि के हो भने, चतुर्थी नवमी र चतुर्दशी तिथिहरू छोडेर पूजा गर्नुपर्छ। अथवा कति महिनामा पृथ्वीमा बालकलाई जातकलाई बसाउने त भन्दा, पाँचौं महिनामा शुभ हुन्छ, पञ्चममा मासी बालम, जब त्यो बच्चा, जब त्यो जातक पाँचौं महिना पुगेको हुन्छ, अनि के गर्ने, विष्णु भगवानको पूजा गर्ने। अर्को के हुन्छ भने, बालकको लागि पाँचौं महिना पुगिसकेपछि शुभ शुभ दिनमा अथवा उत्तर साढा उत्तर भाद्रपदा उत्तर फाल्गुनी नक्षत्रमा अनि रोहिणी नक्षत्रमा मृगशिरा ज्येष्ठ अनुराधा नक्षत्रमा हस्ता अनि अश्विनी र तिष्य नक्षत्रमा बच्चाको कम्मरमा कटी सूत्र अनिवार्य हुनुपर्छ। त्यो कटी सूत्र
अथवा करधनी पनि भन्ने गरिन्छ हामी, अथवा तपाईँहरू के भन्नुहुन्छ के भन्छ के अरे ठिकै शब्द आएन, जस उसमा बाँधिन्छ नि कालो कालो धागो बाँध्नुहुन्छ होइन कम्मरमा, हो त्यो बाँधेर अनि भूमिमा पहिलोचोटि राख्नुपर्छ। अब यो किन गरिएको हो त प्रभु भन्दा, यो कर्मद्वारा तपाईँको छोरा र तपाईँको छोरी अथवा तपाईँको नाति नातिना भान्जा भान्जे कोही त्यस्ता छन् भने त्यो दिनबाट थाहा हुन्छ अरे, त्यस दिन परीक्षा गर्नु रे मेरो छोरो के बन्छ भनेर, कसरी बन्ने कसरी गर्ने त परीक्षा भन्दा भूमिमा राखिदिने, भूमिमा राखिदिइसकेपछि अलिअलि हिँड्न थाल्छ नि होइन, हिँड्न थालिसकेपछि ती दिनहरूमा राखिसकेपछि अनि त्यसपछि अर्को एउटा कुराको विधान छ शास्त्रमा लेखेको छ बकैदा, जुन हाम्रो नेपालमा यो संस्कार नहुन सक्छ, इण्डियातिर प्राय यो संस्कार अहिले पनि लागू छ, गरिरहनु भएको हाम्रो अनुभव छ। तस्मिन् काले स्थापय तत्पुरुषाश्रम सश्रम पुस्तकम लेखनीम च स्वर्णम रौप्यम यच्च गृह्णन्ति बालस्तैराजीवस्तस्य वृत्ति प्रविष्टा। यहाँ के लेखेको छ भने त्यो भूमिमा राखिसकेपछि सबैभन्दा पहिलोचोटि के गर्ने भने बच्चाको अगाडिपट्टि, बच्चाको अगाडि कता राख्ने, पूर्वपट्टिको साइडमा राख्ने, बच्चालाई पूर्व फर्काएर बसाउने, जे पनि कर्म गर्दाखेरि पूर्व दिशा गर्नु, अनि बच्चालाई एक ठाउँमा राखिदिनु भइमा र त्यसको थोरै दूरी पर होइन, अब हाम्रो नेपाली भाषामा हामीले तपाईँहरूले बुझ्ने भाषा भन्दा कति होला, चार पाँच फिट अथवा धेरै भए आफ्नो फिट अगाडि होइन पूर्वपट्टि साइडमा के राखिदिने अरे, एउटा के राखिदिने वस्त्र राखिदिने, अनि एउटा हतियारहरू राखिदिने, अनि त्यो वस्त्रमाथि पुस्तक पनि राखिदिने अथवा कपी पनि राखिदिने, कलम सहितको कपी अथवा सोनाको थोरै एउटा औठी राखिदिने नि, आफ्नै के फरक पर्छ र होइन, एकछिनको लागि परीक्षा गर त हो, फरक फरक राख्ने हजुर, बच्चा उभियो, बच्चा उभिएको पूर्वपट्टिको साइडमा के गर्ने हतियार भनेको एउटा अलि हेरिरहनु पर्यो काठमा भएन है, फेरि हतियार भनेर एउटा सानो चक्कु जस्तो के अगाडि राखिदिने, अनि पुस्तक राखिदिने, अनि कापी र कलम राखिदिने, फरक फरक फरक है, एक ठाउँमा थुपारेर होइन, टक्क पाँच पाँच इन्चको फरकमा, अनि एउटा सुन राखिदिने, अनि थोरै चाँदी राखिदिने, अनि बच्चालाई छोडिसकेपछि उतापट्टि केही त्यस्ता धेरै चिजहरू देखिसकेपछि बच्चा त अगाडि बढ्छ पक्कै, किनभने त्यो बच्चाले त्यसलाई गरेर त लिन्छ आफ्नो हातमा, अनि त्यो एउटा पैसाको पनि नोट राखिदिने है, अनि त्यति राखिसकेपछि त्यो बच्चाले गएर केलाई छुन्छ तपाईँले, अब पुस्तकलाई छुयो भने विद्वान बन्ने भयो, कपीलाई छुयो भने लेख्नमा एकदम तगडा हिसाब किताब जान्ने भयो, हतियार उठायो भने ऊ एकदम राजगद्दी गर्नमा नेता बन्नमा सक्षम हुने भयो, सुन चाँदी भेटियो भने व्यापारी हुने भयो, लाइन्छ यस्तो हुन्छ विधि, अनि त्यो बच्चाले जुन उठाउँछ नि हो त्यो उठाइसकेपछि त्यो बच्चाको लक्ष्य र बच्चाको भाग्य त्यहीबाट पनि धेरै कुरा थाहा हुन्छ, मेरो छोरो यसो बन्दैछ होइन, अथवा कसैलाई संगीत गायो भन्न मन लाग्यो, बाँसुरी पनि लगेर अगाडि राखिदिनु, माइक्रोफोन लगेर हो नि त, मान्छेको दिमाग त्यो दिनदेखि नै उसको के हुन्छ, त्यो संस्कार गरियो भने सबै कुरा तिनदेखि चाहिँ निर्माण हुँदै हुँदै हुँदै हुँदै बन्दै आउने हो, बुझ्नुभयो कि भएन, त्यसो हुँदाखेरि तपाईँहरूले यसलाई एकदम ध्यान दिनुहोला। अब शास्त्रहरूमा बच्चालाई पान खुवाउने पनि संस्कार छ हजुर है, अब यो पान खानको लागि चाहिँ त्यही जुन दिन अन्न प्राशन गरिन्छ नि पास्ने, त्यही दिन चाहिँ एउटा मिठा पानहरू बनाएर यसो विधिहरू पनि गर्ने चलन छ, यो बढी लागू छ इण्डियातिर बढी हुन्छ है, हाम्रो नेपालतिर त्यो संस्कार अलिक कम छ। मैले तपाईँहरूलाई आज के बताएँ, एकदम रोचक कुरा, कहिले थाहा पाउनु भएको थियो त, तर मैले चाहिँ कहिले कहाँ भिडियो देखाएको थिएँ, यो पढ्नुभन्दा पहिले त देखेको थिइनँ होइन, यो पढिसकेपछि कतै भिडियो देखेर बल्ल याद भए हुन सक्छ,
त्यस्तो गराएको भिडियोहरू मैले कतै देखेको थिएँ। बढी त यो इन्डियामा गराउने संस्कार छ, हाम्रो नेपालमा पनि गर्नु पर्यो सबैले। आफ्नो छोरा के भन्छ, छोरो जन्मियो, अब छोरालाई चाहिँ कसैले भन्नुहुन्छ मेरो छोरो त प्रधानमन्त्री बनोस् भन्छ कि भन्दैन, त परीक्षण गर्नु पर्यो, संस्कार दिनु पर्यो, अनि बल्ल थाहा हुन्छ है। त्यसो भइसकेपछि हामी तपाईँलाई अर्को कुरा के जानकारी गराउँछौ भने, अब धेरैको विवादित कुराहरू हुन्छ, छोरा मान्छेको कान छेर्नु पर्दैन, छोरी मान्छेको मात्रै कान छेन्ने हो, किनकि छोरी मान्छेलाई भोलि बिहामा गहना लाउनुपर्छ, हो त? कति मान्छेहरूले छोरीको चाहिँ छेड्नु भएको हुन्छ कान, क्या कान, कर्णभेद भनेको कानलाई भेदन गर्नु, छेदन गर्नु, छेड्नु। अनि छोरा मान्छेलाई पर्दैन, आ कहाँ सुन्छ र भन्ने खालको चलन छ। आजभोलि चाहिँ अलिकति मामली धनी धनी भयो भने ल्याइदिने पनि चलन छ, होइन हजुर? मामलीहरूको जिम्मा भन्छन्, अब त कसले गर्ने के गर्ने त्यो चाहिँ थाहा भएन, तर हामी दिन चाहिँ तपाईँलाई भनिदिन्छौ, कान छेड्न बालकको छोरा होस् या छोरी होस् कान छेड्नु पनि संस्कारभित्रै पर्छ, कान छेदन गर्दा राम्रो हुन्छ है। अब कान छेडिसकेपछि थोरै सुन त लाउनै पर्यो, सुन पनि थोरै चाहियो है हजुर, एउटा मुन्द्रा बनाएर यसलाई के भन्छ एउटा थोरै सानो खालको त बनाएर लाउँदा राम्रो हुन्छ। हेत्वेताम सैत्र पोषा वह मरिषारि शयनम जनमासम सरिक्ता युग्मादम जन्म ताराम मृत मुनि वसुभि संविते मास्यथोवा जन्मा हात सूर्य भूपे परिमित दिवसे गेज्य शुक्रन्दुबारे थो जाब्दे विष्णु युग्मा दिति मृदु लघुभे कर्णभेद प्रशस्त। कति राम्रो छ शास्त्रका नियमहरू, म तपाईँलाई पढेर सुनाएको छु। बकैजा चैत महिनामा पुष महिनामा अनि तिथि क्षय हुन्छ भने, तिथि घटबट भएको बेलामा हराएको तिथिमा, अनि हरि शयनकाल भनेको चतुर्मास भित्रमा छोडेर, हरि शयनी भनेको के हो, असार महिनाको शुक्ल पक्षको ठुली एकादशीबाट कार्तिक महिनाको शुक्ल पक्षको ठुली एकादशीसम्म अथवा हरि शयनदेखि हरि बोधनीसम्म चतुर्मासको बेलामा, मैले भनेको थिएँ नि चतुर्मासमा मौन धारण गर्नुपर्छ, एकदम केही न केही एउटा संस्कार सिक्नुपर्छ भनेको थिएँ मैले, त्यो समयमा छोडेर। अनि के छ भने जन्म महिनामा छोडेर, जन्म महिनामा छेड्न भएन, अनि रिक्त तिथिमा चतुर्थी नवमी चतुर्दशी एउटा कुरा भनौं, ज्योतिष शास्त्रले रिक्त तिथिलाई सधैँभरि त्याज्य गरेको छ है, अनि यति गरिसकेपछि जोडी वर्षमा है, जोडी वर्षमा पनि छेड्न भएन, सम वर्ष भन्छ, दुई वर्षमा छेड्न भएन, अनि सबै कुरा छोडेर जन्मको छैटौं सातौं आठौं मासमा अथवा जन्मिसकेको बाह्र दिन अथवा सोह्र दिनमा बुध बृहस्पति र शुक्र, अनिखेर चाहिँ यी यस्ता दिनहरू हेरेर, अनि श्रवण नक्षत्र विषम वर्षमासम्म श्रवण नक्षत्र, धनिष्ठ नक्षत्र, पुनर्वसु नक्षत्र, मृगशिरा नक्षत्र, रेवती नक्षत्र, चित्रा र अनुराधा नक्षत्रमा, अनि हस्ता नक्षत्र, अश्विनी नक्षत्र, तिष्य नक्षत्र र अभिजित नक्षत्रमा कानको छेड्न राम्रो हुन्छ। अब कान छेड्दा कुन छेड्ने पहिले, कान छेड्दा पहिलोचोटि दाहिने कान छेड्ने भन्छ है, यो चाहिँ विद्वानको मत हो, यहाँ लेखेको चाहिँ छैन, फेरि मैले सुनेको र हाम्रा गुरुहरूले सिकाउनु भएको, पहिलो कान छेड्दा दाहिने कान छेड्ने भनिन्छ, बुझ्नुभयो? सबै के हुन्छ भने विशेष गरी जुन महिनामा बच्चा जन्मिरहेको छ त्यही महिनाको बेला चाहिँ तपाईँहरूले यो कर्महरू गर्न हुँदैन, बाह्रौं दिन र सोह्र दिनको दिन चाहिँ हुन्छ भनेर शास्त्रमा लेखेको छ है।
अब यो गर्ने बेला यति मात्र होइन, लग्नहरू पनि शुद्धि गर्नुपर्छ। लग्न शुद्धिहरू गर्ने पनि नियम धेरै छ है हजुर। अनि सूर्य र बृहस्पति अस्त भएको बेला पनि छन्न हुन्न भनेर शास्त्रमा लेखिदिइसकेको छ, बुझ्नुभयो। यी सबै कर्महरू के गर्नु पर्यो, हामीले सबै कर्महरूलाई चाहिँ हामीले के गर्नु पर्यो, केन्द्रबिन्दु बनाएर हामीले अगाडि बढ्दा कर्महरू गर्नु पर्यो। अब कतिलाई लाग्न सक्छ शुक्र र बृहस्पति अस्त भइसकेपछि बालक र वृद्धको दोष कति लाग्छ, लाग्छ हजुर, तीन दिन अनिवार्य रूपमा बार्नु भनेर शास्त्रमा लेखेको छ। ते दशाहम द्वयो प्रोक्ते केश्चित् सप्त दिने परे त्रयम् तत्याधिकेप्यान्ये रगाहम चत्रयम् विदोह भन्न त के भनेको छ शास्त्रले, के भनेको छ भने दश दिन बार्नु भनेका छन् कुनै शास्त्रमा, कसैले सात दिन भन्छन्, कसैले तीन दिन भन्छन्। कलियुग छ, कम्तीमा तीन दिन चाहिँ अनिवार्य रूपमा बार्नु पर्यो है हजुर। यो भयो के कर्णभेदको मुहूर्त, मैले तपाईँलाई संक्षिप्तमा, अब यो धेरै छ यसको प्रसङ्ग, कति लामो हुन्छ कति लामो हुन्छ, यो मैले किन भनिरहेको छु भने कम्तीमा कार्यक्रम सुनिसकेपछि तपाईँलाई के कुरा चाहिँ एउटा मनमा उत्साह जागोस् भने, एहे सबै कर्मको लागि त यहाँ आउनै पर्ने रहेछ। सुन चाँदी पछाडिमा जाने कान चटक्क पार्ने खालको मात्र होइन विधि, सबै कर्म गर्नको लागि साहित मुहूर्तहरू त हेराउनै पर्दो रहेछ। ओहो होइस त नि है भन्ने चाहिँ तपाईँहरूलाई परोस् क्या, किनभने शास्त्रमा छ नि त, नभएको कुरा मैले गरे हो र, शास्त्रमा भएका कुरा मैले गरिरहेको छु होइन। हामीलाई विशेष गरी धेरै फनाउने भनेको भात खुवाई गर्न, कपाल काट्न, वर्तमान गर्न, यो कान्छे नै साहित्यको अहिलेसम्म मैले साहित्य हेरेको छैन भन्दा नि हुन्छ, कोही कोहीलाई थाहा छ र उहाँले फोन गर्नुहुन्छ, हच्चको भरमा लु अब जाडो लाग्यो होइन, जाडो लाग्यो अब छेडिदिइहालौँ, मङ्सिर पुष र माघमा छेडिदिइहालौँ भन्ने चलन छ। तपाईँले कति बुझ्नुभयो, कर्णभेद गर्दाखेरि हुनसक्छ शास्त्रहरूले धेरै ठाउँमा बताएको छ उत्तरायणमा गरेको कर्म राम्रो हुन्छ है, फेरि एकदम ध्यान दिनु होला। अब यो कर्णभेद गर्दाखेरि फेरि पनि म तपाईँलाई जानकारी गराउँछु, कर्णभेद कान ठूलो चिजले छेन्न हुँदैन भनेर शास्त्रमा लेखा छ, बुझ्नुभयो। यहाँ शास्त्रमा के लेखा छ भने कर्णभेद गर्दाखेरि एकदमै सानो छेन्नुपर्छ। देवल नाम गरेको ऋषिले भन्छन् कर्णरन्धे रक्षाया न विवेश गजम जन्मज तम दृष्ट्वा विलय मयान्ति पुण्यो वास्त पुरातना। देवल नाम गरेको ऋषिले भन्छन् सानो छेदन गर्नु, त्यो कसैले छेडेको सकभर थाहा नपाओस्, ठूलो नछेन्नु, ठूलो काम छेड्यो भने दोष लाग्छ अरे फेरि होइन। शिशु रजात दन्तस्यम मातुर सङ्ग सर्पिणः सुलैया वैधयत कर्णौ सुच्य दुई गुण सूत्रया। के छ भने अब सानो कानको छेदन भयो भने बल्ल त्यसलाई शुद्ध मान्ने गरिन्छ, कान छेड्दाखेरि ठूलो ठूलो पालो पऱ्यो भने पनि त्यसलाई अशुभ मानिन्छ, सकभर उत्तरायणमै छेडिसक्नु है माघभित्रैमा, बुझ्नुभयो हजुर। जे अब अर्को कुरा भने फेरि सकभर सबै कर्महरू उत्तरायणभित्र सक्नु भयो भने चाहिँ सबैभन्दा राम्रो है, त्यस्तो गर्नुभयो भने धेरै कुरामा तपाईँहरूलाई शुभ हुन्छ। अर्को कुरा भनिहाल्छु म, बालकको अब मुन्नन गर्ने मुहूर्त कहिले छ त, चुडा कर्म गर्ने मुहूर्त होइन, चुडा कर्म गर्ने मुहूर्त हामीले चाहिँ केस मुन्नन गर्ने मुहूर्त खै त हेरेको, कहिले हेर्यौं, हेरेकै छैनौ। छोर गर्ने कर्महरू अब व्रतबन्ध गर्नुपर्ने भयो, व्रतबन्ध जुर्छ, यी सबै कुरामा आउँछ है। शास्त्रमा के लेखा छ भने
चूड़ा वर्षा तृतीया प्रभवन्ति विश्वमेष्टार करिक्ता देशस्ते पर्वो नाहे वितेत्रो दगयन समये गेन्दु शुक्रे जकानाम बारे लग्नाम सयोस्ता शोभनी धनतनो नै धने शुद्धियुक्ते शाक्रो पेतृर्विवेत्रे मृदुतर लघुर्भेरा यष्टत्रिस्था पापै कति राम्रो श्लोकहरू छ यहाँ. जन्मकालदेखि चूडा वर्षा तृतीया प्रभवन्ति हि जन्मेको तीन वर्षमा अथवा तीन वर्षदेखि उठा विषम वर्षमा जोडी होइन बिजोरी वर्षमा अष्टमी तिथि द्वादशी तिथि चार नौ र चौध भनेको रिक्ता तिथि सबैमा पर्छ अनि प्रतिपदा षष्ठी तिथि अनि अमावस्या र चतुर्दशी तिथि छोडेर चैत्र महिना छोडेर उत्तरायणको बेलामा बुध चन्द्र शुक्र र बृहस्पति तीन दिनमा चाहिँ अझ राम्रो हुन्छ है हजुर. अब लग्न हेर्ने भन्छ नवांश हेर्ने भन्छ लग्नबाट अष्टम राशि लग्न छोडेर फेरि आहा कति राम्रो श्लोक छ यहाँ. वारे लग्नांश योस्ता शुभ निधन तनयो नै धने शुद्धि युक्ते आहा जुन दिन शुद्ध हुन्छ त्यो दिन गरेन भने फेरि त्यसमा के हुन्छ दोष लाग्छ रे है. अनि अष्टम भाव पनि शुद्ध रहने गरी ज्येष्ठा संयुक्त भएको अनुराधा रहित भनेको यहाँ तपाईँहरूले बुझ्नुहुन्न यो एकदमै साहित्यको एकदम सूक्ष्म ज्ञानहरू लिएको छ है हजुर. मृगशिरा रेवती चित्रा स्वाति र पुनर्वसु श्रवण धनिष्ठा सतभिषा हस्ता अश्विनी यी सबै सबै नक्षत्र अनि लग्नबाट एकादश छैटौं र तृतीय भाव पाप ग्रहको युक्त भयो भने जे पनि तीन छ र एघारमा पाप कर्म पाप ग्रह भयो भने त्यो बेलालाई शुभ मान्छ हजुर. केन्द्रमा चाहिँ पाप ग्रह भएन भएन त्यो छरिएर रहनु पर्यो क्या हजुर. त्यसो गर्दाखेरि राम्रो हुन्छ. अब कोही कोही मान्छेले चाहिँ दुई वर्षमा पनि गर्नुहुन्छ भनेर मत पनि छन् त छ नि त. चूडा कर्म दुजा तीनाम सर्वेषामेव धर्मत प्रथमेब्दी द्वितीय वा कर्तव्यम श्रुति चोदनाद मनुस्मृतिमा यो श्लोक लेखिएको छ. तर अब सबै कुराहरूलाई निर्णय गर्दाखेरि हामीले त्यसलाई साहित्य मुहूर्तहरू सबै कुरा जुराएर मल्ला गर्नुपर्छ. यहाँ शास्त्रहरू धेरै विवादित छन् र धेरै बाधित छन् पनि होइन. त्यसो हुँदाखेरि के गर्ने तपाईँहरूले चाहिँ यसलाई ऋषिहरूको मतहरू मानेर कहिलेकाहीँ त्यस्तो अप्ठ्यारो परेको खण्डमा पनि गर्न पाइन्छ भन्न खोजे मात्रै हो. तर सबै कुरा मिलाएर चाहिँ सबै कुराहरू जुराएर मात्रै गर्नुहोला है. अब यहाँ यो मनुस्मृतिले भनेको कुराहरूमा नक्षत्रको नाम लिएको छैन. अब तर शुभ कर्ममा नक्षत्र सबैलाई लिन पनि मान्दैन. त्यसो हुँदाखेरि यो के छ भने काश्यपले भन्छन् कहिलेकाहीँ नक्षत्रहरूलाई विशेष तरिकाले लिनुपर्छ. नक्षत्रलाई लिएन भने तपाईँहरूको कर्महरू अधुरो हुन्छ. के बेला नवान्न प्रासय चौले व्रतबन्धे विशेषने शुभदम जन्म नक्षत्रम अशुभम त्यान्त कर्मणे. यो काश्यपले संहिता काश्यप संहितामा लेखेको छ. यो भात खुवाई गर्ने बेलामा अन्न प्राशन भनेको भात खुवाई चौले भनेको मुन्नन आदि गर्ने क्रममा व्रतबन्धमा अभिषेकहरू गर्ने बेलामा शुभ शुभ कर्मको बेला के हुन्छ यी सबै कर्महरू चाहिँ नियम र विधिपूर्वक गर्दाखेरि राम्रो हुन्छ. अब कति कुराहरू कहिले कहिले गर्नुहुन्न त होइन. अब आमा गर्भिणी छिन् भने पनि छोराको कर्म गर्न हुँदो रहेनछ. फेरि पञ्चमासाधिके मातुर गर्भे चौल सुसुर नसत्
पञ्चवर्षाधिकस्य स्वं गर्मणाम् अपि मातरिः। शास्त्रमा के लेखा छ भने माताजी गर्भवती हुनुहुन्छ अनि

छ भने बालक पाँच वर्ष कटिसक्यो, अब के गर्ने? अब आमाको पेटमा बच्चा छ, छ महिना पनि पूरा भयो, तर छोरो पनि फेरि पाँच वर्ष कटिसकेको छ, जन्म भएको छ र भने त्यस्तो बेला फेरि आमाको गर्भले रोक्दैन रे। यस्ता कुराहरू धेरै कुरा छन् क्या हजुर, धेरै कुरा। यी सबै कुराहरूको हामी तपाईँलाई जानकारी दिने प्रयास गरे हो, बुझ्ने प्रयास अब यो कार्यक्रमबाट कतिले गर्नुहुन्छ अनि बल्ल थाहा हुन्छ है। अब के छ भने यात्रामा कुनै पनि राज्य अभिषेकमा अथवा कुनै पनि मन्दिरमा पुजारी नियुक्ति गर्नमा अथवा यस्ता विशेष परिस्थितिमा मुण्डन गर्ने कर्महरू हेर्नु पर्दैन। फेरि अब मुण्डन गर्नेको बेला, कपाल मुण्डन गर्नेको बेला निषिद्ध समय के छ, एकदम गर्नै नहुने। ऋतु मर्त्या सुती काया सुनोस्तोला दिनाचरित ज्येष्ठ पत्यस्त न ज्येष्ठे केश्चिन मार्गे पि निश्यते। शास्त्रमा लेखेको छ रजस्वला भएको अथवा स्त्रीहरू गर्भवती भएको बेलाको बेलामा मुण्डन गर्न भएन है। अब अर्को कुरा के छ भने आफू तीन वर्ष भइयो, बालक आमाले अर्को बच्चा जन्माइन्, सुत्केरी हुनुहुन्छ, महिना दिन पुगेको छैन भने पनि कर्म गर्न भएन, अशुद्ध बेलामा कर्म गर्न भएन है। अब यहाँ धेरै कुराहरू छन्। ज्येष्ठो जेठो छोरो छ, जेठो छोरोको चाहिँ जेठ महिनामा मुण्डन गर्न हुन्छ कि हुँदैन, यो धेरैले सोध्ने प्रश्न हो यो है। अब यो आचार्यहरूको मत धेरै छ हजुर, मैले अहिले पनि भने हाम्रो शास्त्रहरू विवादित छन्। यो विवादित भएको कर्महरूलाई म तपाईँलाई के भन्छु भने कति कुराहरूमा बार्नु पर्दैन भनेर पनि लेखा हुन्छ, कति कुराहरूमा बार्नुपर्छ भनेर पनि लेखा हुन्छ, तर कर्म अनुसार फरक फरक पर्छ। अब यहाँ के लेखेको छ भने ज्येष्ठ छोरालाई मुण्डन संस्कार गर्दा जेठ महिनामा र मंसिर महिनामा पनि गर्न हुँदैन है भनेर पनि लेखा छ कति ठाउँमा, अथवा जेठ छोराको लागि जेठ महिना र मंसिर महिना दुइटै बार्नुपर्छ भनेर लेखा छ, बुझ्नुभयो। अब अर्को कुरा के छ भने हामी रजस्वला भएको महिलाले कति दिनपछि यस्ता शुभ कर्महरू गर्न सक्छौं भन्दा पाँचौं दिनमा, चार रात्रि पूरा भइसकेपछि देवताको कर्महरू गर्न सक्ने शास्त्रहरूमा पनि हामीले धेरै चोटि भेटिसकेका छौं। अर्को कुरा, पैतृक कर्मको लागि छ रात पूरा हुनुपर्छ र सातौं दिन हुनुपर्छ है। अब यहाँ के लेखा छ भने प्रचुताले के लेखा छ भने यस्य मांगलिकम कृत्यम तस्य माता रजस्वला तदाश मृत्युमा आप्नोति पञ्चमम दिवसम विनाह। आमा महिनावारी भएको बेला छोराहरूको कर्म गरियो भने छोराको मृत्यु पनि हुन्छ भनेर लेखाएको छ शास्त्रमा, भनेको धेरै ठूलो कष्ट मिल्छ। तर पञ्चमम दिवसम विना, चार पूरा रात भएर पाँचौ दिन भइसकेपछि भने शुभ हुन्छ अरे, यो प्रचेताले भनेका शब्द हो हजुर यो। अब सामान्य रूपमा के छ भने मैले अहिले भने नि एक महिनाभन्दा पहिले गर्न हुन्न भनेर मैले तपाईँलाई बताएँ, यो चाहिँ सुत्केरी महिलाको लागि हो। तर कति ठाउँमा एक्काइस दिनपछि मान्छेले पानी छाउने चलन पनि छ, कति ठाउँमा एक्काइस दिन पनि लेखाएको छ, तर विशेष चाहिँ एक महिनापछि हो। मैले कुनै दिन कार्यक्रममा तपाईँलाई बताइसकेका छु गर्भवती महिलाहरूले कति दिनमा गएर पानी छुने, कति दिनमा गएर स्नान गर्ने अधिकार हुन्छ भनेर मैले तपाईँलाई भनि पनि सकेका छु होला, कहिलेकाहीँ सुन्नु भएको थियो भने है। अब यसमा पनि के छ भने फेरि छोरो जन्मियो भने चाहिँ बीस दिन पछाडि शुद्ध हुन्छन् रे है, अझ छोरी भयो भने चाहिँ एक महिना हुन्छ भनेर शास्त्रमा लेखाएको छ, यो पनि हो फेरि। अब यो कहाँ लेखा त ठ्याक्क मलाई याद छैन, त्यस पढेको कुरा हो यो के लेख के अरे, छोरो जन्मियो भने बीसौं रातको पछि एक्काइसौं दिनबाट शुद्धि पनि हुन्छ।

0: रे महिलाहरू, छोरी पाएको बेला चाहिँ 30 दिन पूरा हुनै पर्यो। अब यस्ता कुराहरू धेरै छ। अब यो दक्षले लेखेका छन्, शुद्धे विप्रुदशा हेन द्वादशा हेन भूमिपः वैश्य पञ्चदशा हेन शुद्रमासेन शुद्ध्यति। अब यो नरानको कर्ममा पनि यो छ फेरि। हजुर हजुर, हाम्रो घर परिवारमा के छ, धेरै कुरा खोतल्दै गएपछि धेरै कुरा भेटिन्छ भने होइन, हामी छोराछोरी पाइसकेपछि सुत कति दिनमा सकिन्छ भन्छौँ ल, भन्नुहोस् त कति दिनमा सुत्न हुन्छ हामी भन्दा, यहाँ के लेख्यो भने, शुद्धे विप्रोह दशा हेन, 10 दिन पछाडिको दिनमा भनेको 11 दिन, 10औं रात पछाडिको दिनमा त 11 दिन आइहाल्यो, 11औं दिनमा नारायण गरिसकेपछि के हुन्छ, ब्राह्मणलाई सुतक सकिन्छ अरे। द्वादशा हेन भूमिपः, भूमिप भनेको क्षत्रिय, क्षेत्रीलाई 12औं दिन पछि बल्ल शुद्धि हुन्छ अरे। वैश्य पञ्चदशा हेन, वैश्य जातिको लागि 15औं दिन लाग्छ अरे। शुद्रो मासेन शुद्ध्यति, शुद्र जातिको लागि मास भनेको 30 दिन पूरा हुनुपर्छ बल्ल शुद्धि हुन्छ है। अब अर्को कुरा छ फेरि, यहाँ व्यावहारिक कुरामा विवाह व्रतबन्ध अथवा केही कर्म गर्नु पर्यो, ए जेठ महिनामा जेठो छोरीको बिहे गर्न हुँदैन है भन्ने चलन छ नि होइन। अनि भारद्वाज ऋषिले भन्नुहुन्छ, जेठ महिना मात्रै होइन मंसिर महिना पनि जेठो छोराको लागि परित्याग गर्नुपर्छ। मंसिर महिनामा जेठो छोराको बिहे गरेर भने पारिवारिक सुख हुँदैन है, ख्याल गरिसेला। मार्ग शीर्षे तथा ज्येष्ठे छौरम परिणय व्रतम, परिणय भनेको विवाह व्रत, आद्य गर्भ दुही त्रोष्ठ यत्नेन परिवर्जये। कति राम्रो श्लोक छ, भारद्वाज ऋषिले भन्नुभएको श्लोक। मार्ग शीर्षे तथा ज्येष्ठे छौरम परिणय व्रतम, कपाल काट्न होस् अथवा विवाह गर्नुहोस्, जेठ मात्रै होइन मंसिर महिना पनि छोड्नुपर्छ रे। एकदम के यो शास्त्रहरूलाई पनि धेरै कुराले चेपिरहेको छ है। अब यो अलिकति के हुन्छ भने, यो छौरो कर्महरू गर्ने बेलाको कर्ममा धेरै कुरामा हामीले साथ दियौं भने धेरै कुरामा परिपूर्ति हुने खालको योग रहेको छ। अब यहाँ अर्को कुरा छ फेरि, विशेष परिस्थिति आयो भने, शिथिलताको अवस्थामा आयो भने, गंगायाम भास्कर क्षेत्रे माता पित्रो मृते रहने आधाने सोमपाने त षष्ठ छौरम विधीयते। अब अरू बेला चाहिँ मुन्नन गर्नको लागि स्थायी हेर्नुपर्छ। हामी कहिले भन्छौँ नि, मंगलबार कपाल काट्न हुँदैन अरे, ए आज मंगलबार है कपाल नकाट नानी बाबु भन्छ नि गाउँ घरमा होइन। वास्तविक यो सबै कुराहरू जुराएर कर्म गर्नुपर्छ। तर आमा बुवाको मृत्यु भएको बेलामा है, भास्कर क्षेत्रमा यी विशेष कर्महरूको लागि भने त्यो मुहूर्त हेर्नु पर्दैन। गंगाको तटमा गएर कहिले काहीँ भागीरथी गंगामा गएर कपाल काट्न मन लाग्यो भने त्यो साइत हेर्नु पर्दैन। भास्कर क्षेत्र अनि माता पिताको श्राद्ध गर्ने बेलामा है, आधानको बेलामा अनि यसको अतिरिक्त समयमा राजाहरूले पहिले पहिले के गर्थे, राज कार्यान्योगतानाम नटानाम रूप जीविनाम। यस्तो राम्रो राम्रो विधि छ, राजाहरू राजगद्दीमा बस्नुभन्दा पहिले कपाल काटेर मुण्डन गरेर नङहरू काटेर शुद्ध भएर गोमय लिपुवा गोबरहरू लिपेर शरीरमा पूरा शुद्धि भएर बल्ल राजकर्ममा बेरलदान हुन्थे। आजभोलि त आज शपथ खायो, 5 दिनमा चाहिँ च्वाटे फेरि पोसुकै हाल्यो। यो सबै कर्म च्युत भएर कर्म परिपूर्ति हुनुपर्छ। यो कर्म परिपूर्ति भयो भने धेरै कुरामा राम्रो हुन्छ। आदरणीय सज्जनहरू, कार्यक्रममा मैले यही कुराहरूको जानकारी गराएँ। अब यहाँ अक्षर आरम्भ गर्ने बालबच्चाहरू पढाउनु पर्यो गुरु कहिले छ साहित्य भनेर शास्त्रमा लेखिया हुन्छ। गणेश विष्णु बाग्रमाह प्रपूज्य पञ्चमाब्दके तिथो शिवा कदिक दुष्ट शरत्रिके रवान बुधक। अब यहाँ धेरै कुराहरू छ हजुर। अब यहाँ अक्षर आरम्भ गर्ने विद्या आरम्भ विद्या मुहूर्त कहिलेदेखि सरलाई बोर्डिङमा हाल्ने स्कूलमा हाल्ने सबै कुराहरू शास्त्रमा लेख्दै लेख्दै गएको छ। व्रतबन्ध गर्ने क्रममा पनि यहाँ विप्राणाम व्रतबन्धनम निगदितम गर्भार जने वाष्टमे वर्षे वाप्यत पञ्चमे चितिभुजाम षष्ठे तथे एकादशे वैश्यानाम पुनरष्टमे प्यथ पुनस्या द्वादशे वस्तरे काले थद्गुणे गते निगदिते गौडम तदा हुर्बुदाः। शास्त्रमा धेरै कुरा लेखेको छ है। यी सबै कर्महरूको लागि हामीले यहाँबाट संस्कारयुक्त कर्महरू गर्यो भने धेरै कुरामा राम्रो हुन्छ। आदरणीय सज्जनहरू, हामीले तपाईँलाई यी यस्ता कुराहरूमा तपाईँलाई जानकारी मैले दिइसकेका छु। अब यो व्रतबन्धको बारेमा पनि हामीले धेरै कुरा बोल्नुहुन्थ्यो, तर धेरैचोटि मैले बोली पनि सकेका छु। आज पनि समयको पाबन्दी छ, हामी कार्यक्रमको लगभग अन्तिम भागमा पनि आइसकेका छौं। व्रतबन्ध गर्ने, उपनयन गर्ने, यी सबै कर्महरूको लागि अर्को एउटा भनिदिन्छु है, छोटो कुरालाई प्रभु, व्रतबन्ध गर्दाखेरि व्रतबन्ध कर्म, चुडो कर्म र उपनयन कर्म, वेदारम्भ कर्म फरक ढंगले गर्नुपर्छ। व्रतबन्धमा एउटा मात्रै हवन कुण्डमा हवन गरियो भने त्यो व्रतबन्धलाई तामसी व्रतबन्ध भनेर कहिएको छ। शास्त्रहरूमा लेखेको छ बकैदा यो कुराहरू। जस्तै हाम्रो गाउँघरमा अहिलेसम्म तपाईँले सुन्नु भएको पहिलेचोटि होला सायद, अब गुरुबार त थाहा हुनुपर्छ, अन्यजनाहरू त पहिलेचोटि सुन्नुभयो होला। व्रतबन्ध गर्ने बेलामा एउटा मात्र हवन गर्ने ठाउँ राखियो भने त्यो हवन कुण्डमा सबै कर्म गरियो भने त्यो यज्ञलाई तामस यज्ञ भन्ने गरिन्छ। व्रतबन्ध गर्दाखेरि हवन कुण्ड फरक हुनुपर्छ। हामीले कति ठाउँमा गएर चाहिँ के गर्छौं भने हवन कुण्ड भएन भने पनि यसो आगो बालेर टाढा यसो दाउरा यता ल्याउने, यसो त्यही हवन कुण्डको बाहिरपट्टि यसो आगो त्यहाँ ती सल्किरहेको आगोलाई बाहिर ल्याएर अनि यसो त्यो मन्त्रलाई थोरै भए पनि हवन गरिदिने, त्यहाँ त्यो विधि गरियो भने पनि कम्तीमा सात्विक यज्ञ त भयो। विधिहरू गर्नुपर्छ हजुर, बिना विधि केही पनि हुँदैन हजुर। हामी बिग्रेकै बिना विधि गरेर त हुने होइन। त्यसो हुँदाखेरि आदरणीय सज्जन, कार्यक्रम ज्योतिष तर्फमा यस्तै कुराहरूको चर्चा गर्छु, तपाईँहरूलाई रिस उठ्दो है। कति बोलेको गुरु, खालि संस्कार भनिएको छ, खालि व्रतबन्ध र विवाह भनिएको छ, मन मिले भइगयो नि भन्ने खालको मनसाय हुन्छ। अनि मन मिला भएपछि बिग्रेर फेरि यहाँ आउनुसार पो पहिले तपाईँलाई जानकारी दिएको त पहिले यहाँ बिग्रेर रुँदै आउनुभन्दा बरु तपाईँहरू मिलाएर बिहे गर्नुहोस्, खुसी हुनुहोस् भन्न खोज्या। हर पाइला पाइलामा, हर क्षेत्र क्षेत्रमा संस्कारको अति नै आवश्यक छ। आजभोलि अलिकति एउटा कुरो भन्न मन लागिहाल्यो, शिला पूजा गर्दाखेरि, कुनै पनि कर्मको शिलान्यास गर्दाखेरि, भूमि पूजन गर्दाखेरि संस्कार एकदम रहित छ। यो चाहिँ अब कहाँबाट विकृति भयो भन्दा नेताहरूले जहिले मन लाग्यो तहिले गरिदिने संस्कारले गर्दा बिग्रेको छ। त्यसमा हात गुरुहरूको नि छ, गुरुहरूले गएर पूजा नगर्दै हुन्थ्यो नि, लो नेताजी यो दिन छैन सायद आउँदिन भन्दै हुन्न, नेताको कार्यक्रममा ए फोटो आउँछ, भाइरल हुन्छ, हा नेताले बोलाएछ के नआउनु, त्यही भएर बिग्रेको बाहुनहरू सबै। म त गाली गर्छु नि हजुर। त्यसो हुँदाखेरि ख्याल गर्नुहोला, सबै संस्कार सभ्यता हाम्रो लागि हो। त्यस कारणले गर्दा हामी हजुरहरूको लागि हरेक कुरामा जानकारी दिइरहेका छौं। आजको लागि भने कार्यक्रम ज्योतिष दर्पणको यो अन्तिम भागमा छौं। दिनैभरि फोन गरिछु है, म्यासेज त धेरै गरिछ, यो धेरै म्यासेज आयो, सबैलाई साधुवाद। आजको लागि भने आज्ञा चाहन्छु, तपाईँको दिन मंगलमय, तपाईँको दिन आनन्दमय, तपाईँको मन मन्दिर बनोस् यो कामना सहित आजको लागि आज्ञा चाहन्छु। राधे राधे।
1: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान
2: नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 MHz सधैँ सुन्नुहोला।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525 55 768।
6: साथै 98525 55 768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले।
8: सम्पर्क 98433-47-262,
7: 98-10-55-55-85
8: र व्हाट्सएप नम्बर 98-5-20-28-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-6-

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295751।
2: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
3: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
4: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
3: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
4: हाम्रा सेवाहरू
3: दाँत नदुखाई खोल्ने,
4: दाँत भर्ने, दाँतको आकृति गर्ने,
3: दाँतको एक्सरे सुविधा,
4: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
3: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
4: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
3: ध्यान दिनै पर्ने कुरा,
4: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
3: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 र 98420 50541।
5: This is Radio Sankhuasabha 95.5 MHz.

नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको 81औं महासभाको जारी सत्रका क्रममा हिजो न्यूयर्कमा विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता शुरू गरेका छन्। भेटवार्ताका क्रममा विभिन्न देशका परराष्ट्र मन्त्रीहरूले जलवायु न्याय र नेपालको राजनैतिक संक्रमणका विषयमा नेपालको अडानप्रति समर्थन र ऐक्यबद्धता जनाएका छन्। खनालले भूटानका प्रधानमन्त्री, जापान र पोल्याण्डका समकक्षी तथा युरोपेली आयोगकी प्रथम उपाध्यक्षसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्यूयर्क प्रस्थान गर्दैछन्। अमेरिकाको न्यूयर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको 79औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह 4 सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आज अपरान्ह 4 बजे त्यसतर्फ जान लागेका हुन्। प्रधानमन्त्री शाहले महासभामा असोज 8 सम्बोधन गर्ने कार्यक्रम छ। उनले भोलिपछि बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असर बारेमा राष्ट्रसंघको ध्यान आकर्षण गराउनेछन्। महासभामा भाग लिन यसअघि असोज 4 परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको टोली न्यूयोर्क प्रस्थान गरिसकेको छ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ। ललितपुरको एक पार्टी प्यालेसमा हिजोदेखि शुरू भएको बैठक केही बेर अघि शुरू भएको हो। अध्यक्ष केपी शर्मा ओलीले हिजो बैठकमा जानकारी गराएका 9 एजेण्डा मध्ये 8 छलफल आजबाट शुरू हुन लागेको बताइएको छ। बैठकमा बोल्न चाहने प्रत्येक सदस्यका लागि 3 मिनटको समय निर्धारण गरिएको छ। हरेक केन्द्रीय सदस्यले अध्यक्षको प्रतिवेदन, जनतासँग सम्बन्ध र समसामयिक विषयमा आफ्ना धारणाहरू राख्नेछन्। हिजोको बैठकको शुरूआतमै अध्यक्ष ओलीले बोल्न चाहने सबै केन्द्रीय सदस्यलाई समय उपलब्ध गराइने जानकारी गराएका थिए। निर्धारित समयमा बोल्न नभ्याएका विषयमा लिखित रूपमा दिन सकिने पनि उनले बताए। आजबाट क्रमशः केन्द्रीय कमिटिमा सदस्यहरूको मनोनयन, विभागहरूको गठन, पोलिट ब्यूरो गठन, स्थायी कमिटिको एजेण्डा गठनको एजेण्डा अघि बढ़ाउने तयारी रहेको नेताहरूले बताएका छन्। काठमाडौँको त्रिपुरेश्वरमा हिजो बस आगलागीमा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ। किर्तिपुर अस्पताल वन अस्पतालमा उपचारका क्रममा काभ्रेको पनौती निवासी 23 वर्षीय दावा लामाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको हो। स्रोतका अनुसार उनको गैराति नै मृत्यु भएको हो। अस्पतालका अनुसार चालकको शरीरको 90% भाग जलेको थियो। आगलागीको घटनामा चालक आफैले बसमा आगो लगाएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। सबै यात्रुलाई ओह्रालेपछि चालक आफैले आगो लगाएको प्रारम्भिक जाँचमा देखिएको काठमाडौँ प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिएका छन्। संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ। अपरान्ह 1 बजे बस्ने बैठकमा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। यस्तै आज विभिन्न 4 संसदीय समितिको बैठक पनि बस्दैछन्।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेले डेटा सेन्टरका रूपमा रहेको डेटा हबमा देखिएको समस्या समाधान भएको जनाएको छ। डेटा सेन्टरमा समस्या देखिएपछि हिजो शेयर कारोबार रोकिएको थियो। सो समस्या समाधान भएसँगै नेप्सेमा पूर्ववत रूपमा कारोबार हुने नेप्सेले जनाएको हो। आजदेखि नेप्सेमा पूर्ववत कारोबार सञ्चालन हुने बेहोरा सबैलाई जानकारी गराउँदैछ। नेप्सेले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ। बेलायतमा रहेका नेपालीको वंशजको आधारमा नागरिकता निरन्तरता सम्बन्धी अध्ययन गर्न गृह मन्त्रालयले कार्यदल गठन गर्ने भएको छ। तमुधी युकेका अध्यक्ष जुमकाजी गुरूङ नेतृत्वको प्रतिनिधि मण्डलको ज्ञापन पत्र बुझ्दै गृहमन्त्री सुदन गुरूङले कार्यदल गठन गर्ने बताएका छन्। कार्यदल गठन गर्न मन्त्री गुरूङले गृह सचिवलाई निर्देशन दिएका छन्। बेलायतमा रहेका नेपालीहरूको वंशजका आधारमा नागरिकता निरन्तरताको माग गर्दै तमुधी युकेले ज्ञापन पत्र बुझाएको थियो। सो विषयमा अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी समस्या समाधानका लागि कार्यदल गठन गर्न गृहमन्त्री गुरूङले सचिवलाई निर्देशन दिएका हुन्। सीएनएन सहित तीन प्रमुख संचार माध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आफ्ना पत्रकारलाई व्हाइट हाउस प्रवेशमा रोक लगाएपछि त्यस विरूद्ध कानूनी प्रक्रिया अघि बढ़ाएका छन्। सीएनएन पोलिटिको र एमएस नाउले वाशिङटन स्थित अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गर्दै आफूहरूलाई व्हाइट हाउस प्रवेशबाट रोक लगाउने निर्णय असंवैधानिक भएको दावी गरेका हुन्। ती संचार माध्यमले संयुक्त विज्ञप्ति मार्फत सरकारले आफूलाई मन नपरेको समाचार प्रकाशित गरेकै आधारमा पत्रकारको पहुँच खोज्न नहुने बताएका छन्। यता संचार माध्यमको कानूनी प्रक्रियापछि आफ्नो प्रशासनबारे ती संचार माध्यमले झूठा तथा काल्पनिक समाचार प्रकाशित गरेको भन्दै राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिएका छन्। र विश्व पर्यटन दिवसका अवसर पारेर भूटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा चारवटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ। आगामी आईसीसी मेन्स टी20 विश्वकप एसिया सब रिजनल क्वालिफायर एको तयारीका लागि भूटानको राष्ट्रिय पुरूष क्रिकेट टोली पोखरा आउन लागेको हो। नेपाल क्रिकेट संघ क्यानको सहयोग तथा गण्डकी प्रदेश प्रादेशिक संघको आयोजनामा भूटानी टोलीले पोखरामा चारवटा अभ्यास खेल खेल्ने गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष संजय कान्त सिग्देलले जानकारी दिए। उनका अनुसार आगामी अक्टोबर 3 देखि मलेसियामा शुरू हुने प्रतियोगिताको तयारी स्वरूप भूटानले पोखरालाई अभ्यासका रूपमा छनौट गरेको हो। तालिका अनुसार भूटानले असोज 11 र 12 गते गण्डकी प्रदेश क्रिकेट टोलीसँग तथा असोज 14 र 15 गते क्यान 11 सँग अभ्यास खेल्नेछ। सबै खेल पोखरा क्रिकेट मैदानमा आयोजना हुनेछ। हवस् त कान्तिपुर डायरी अहिलेलाई यति नै। अहिले मध्याह 12 बजे कान्तिपुर डायरीका साथ पुनः भेट हुने नै छ। सुनिता आज्ञा चाहन्छु। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz
1: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
2: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
1: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
2: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
3: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
2: अटो रिफ्याक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
3: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
2: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
3: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
2: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
3: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
2: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
3: र टेलिमेडिसिनबाट रोग विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
2: थप जानकारीको लागि 029562061,
3: 029573315
2: र 98520601177
3: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
2: होइन यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
4: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
2: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खाँदबारी नगरपालिका 1 प्रगति टोल,
4: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
2: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423180।
5: नमस्कार है वडाध्यक्षज्यू।
6: नमस्ते नमस्ते, के भन्नु भयो त?
5: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
6: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी
5: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
6: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खाँदबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
5: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
7: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
8: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
9: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
2: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
10: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
3: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420876।
11: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाँदबारी 1 बुद्ध फेसबुक बाटो दूरसंचार जाने बाटो।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: कोक्रो वाटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वाटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813-51107 र 9830-99-289। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
3: ओहो लु नमस्कार है सर।
4: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज टट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
3: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
4: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
5: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
5: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
5: होटल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल, 9865-39-444
5: र 0295-90-155।
7: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
8: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
9: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
8: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
9: दाँत खोल्ने, दाँत सफा गर्ने,
8: दाँतको एक्सरे गर्ने,
9: झिक्न नमिल्ने पिच दाँत लगाइने,
8: झिक्न मिल्ने आरपीडी लगाइने,
9: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
8: बाङ्गोटिङ्गो दाँत मिलाइने,
9: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
8: मनकामना डेन्टल क्लिनिक, खान्द्रे नगरपालिका 1, प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
9: सम्पर्क नम्बर 0295-90-667 र 98-420-22-667।
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल, खादबारी 1, शङ्कर सभा, जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295-75-267, मोबाइल 97438-46084।
11: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल सँगै जाउ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
9: रबिन टेलर्स, खापबारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 9860946000
2: र 9919375375।
12: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान, रेडियो शङ्खसभा 95.5 मेगाहर्ज।

नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 029 5 62 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768 98 5 20 55 768।
8: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
10: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
9: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
10: ए, त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शङ्खुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
11: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
10: अटो रिफ्र्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
11: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
10: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
11: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
10: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
11: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
10: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
11: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ। साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तान्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
10: थप जानकारीको लागि 029 5 62 061,
11: 029 5 70 315
10: र 98 5 20 60 177
11: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी शङ्खुवा सभा।
12: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी शङ्खसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी शङ्खसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्खसभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752 67, मोबाइल 97438640084।
13: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
14: किन र काका?
13: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
14: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
13: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
14: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
13: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
14: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
13: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
14: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
13: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
14: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
13: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
14: प्रोप्राइटर सुनु एन्ड भीमकदाइली।
13: सम्पर्क 0249400084 र 9804548।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
3: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
3: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँद्री नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 9842226667।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल, सँगै जाउ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
4: रबिन टेलर्स, खादबारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860964000
3: र 9192376775।

0: वडा अध्यक्षज्यू
1: नमस्ते नमस्ते के भन्न आउनु भयो त
0: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
1: भन्नुहोस् के कुरा थियो कुन्नी
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुदा एक मात्रै विश्वासी हो अरू पूर्वकै चर्चित दिशा चेलर्स खातबारी भन्दै सिलाएको त हो नि तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
2: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
3: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
4: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खातबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो
8: तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
9: ए अब त जानै पर्ने भएन नि हाम्रै खातबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
8: हाम्रो सेवाहरू
9: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 0295605080 9825061580 र 9841008181 ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खादबारी एक सङ्खुवा सभा
10: आयो सबको घर घरमा
11: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
12: नमस्कार तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज
11: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 9842571841 र 0295626066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो सङ्खुवा सभा तपाईँको आवाज जनताको साथ
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz on air online
14: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो सङ्खुवा सभा 95.5 MHz

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Songkhwasabha, 95.5 MHz.
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैतालास फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: छ्या, यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा,
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429980, जनक पौडेली 98525354 र 029560248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
7: आयो सबको घर घरमा।
8: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवासभा 95.5 MHz।
8: अब रेडियो सङ्खुवासभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
10: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, समसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र पासपोर्ट साइजको फोटो सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
11: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
11: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
12: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
11: प्रोप्राइटर लक्ष्मी काफ्ले।
12: सम्पर्क 9843347262,
11: 9010555580
12: र वाट्सएप नम्बर 9852028646।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग्ने टुडी खेल छेउ शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: This is Radio Songkhua Sabha 95.5 MHz.
4: नमस्कार, गान्धीपुर डायरीका साथमा दीपशिखा र पूजनी समाचार अब विस्तारमा।
5: प्रधानमन्त्री बालेन्द्र शाह आज पहिलो पटक विदेश भ्रमणमा जाँदैछन्। उनी संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्यूयोर्क प्रस्थान गर्न लागेका हुन्। आज साँझ 7 बजे कतार एयरवेजबाट दोहा हुँदै न्यूयोर्क प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री शाहले विमानस्थलमा गरिने औपचारिक विदाईको पुरानो परम्परा तोड्ने भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी लाउन्जमा उनलाई परम्परागत औपचारिक विदाई समारोह आयोजना गरिने छैन। विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा विमानस्थलको भीआईपी लाउन्जमा औपचारिक कार्यक्रम आयोजना हुने गरेको थियो। नेपाली सेनाले गार्ड अफ अन्न रज समेत दिने परम्परा गरेको थियो, तर यस पटक त्यस्तो कुनै कार्यक्रम नहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका एक अधिकारीका अनुसार कूटनीतिक नियोगका प्रमुखहरूको समूह डीन अफ द डिप्लोमेटिक कोर्प्स तथा नेपाल स्थित संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई समेत प्रधानमन्त्रीलाई विदाई गर्न भीआईपी लाउन्जमा निमन्त्रणा गरिएको छैन। शाहलाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक नेपाली राजदूत कुमार राईले स्वागत गर्ने कार्यक्रम छ। दोहामा छोटो ट्रान्जिटपछि उनी न्यूयोर्क प्रस्थान गर्नेछन्। राष्ट्रसंघको महासभामा प्रधानमन्त्री शाहको सम्बोधनलाई कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ। प्रधानमन्त्री शाहले पर्सि बिहिबार संयुक्त राष्ट्रसंघको 81 महासभाको जनरल डिबेटलाई सम्बोधन गर्ने कार्यतालिका छ। उनले सोही दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाह नेतृत्वको टोली आगामी शनिबार काठमाण्डौ फर्किनेछ।
4: परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको 81 महासभाको जारी सत्रका क्रममा न्यूयोर्कमा विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता शुरू गरेका छन्। भेटवार्ताका क्रममा विभिन्न देशका परराष्ट्र मन्त्रीहरूले जलवायु न्याय र नेपालको राजनैतिक संक्रमणका विषयमा नेपालको अडानप्रति समर्थन र यज्ञबद्धता जनाएका छन्। खनालले भूटानका प्रधानमन्त्री, जापान र पोल्याण्डका समकक्षी तथा युरोपेली आयोगकी प्रथम उपाध्यक्षसँग भेटवार्ता गरेका छन्। भूटानका प्रधानमन्त्री छिरिङ तोगगेपसँगको शिष्टाचार भेटमा नेपाल भूटान सम्बन्धका विभिन्न पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा दुवै नेताले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदान प्रदान गर्नुका साथै जलवायु परिवर्तनका कारण प्राकृतिक विपदका घटना बढ़दै गएको र तिनको तीव्रता पनि बढ़िरहेको विषयमा छलफल गरेका थिए। यस्तै जापानी विदेश मन्त्रालयका अनुसार परराष्ट्र मन्त्री तोसी मित्स्यु मोटेगीले आपतकालीन चरणदेखि मध्यम तथा दीर्घकालीन चरणसम्म नेपाललाई सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। त्यस्तै खनालले युरोपेली आयोगकी प्रथम उपाध्यक्ष तेरेसा रिभेरासँग पनि भेटवार्ता गरेका छन्। भेटमा नेपाल युरोपेली संघ ईयू साझेदारीका विभिन्न पक्षमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
5: डेटा हबमा समस्या देखिएपछि बन्द गरिएको शेयर कारोबार आजदेखि सञ्चालनमा आएको छ। समस्या समाधान भएसँगै आजदेखि नेप्सीमा पूर्ववत रूपमा शेयर कारोबार सञ्चालन भएको हो। नेप्सीले आज सूचना जारी गर्दै आजदेखि नियमित कारोबार सञ्चालन शुरू गरिएको जनाएको छ। डेटा हबमा देखिएको समस्याका कारण हिजो नेप्सेमा शेयर कारोबार रोकिएको थियो। समस्या समाधान भएसँगै कारोबार पूर्ववत रूपमा सुरक्षित तवरमा सञ्चालन शुरू गरिएको नेप्सेले स्पष्ट पारेको छ।
4: प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग टेलिफोन वार्ता गरेका छन्। बिहान भएको टेलिफोन वार्तामा नेपाल मलेसिया वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या तथा त्यसको समाधानका विषयमा छलफल भएको छ। प्रधानमन्त्री शाहले नेपाल र मलेसिया बीचको वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषण मुक्त बनाउनु पर्नेमा जोड़ दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनले मलेसियाको रोजगारी क्षेत्रमा रहेको सिन्डिकेट तथा बिचौलिया प्रथा नेपाल सरकारलाई स्वीकार्य नरहेको स्पष्ट पारेका छन्। शाहले यस्ता अव्यवहारिक तथा अन्यायपूर्ण प्रवृत्तिको स्थायी समाधानका लागि नेपाल र मलेसिया बीच संयुक्त पहल आवश्यक रहेको बताए। शाहले नेपाल र मलेसियाका श्रम मन्त्री बीच छलफल गरी समस्या समाधान गर्नुपर्नेमा जोड़ दिएका छन्। जवाफमा मलेसियाका प्रधानमन्त्री इब्राहिमले पनि आफू सिन्डिकेट र बिचौलिया प्रथाको विरूद्धमा रहेको बताएका थिए। मलेसियाका श्रम मन्त्रीलाई तत्काल नेपाली समकक्षीसँग समन्वय गरी काम अघि बढ़ाउन निर्देशन दिने मलेसियाका प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको बताइएको छ।
5: ट्राफिक प्रहरीसँग भएको विवादको केही समयपछि यात्रुलाई गाड़ीबाट ओह्रालेर आफैलाई आगो लगाएका व्यक्तिले पटक पटक अरूको नामको लाइसेन्स प्रयोग गरेको भेटिएको छ। हिजो भएको घटनापछि काप्रेको तिमालका दावा लामा नामको सवारी चालक अनुमति पत्र प्रहरीले फेला पारेको थियो, तर अनुसन्धानका क्रममा उनी मकवानपुरको इन्द्र सरोवर गाउँपालिका सिस्नेरी बस्ने अर्जुन दोङ तामाङ भएको खुलेको काठमाण्डौ प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले कान्तिपुरलाई बताए। उनका अनुसार तामाङ 2082 सालको कार्तिकमा बालाजुमा बस पल्टिता तीनजना घाइते भएको घटनामा समेत संलग्न थिए। घटनापछि उनी फरार रहँदै आएका थिए। त्यसबेला उनले सुनिल तामाङ नाममा जारी भएको सवारी चालक अनुमति पत्र प्रयोग गरेको प्रहरीको दावी छ। उनका अनुसार करिब तीन महिना अघि मूलपानी क्षेत्रमा समेत उनले ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको पाइएको र त्यसबेला उनले दावा तामाङ नामको लाइसेन्स प्रयोग गरेका थिए। दोङको उपचारका क्रममा कृतिपुर स्थित वर्ण अस्पतालमा हिजो साँझ 7 बजे निधन भएको छ। घटना भए लगतै प्रहरीले उनको गाड़ीको ढोका फुटाएर भित्र प्रवेश गरेको थियो। त्यसपछि उद्धार गरेर अस्पताल लगिएको थियो भने दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो। अस्पतालका अनुसार उपचारका लागि पुर्याउँदा उनको शरीरको 90% भाग जलिसकेको थियो।
4: नेकपा एमालेको केन्द्रीय कमिटि बैठक आज पनि जारी छ। ललितपुरको एक पार्टी प्यालेसमा हिजोदेखि शुरू भएको बैठक केही बेर अघिबाट शुरू भएको हो। अध्यक्ष केपी शर्मा ओलीले हिजो बैठकमा जानकारी गराएका 9 एजेण्डा मध्ये 8 छलफल आजबाट शुरू हुन लागेको बताइएको छ। बैठकमा बोल्न चाहने प्रत्येक सदस्यका लागि 3 मिनट समय निर्धारण गरिएको छ। हरेक केन्द्रीय सदस्यले अध्यक्षको प्रतिवेदन, जनतासँग सम्बन्ध र समसामयिक विषयमा आफ्ना धारणाहरू राख्नेछन्। हिजोको बैठकको शुरूआतमा अध्यक्ष ओलीले बोल्न चाहने सबै केन्द्रीय सदस्यलाई समय उपलब्ध गराइने जानकारी गराएका थिए। निर्धारित समयमा बोल्न नभ्याएका विषय लिखित रूपमा दिन सकिने उनले बताए। आजबाट क्रमशः केन्द्रीय कमिटिमा सदस्यहरूको मनोनयन, विभागहरूको गठन, पोलिट ब्यूरो गठन, स्थायी कमिटिको गठनका एजेण्डा अघि बढ़ाइने तयारी रहेको नेताहरूले बताएका छन्।
5: प्रतिनिधि सभाको बैठकका लागि आज निर्धारित कार्यसूची आकस्मिक रूपमा हटाइएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सचेतक प्रकाश चन्द्र परियारका अनुसार आकस्मिक कारणले आजका लागि निर्धारित कार्यसूची हटाई संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि छलफल र अनुमोदन गरियोस् भन्ने कार्यसूची राखिएको हो। यसअघि अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको बताइएको थियो। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ।
4: बेलायतमा रहेका नेपालीको वंशजको आधारमा नागरिकता निरन्तरता सम्बन्धी अध्ययन गर्न गृह मन्त्रालयले कार्यदल गठन गर्ने भएको छ। तमो धी युकेका अध्यक्ष जुमकाजी गुरूङ नेतृत्वको प्रतिनिधि मण्डलको ज्ञापन पत्र बुझ्दै गृहमन्त्री सुदन गुरूङले कार्यदल गठन गर्ने बताएका हुन्। कार्यदल गठन गर्न मन्त्री गुरूङले गृह सचिवलाई निर्देशन दिएका छन्। बेलायतमा रहेका नेपालीहरूको वंशजका आधारमा नागरिकता निरन्तरताको माग राख्दै तमो धी युकेले ज्ञापन पत्र बुझाएका थिए। सो विषयमा अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी समस्या समाधानका लागि कार्यदल गठन गर्न गृहमन्त्री गुरूङले सचिवलाई निर्देशन दिएका हुन्।

0: ब्रेकफास्ट कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। G7 मुलुकले इरानले यमनका हुथी विद्रोहीलाई हतियार दिन बन्द गर्नुपर्ने बताएका छन्। G7 राष्ट्रका विदेश मन्त्रीहरूले संयुक्त एक विज्ञप्ति जारी गर्दै इरानले आफ्नो हतियार र समर्थन दिन रोक्नुपर्ने धारणा राखेका हुन्। G7ले साउदी अरबमा भएको हुथी आक्रमणको सबैभन्दा कड़ा शब्दमा निन्दा समेत गरेका छन्। सो युद्धले हालै क्षेत्रीय र विश्वव्यापी ऊर्जा सुरक्षालाई खतरामा पारेको विज्ञप्तिमा उल्लेख छ। हालैका दिनहरूमा इरान समर्थित समूहले देशको रेड सी तटमा रहेको क्षेत्र कब्जा गरेपछि हजारौं शरणार्थीहरू यमनबाट भागेका छन्। सो विज्ञप्ति न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको वार्षिक साधारण सभा अघि जारी गरिएको हो, जसमा इरानका उच्च अधिकारीहरूले सम्बोधन गर्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
1: CNN सहित तीन प्रमुख संचार माध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आफ्ना पत्रकारलाई व्हाइट हाउस प्रवेशमा रोक लगाएपछि त्यस विरूद्ध कानूनी प्रक्रिया अघि बढ़ाएका छन्। CNN, पोलिटिको र एमएस नाउले वाशिङटन स्थित अमेरिकी जिल्ला अदालतमा मुद्दा दायर गर्दै आफूहरूलाई व्हाइट हाउस प्रवेशबाट रोक लगाउने निर्णय असंवैधानिक भएको दावी गरेका हुन्। ती संचार माध्यमले संयुक्त विज्ञप्ति मार्फत सरकारले आफूलाई मन नपरेको समाचार प्रकाशित गरेकै आधारमा पत्रकारको पहुँच खोज्न नहुने बताएका छन्। यता संचार माध्यमको कानूनी प्रक्रियापछि आफ्नो प्रशासनबारे ती संचार माध्यमले झूठा तथा काल्पनिक समाचार प्रकाशित गरेको भन्दै राष्ट्रपति ट्रम्पले प्रतिक्रिया दिएका छन्।
0: कान्तिपुर डायरीमा अब खेल प्रसंग। नेपाली महिला कबड्डी टोलीले एसियाली खेलकुदको आफ्नो पहिलो खेलमा थाइल्याण्ड विरूद्ध 46-43 रोमाञ्चक जित निकालेको छ। बिहान टोकाई सिटिजन सिम्नेसियामा समूह फी अन्तर्गतको खेलमा नेपालले शानदार पुनरागमन गरेको हो। पहिलो हाफ 15-24 गुमाएको नेपालले दोस्रो हाफ सहजै 31-19 आफ्नो पक्षमा पार्यो। नेपालले रेड र ट्याकलबाट 25, बोनसबाट 17 र अलआउटबाट 4 अंक जोड्यो। अब नेपालले भोलि चाइनिज ताइपेईको सामना गर्नेछ।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: कोक्रो वार्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वार्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9803692089 खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059801, जनक पौडेली 9852558344 र 029562048।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
4: नमस्कार है वडा अध्यक्षज्यू।
5: नमस्ते नमस्ते, के भन्नु भयो त?
4: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
5: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
4: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
5: यो मेरो सुट त हाम्रै सकुवा सभाको डबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
4: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
6: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
2: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
7: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 029562679 र मोबाइल नम्बर 9842287076।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतारा नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनी?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068 9852557068।
0: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
13: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
14: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
13: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
14: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
13: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो। सँगै जाउँ न त सर।
14: ए ल ल, सँगै जाउँ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
14: रबिन टेलर्स, खापारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
14: सम्पर्क नम्बर 9860-9640-00
7: र 9819-32-77-75। तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
14: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
7: शङ्का सभामे पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
14: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
14: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
14: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
14: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
7: बाङ्गोटिङको दाँत मिलाइने,
14: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट छेउ, सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
14: सम्पर्क नम्बर 029-590-667 र 98-420-22-667।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
14: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
14: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफले।
14: सम्पर्क 9843-47-262,
7: 9810-55-55-85
14: र वाट्सएप नम्बर 9520-28-646।
15: आयो सबको घर घरमा।
16: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
17: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
16: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842-57-841 र 029-562-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
18: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
14: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852-29-47, 9800-90-0062।
19: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: सबै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
2: होइन है मास्टरनी नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शङ्खुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको तामकुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 029562061
4: 029570315
3: र 98520701177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी शङ्खुवा सभा।
5: खुशीको खबर तपाईँ हाम्रै बजार खाँदबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म, याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ, फोन नम्बर 029575267, मोबाइल 97438640084।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
7: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी, सम्पर्क नम्बर 98525557068 98525557068
9: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: आयो सबको घर घरमा।
11: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
14: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
15: किन र काका?
14: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
15: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
14: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
15: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
14: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
15: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
14: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
15: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ।
14: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
15: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
14: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
15: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
14: सम्पर्क 0 29 41 00 84 र 98 40 45 827।
16: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष, ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
13: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.

0: यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
2: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
1: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
2: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
1: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180049।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
1: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खादबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
1: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 9860946000
1: र 9193375।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99520-160-580 र 99421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, हाँदबारी 1, सम्खुवा सभा।

0: ओहो लु नमस्कार है सर।
1: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
0: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: होटल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 029590155।
4: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
5: कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9903692099। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 9843347262,
6: 9010555580
7: र वाट्सएप नम्बर 9552286।
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
8: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
8: दाँतको एक्सरे सुविधा,
2: बाँगा टेङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
7: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेकुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029552320 र 9842505041।
9: सरप्राइज जेनी, यो गहना कस्तो छ?
10: छ्या, यस्तो पनि गहना लाउँछन्?
9: अनि यो
10: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
9: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
10: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
9: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
10: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
10: प्रोप्राइटर गोपाल विश्वकर्मा 9842059884, जनक पौडेली 9852558344 र 029562248।
7: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।

0: स्वर्ग जा।
1: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 2 बज्यो।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-646। घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
3: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खाँदबारी 1, खाँदबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98-5-20-29-47, 98-00-90-0062।
4: आयो सबको घर घरमा।
5: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
6: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
5: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईको आवाज जनताको साथ।
7: यू आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
8: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0-29-560-580, 99-5-20-61-580 र 99-421-08-181। ज्योति स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर, खाँदबारी 1, संखुवा सभा।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्न आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी, सम्पर्क नम्बर 9852557068, 9852557068।
11: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
6: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
6: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्रे।
6: सम्पर्क 98433-47262,
5: 98-10-55-55-85
6: र व्हाट्सएप नम्बर 98-5-20-28-6।
7: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
8: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
7: हाम्रो सेवाहरू
8: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029-560-580, 99-520-160-580 र 99-421-08-181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदबारी 1, संखुवा सभा।
9: आयो सबको घर घरमा।
10: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
10: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029-562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: सरप्राइज जेनी, यो गहना कस्तो छ?
3: छ्या, यस्तो पनि गहना लाउँछन्?
2: अनि यो
3: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
2: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
3: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
2: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429-59-801, जनक पौडेली 98525-58-344 र 0295-60-248।
2: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्कुवा सभा।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
5: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
5: सम्पर्क नम्बर 98-60-96-40-00
6: र 98-19-32-77-75।
7: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
7: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1, प्रगति टोल।
8: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
7: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163-55553 र 98423-18-049।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: This is Radio Songkhuwa Sabha 95.5 MHz.
2: दिउँसोको 3 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: A complete piping solutions.

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रधानमन्त्री शाह राष्ट्रसंघ महासभामा सहभागी हुन आज बेलुकी न्यूयोर्क जाँदै प्रधानमन्त्रीको विदाईमा परम्परागत औपचारिक समारोह नहुने कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई। काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रमा वर्षा। बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै। त्रिपुरेश्वर घटनालाई लिएर सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। जलेर ज्यान गुमाएका अर्जुन दोङको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आफन्तहरू प्रदर्शनमा। अमेरिकी राष्ट्रपति ट्रम्पले आज 11 देशका नेताहरूसँग कूटनीतिक भेटवार्ता गर्दै इरान र युक्रेन युद्ध मुख्य एजेण्डा। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग पराजित। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह आज संयुक्त राष्ट्रसंघको 81 महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै हुनुहुन्छ। प्रधानमन्त्री शाहले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलुकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेज मार्फत न्यूयोर्क जाने कार्यक्रम छ। प्रधानमन्त्री शाहको यो प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण हो। उहाँले सेप्टेम्बर 24 अर्थात असोज 8 गते महासभाको जनरल डिबेटलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सम्बोधनका क्रममा नेपालले जलवायु परिवर्तनबाट भोगिरहेको असर, जलवायु न्याय, हिमाली तथा न्यून कार्बन उत्सर्जन गर्ने देशका समस्या र पछिल्लो भोटेकोसी बाढ़ीबाट भएको क्षतिका विषय उठाउने तयारी छ। यसपटक प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा त्रिभुवन विमानस्थलमा परम्परागत औपचारिक विदाई समारोह, गार्ड अफ अनर र रेड कार्पेट नहुने भएको छ। भोटेकोसी बाढ़ीका कारण देश शोकमा रहेका बेला विमानस्थलमा तामझाम नगर्ने प्रधानमन्त्रीको चाहना अनुसार यस्तो निर्णय गरिएको उहाँको सचिवालयले जनाएको छ। यसैबीच कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेलाई दिइएको छ। आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गरिएको थियो। सिफारिशका आधारमा राष्ट्रपति पौडेलले अर्थमन्त्री वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ। अहिले काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो 3 घण्टाको अवधिमा काठमाडौँ, मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, काभ्रे लगायतका केही ठाउँहरूमा वर्षा भएको छ। यस्तै कास्की र लमजुङमा पनि सामान्य पानी परिरहेको छ। पछिल्लो 3 घण्टाको अवधिमा सिन्धुपाल्चोकमा 35 मिलिमिटर वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसमविदहरूका अनुसार बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै गएको छ। भारतीय मौसम विज्ञान विभागका अनुसार यो प्रणाली भोलि रातिदेखि पर्सि बिहानसम्म उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटीय क्षेत्रमा गहिरो न्यूनचापीय क्षेत्रको रूपमा प्रवेश गर्ने सम्भावना छ। यो प्रणालीले नेपालमा रहेको मनसुनी र पश्चिमी वायुसँग अन्तर्क्रिया गर्ने सम्भावना भएकाले ठूलो वर्षा हुने मौसमविदहरूको आकलन छ। मौसम विज्ञान विभागका अनुसार भोलिदेखि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ़न सक्ने अनुमान छ। पर्सि 9 गतेदेखि भने असोज 11 गतेसम्म देशका विभिन्न ठाउँमा धेरै 9 गतेदेखि असर 11 गतेसम्म देशका विभिन्न ठाउँमा धेरै ठूलो वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको मात्रा अझ बढ़ी हुन सक्ने महाशाखाको आकलन रहेको छ। त्रिपुरेश्वरमा बसभित्र आगो लगाएर गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा ज्यान गएको घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसद बैठकमा बोल्दै यो घटनालाई राज्यको असफलता र संवेदनहीनताको पराकाष्ठा भन्दै उच्चस्तरीय न्यायिक छानबिनको माग गर्नुभएको छ। यस्तै सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा धितालले घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायीको व्यवहार तथा चालकहरूको मनोसामाजिक स्वास्थ्यबारे गम्भीर प्रश्न उठेको बताउनुभयो। यसै गरी सांसद आशिका तामाङले सवारी तथा यातायात व्यवस्था ऐन अन्यायपूर्ण र अव्यवहारिक रहेको भन्दै यसप्रति आपत्ति जनाउनु भएको छ। यसैबीच हिजो दिउँसो त्रिपुरेश्वरमा आफूले चलाउने बसमा आगो लगाएर ज्यान गुमाएका अर्जुन दोङको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आफन्त, परिवारजन तथा समर्थकहरूले किर्तिपुरको वर्ण अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषी देखिएका व्यक्तिमाथि कानूनी कार्यवाही गर्न माग गरेका छन्। अस्पताल परिसरमा प्रदर्शन भएपछि अहिले सुरक्षा व्यवस्था कड़ा बनाइएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका तीन सिस्नेरीका 25 वर्षीय दोङले हिजो दिउँसो त्रिपुरेश्वरको राजधानी विभाग नजिकै आफूले चलाउँदै आएको 2542 नम्बरको हृदिसित यातायातको बसभित्र आगो लगाएका थिए। आगलागीमा शरीरको झण्डै 90% भाग जलेको अस्पतालले जनाएको छ। यस्तै गएको असारमा त्यही ठाउँमा मुगुका 25 वर्षीय गणेश नेपालीले पनि आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा उनको पनि ज्यान गएको थियो। नेकपा एमालेको केन्द्रीय समितिको बैठकको दोस्रो दिन आज निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदनलाई लिएर नेताहरूले प्रश्न उठाएका छन्। ललितपुरको भणिमण्डलमा चलिरहेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले हिजो प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राखिरहेका छन्। बैठकको शुरूमा नेताहरू झपट रावल, कृष्ण भक्त पोखरेल, ठाकुर गैरे र कर्ण थापा लगायतले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलले प्रतिवेदन बैठकमा वितरण गरी त्यसमाथि समेत छलफल गर्नुपर्ने माग गर्नुभएको छ। नेता गैरेले बैठक सञ्चालनको विषयमा समेत प्रश्न उठाउँदै सबै काम अध्यक्षबाटै हुने हो भने सचिवालय र पदाधिकारीको औचित्यबारे प्रश्न गर्नुपर्ने बताउनुभयो। यसैबीच एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष ओलीलाई छुट्टै लिखित दस्तावेज समेत बुझाउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम चलिरहेको छ। अहिलेसम्म प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका सबै खातामा 15 अर्ब भन्दा बढ़ी मौजदात छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 वाणिज्य ब्याङ्कमा अहिलेसम्म 1,27,02,60,685 तथा हिमालयन ब्याङ्क र लक्ष्मी सनराइज ब्याङ्कमा रहेका डलर खातामा 2,48,04,702 अमेरिकी डलर मौजदात छ। सबै खातामा गरी 15,56,56,28,167 मौजदात रहेको छ। हिमपात र निरन्तर वर्षाका कारण मनासलो गएका आरोहीहरू बीच बाटोबाटै फर्किन थालेका छन्। 2 हप्तासम्म पनि मौसमले साथ नदिएपछि आरोही घर फर्कन थालेका मनासलो हिमाल नजिकैको चुमनुम्री गाउँपालिका 1 सामा गाउँका वडा अध्यक्ष कार्मा छेबाङ लामाले राजसलाई बताउनुभयो। मनासलो क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि 5 फिट बाक्लो हिमपात भएको छ। मनसूनमा सुधार आए पनि अब यो याममा फेरि फर्केर आरोहणमा जाने सम्भावना नरहेको अनुमान छ। विगतका वर्षमा त्यस क्षेत्रमा हतपत वर्षा नै नहुने भए पनि अत्यन्त न्यून हुने गरेकामा यसपटक भने 2 हप्तादेखि निरन्तर पानी परिरहेको स्थानीय व्यवसायी प्रबल लामाले बताउनुभयो। अब विदेशको खबर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाका क्रममा आज विभिन्न देशका नेताहरूसँग भेटवार्ता गर्दै हुनुहुन्छ। मध्यपूर्वको अस्थिरता र युक्रेन युद्ध समाधानका प्रयास चलिरहेका बेला ट्रम्पले आज कम्तीमा 11 विश्व नेतासँग द्विपक्षीय तथा सामूहिक भेटवार्ता गर्ने कार्यक्रम रहेको समाचार संस्था रोइटर्सले जनाएको छ। ट्रम्पले राष्ट्रसंघ महासभालाई सम्बोधन गरेपछि बेलायती प्रधानमन्त्री एन्डी बर्नहम, युक्रेन राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की, भेनेजुएलाकी अन्तरिम नेता डेल्सी रोड्रिगेज, डेनमार्ककी प्रधानमन्त्री मेटे फेड्रिकसन तथा ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स फेड्रिक निल्सेनसँग भेटवार्ता गर्ने कार्यक्रम छ। त्यसैगरी उहाँले संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, त्यसैगरी ओमान, बहराइन, कुवेत र कतारका प्रतिनिधिसँग पनि सामूहिक भेटवार्ता गर्दै हुनुहुन्छ। भेटवार्तामा इरानसँगको युद्ध, युक्रेन युद्ध, मध्यपूर्वको सुरक्षा अवस्था तथा ऊर्जा र समुद्री मार्गको सुरक्षा लगायतका विषयमा छलफल हुने अपेक्षा छ। इरानसँगको युद्धका कारण विश्वव्यापी रूपमा इन्धनको मूल्य बढ़ेको र यसले अमेरिकी जनजीवनको लागतमा समेत असर पारेको विषय ट्रम्प प्रशासनका लागि चुनौतीपूर्ण बनेको खबरमा उल्लेख छ। अब खेल खबर, एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। यससँगै नेपालले 12 स्थानमा रहेर यात्रा टुंग्याएको छ। जापानमा मंगोलियाले नेपाललाई पहिलो सेटमा 25-23, 25-17 र 25-13 हरायो। नेपालले प्रतियोगितामा कुल 5 खेल खेलेको थियो। समूह चरणमा जापान र इण्डोनेसियासँग पराजित भएको नेपालले त्यसपछि बरेर तर्फको खेलमा किर्गिस्तानलाई 3-0 हराएको थियो, तर त्यसपछिको खेलमा नेपाल हङकङसँग 3-0 पराजित भयो। हङकङले नेपाललाई 25-20, 25-19 र 28-26 हराएको थियो। एसियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागी 13 मध्ये नेपाली महिला भलिबल टोली 12 स्थानमा रहँदै यात्रा टुंग्याएको छ। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रधानमन्त्री शाह राष्ट्रसंघ महासभामा सहभागी हुन आज बेलुकी न्यूयर्क जाँदै प्रधानमन्त्रीको विदाईमा परम्परागत औपचारिक समारोह नहुने, कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई। काठमाडौँ उपत्यका सहित आसपासका क्षेत्रमा वर्षा, बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै। त्रिपुरेश्वर घटनालाई लिएर सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण, जलेर ज्यान गुमाएका अर्जुन दोङको विषयमा निष्पक्ष छानबिनको माग गर्दै आफन्तहरू प्रदर्शनमा। अमेरिकी राष्ट्रपति ट्रम्पले आज 11 देशका नेताहरूसँग कूटनीतिक भेटवार्ता गर्दै इरान र युक्रेन युद्ध मुख्य एजेण्डा। र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल मंगोलियासँग पराजित।
4: कृषि मन्त्र नार्कसँग
6: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं। असोज 9 गतेदेखि 11 गतेसम्म विशेष सजगता अपनाऊ।
7: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: साली नदीको सिर,
10: मणि चूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
10: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
10: सहरबाट नजिकै।
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
10: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
11: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-4566 र 9841-5481। वेबसाइट झुले.com.np।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्रका खबरमा तपाईंलाई स्वागत छ। नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा, साहित्य, कला, संस्कृति, दर्शन तथा ज्ञान विज्ञान सम्बन्धी पुस्तक प्रवर्धनका लागि वृहत प्रदर्शनी गर्ने भएको छ। पठन संस्कृतिको विकास तथा पाठक र प्रकाशक बीचको सम्बन्धलाई थप सुदृढ़ गर्ने उद्देश्यले यही असोज 9 गतेदेखि 18 गतेसम्म कमलादीमा रहेको प्रतिष्ठान परिसरमा वृहत पुस्तक प्रदर्शनी 2083 आयोजना गर्न लागेको प्रज्ञा परिषद सदस्य नवीन अभिलाषीले जानकारी दिनुभयो। प्रदर्शनीमा 40% सहुलियतमा पुस्तक बिक्री गर्ने प्रतिष्ठानले जनाएको छ। काठमाडौँ महानगरपालिकाले सड़क किनारा, सार्वजनिक ठाउँ, पार्क तथा नदी किनारामा वृक्षारोपण र फूल रोपणको कामलाई निरन्तरता दिएको छ। महानगरपालिकाको उद्यान तथा हरियाली प्रवर्धन आयोजना मार्फत विभिन्न ठाउँमा नियमित रूपमा बिरूवा रोप्ने, गोडमेल गर्ने, मलखाद राख्ने, पानी हाल्ने तथा संरक्षण गर्ने काम हुँदै आएको छ। महानगरपालिकाले सड़क तथा सार्वजनिक ठाउँलाई आकर्षक बनाउने उद्देश्यले

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
1: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गोटिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनोकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ संखुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422667।
3: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न गहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाणपत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।
4: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
1: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
4: ध्यान दिनै पर्ने कुरा।
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50541।
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
6: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ म त।
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
6: ए ल ल सँगै जाउ न भाइ।
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
6: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98 60 96 40 00
7: र 98 19 32 77 75।

नयाँ नेपालको एक नौलो आवाजको संगालो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैं सुन्नुहोला।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9876940000
3: र 9819327375।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: पोखरो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना पोखरो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 9813551107 र 9803692899। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
1: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
5: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता? हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 9843347262,
6: 9101555580
7: र व्हाट्सएप नम्बर 9852028600।
8: आयो सबको घर घरमा।
9: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
10: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 MHz।
9: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
12: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण लिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खादबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।

0: खाँदबारी नगरपालिकाबाट नगरवासीको
1: नमस्कार है सर, टाढै लाग्नु

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
3: You're listening to the greatest beats, hits, news, views on 95.5 Radio Sankawasava.
4: Surprise! जेनी, यो गहना कस्तो छ?
5: छ्या, यस्तो पनि गहना लाउँछन्?
4: अनि यो?
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाऊ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98420 59 801, जनक पौडेली 98520 58 344 र 029560 248।
4: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
6: आयो सबको घर घरमा।
0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
7: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
5: किन र काका?
7: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
5: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
7: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
5: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
7: सिर्जन एम सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
5: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै 1 नम्बरी काँचो सुन पनि पाइन्छ
7: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
5: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
7: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
5: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
7: सिर्जन एन सम्राट सुन चाँदी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
8: प्रोप्राइटर सुनु एन भीम कदाइली।
7: सम्पर्क 0291400084 र 9804045827।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
12: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
13: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
14: नमस्कार है वडा अध्यक्षज्यू।
15: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
14: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
15: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
14: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
15: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी न, अरूण पूर्वकै चर्चित दिशा टेलर खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
14: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
16: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
17: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
18: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
19: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
20: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
7: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842082776।
21: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साधु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्नुहुन समेत जानकारी गराइन्छ। महेश थपलिया नगर प्रमुख।
2: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खाँदबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदबारी 1 संखुवा सभा।
4: खाँदबारी नगरपालिकाको अनुरोध।
5: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
5: डेंगू रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
5: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
6: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: स्वास्थ्य शाखा खाँदबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खाँदबारी संखुवा सभा।
7: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी।
8: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557068 9852557068।
10: साथै 9852557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
11: कोक्रो वर्डर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा दुईजना कोक्रो वर्डरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ सम्पर्क नम्बर 9813551107 र 9903692099। खादबारी नगरपालिका 9 तुमलिङटार एयरपोर्ट गेट।

दर्शकहरूलाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: ओहो लु नमस्कार है सर.
2: ओहो लु नमस्कार है सर. नमस्कार. अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि.
2: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो.
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले सरसभाको खादबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ.
4: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला.
3: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ.
4: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ.
3: होटल टेलरिङ सेन्टर खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो.
4: डिजाइनर सुमन ठटाल 98615 39444
3: र 029590155.
5: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स.
6: हेर्नु न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो. कुन जन्मको पाप थियो कुनै?
7: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो. सानोमै उपचार गरे ठिक भइहाल्छ नि. यसको लागि अहिले हाम्रै इतहरीमा उपचार भइहाल्छ. चिन्ता लिनै पर्दैन.
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरी स्वर सुनसरी. सम्पर्क नम्बर 98525557068 98525557068.
9: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ. साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ. आजै सम्पर्क गर्नुहोस्.
10: ए निशा, तिमी उठ्ने बेला भएन भनेको. तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो.
11: ए अब त जानै पर्ने भएन नि. हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि.
10: हाम्रो सेवाहरू
11: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ. प्रोप्राइटर रविन्द्र खत्री. सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181. धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादबारी एक, सङ्खुवा सभा.
12: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
13: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ.
12: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ.
13: हाम्रा सेवाहरू
12: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
13: दाँत खोल्ने, दाँत सफा गर्ने,
12: दाँतको एक्सरे गर्ने,
13: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
12: झिक्न मिल्ने आरपीडी लगाइने,
13: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
12: बाङ्गोटिङको दाँत मिलाइने,
13: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ.
12: मनोकामना डेन्टल क्लिनिक, खादरी नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि.
13: सम्पर्क नम्बर 029590667 र 98422667.
3: खादबारी नगरपालिकाको अनुरोध.
14: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
15: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
14: डेंगू रोगको रोकथामका उपायहरू:
15: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
14: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
15: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
14: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
15: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी तङ्खुवा सभा।
16: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
17: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
16: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
17: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
16: प्रोप्राइटर लक्ष्मी काफ्ले।
17: सम्पर्क 9843447262,
16: 9010555580
17: र वाट्सएप नम्बर 9552286646।
18: आयो सबको घर घरमा।
19: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
20: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
19: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295625666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

लाई धेरै धेरै माया गर्नुहुने हाम्रो सबै दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295 75 147।

झापामा एक महिनामा नै 25 विपदका घटना, जंगली जनावरको आक्रमण सबैभन्दा बढ़ी, आगलागीले नोक्सानी धेरै। वर्षेनी कोशीको कटान खेप्दै श्रीलंका टापु, खेतीयोग्य जमीन र पशुपालन पनि संकटमा, सयौं परिवार विस्थापनको खतरामा। एसियाली राजमार्ग विस्तारको कार्य सुस्त भएको गुनासो, वृत्तामोडमा ओभरपासमा भएको ढिलाइले यातायात र व्यवसाय प्रभावित। अमेरिका र इरान बीचको सम्बन्धमा हर्मुज निशानामा, नाकाबन्दी हटाए, एक सातामा जलमार्ग खोल्न इरान तयार। र धरानमा खेलकुद अवार्डको तेस्रो संस्करण आयोजना, विभिन्न खेल प्रतिभाहरूलाई पुरस्कृत गरिने, पहिलो पटक पब्लिक च्वाइस अवार्ड समावेश।

0: वा नजिकैको शाखामा सम्पर्क गर्नुहोस्।
1: ग्लोबल जुनियर मेरो एप।
2: साँझको खबर परिक्रमाबाट म गोपालको नमस्कार। खबर परिक्रमा रेडियो हिमशिखर 103.3 मेगाहरूसँगै संखुवा सभाको खाँदबारीमा रहेको रेडियो संखुवा सभा 95.5 मेगाहरूसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशनहरूका साथै हाम्रो पात्रो र नेपाली पात्रको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। हरेक वर्खामा सप्तकोशीको बहाव बढ़ेसँगै श्रीलंका टापुमा बाढ़ी र कटानको जोखिम बढ़दै गएको छ। यहाँको खेतीयोग्य जमीन बग्दै गएपछि कतिपय परिवार विस्थापित भएका छन् भने केही सुरक्षित स्थानतर्फ सर्ने तयारीमा छन्। तीन महिनादेखि नै कटान तीव्र भएपछि स्थानीयवासी सुरक्षा निकायसँग मिलेर बालुवा र सिमेन्टका बोरा राख्दै अस्थायी तटबन्ध निर्माणमा जुटेका छन्। सप्तकोशी कटान नियन्त्रण समितिका अध्यक्ष जयकुमार माझीका अनुसार कटान नियन्त्रणका लागि बनाइएका करिब 18 स्पर मध्ये 9 पूर्ण रूपमा क्षतिग्रस्त भइसकेका छन्। बाँकी संरचना पनि जोखिममा छन्। उहाँका अनुसार चिलिया टप्पु र श्रीलंका टप्पुका बस्तीमा जोखिम वर्षेनी बढ़िरहेको छ। यस वर्ष चिलिया र गरैया क्षेत्रमा नदीले तीव्र कटान थालेपछि करिब 600 परिवार उच्च जोखिममा छन्। केही दिन अघि 22 परिवारलाई सुरक्षित स्थानमा सारिएको थियो भने केही परिवार अझै चौरमा टहरा बनाएर बसिरहेका छन्। कटानले स्थानीयको जीविकोपार्जन समेत प्रभावित भएको छ। बराह क्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीका अनुसार कोशी कटान स्थानीय तहको सीमित स्रोत साधनले मात्र समाधान गर्न सम्भव छैन। यो राष्ट्रिय सरकारको विषय भएकाले सबै तहका सरकारबीच समन्वय भई दीर्घकालीन योजना बनाई कार्यान्वयन गर्न आवश्यक रहेको उहाँको भनाइ छ। उदयपुरको बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले पनि तल्लो तटीय क्षेत्रमा नदीको धार पश्चिमतर्फ मोडिँदै गएकाले जोखिम बढ़ेको बताउनु भएको छ। झापामा भदौ महिनामा 25 विपदका घटना भएका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ती घटनामा करिब 19,45,000 बराबरको क्षति भएको छ। विपदका घटनामा मानवीय मृत्यु नभए पनि एकजना घाइते भएका छन्। घटनामा परेका तथा प्रभावित 69 जनालाई प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रंजन अवाले जानकारी दिनुभयो। भदौमा बाढ़ी र पहिरो जस्ता घटना नभए पनि जंगली जनावरको आक्रमण विपदको प्रमुख कारण बनेको प्रहरीको तथ्याङ्कले देखाएको छ। 25 विपदका घटनामध्ये 17 जंगली जनावरको आक्रमणसँग सम्बन्धित छन्। जंगली जनावरको आक्रमणमा एकजना घाइते भएका छन् भने 55 जनालाई प्रहरीले उद्धार गरेको छ। यस्ता घटनाबाट मात्र 6,35,000 बराबरको भौतिक क्षति भएको छ। जिल्लामा भदौ महिनामा आग लागेका घटनामा पनि उल्लेख्य देखिएका छन्। विभिन्न स्थानमा 7 आगलागीका घटना भएका छन्। आगलागीबाट मात्र 12,10,000 बराबरको क्षति भएको छ। एसियाली राजमार्ग अन्तर्गत झापाको वृत्तामोड मुक्तिचोकमा ओभरपास निर्माण शुरू भएसँगै मुख्य सड़कमा आवागमन प्रभावित भएको छ। यसै अन्तर्गत वृत्तामोडको मुख्य बजार क्षेत्र मुक्तिचोकमा ओभरपास निर्माण शुरू भएपछि सड़क अस्तव्यस्त बनेको छ। निर्माणका लागि सड़क संरचना भत्काउने र आवागमनको बाटो परिवर्तन गरिएसँगै वर्षाका कारण हिलो र पानी जम्ने समस्या छ। निर्माणको काम समयमै सम्पन्न गर्न स्थानीयवासी र व्यवसायीले माग गरेका छन्। निर्माण स्थलमा सड़क खन्ने तथा संरचना निर्माणको काम अघि बढ़ेपछि सवारी आवागमन प्रभावित भएको हो। त्यसमाथि पछिल्ला दिनको वर्षाले सड़कमा हिलो र पानी जम्दा पैदल यात्रुदेखि दुई पांग्रे र चार पांग्रे सवारी चालकलाई समेत शास्ति बिहोर्नु परेको छ। व्यस्त बजार क्षेत्रमा सड़क अस्त व्यस्त हुँदा यसको प्रत्यक्ष असर व्यापार व्यवसायमा समेत परेको व्यापारीहरूले बताएका छन्। आयोजना पक्षले भने निर्धारित समयभित्रै काम सम्पन्न गर्ने गरी निर्माण कम्पनीलाई दवाब दिइरहेको जनाएको छ। एसियाली राजमार्ग परियोजना पूर्वी खण्डका प्रमुख इन्जिनियर सुनिल बाबु पन्तका अनुसार मुक्तिचोकबाट करिब 300 पूर्वदेखि करिब 390 पश्चिमसम्म ओभरपास निर्माणको संरचना रहनेछ। नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी शुक्रबारदेखि सोमबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी भएकाले सजगता अप्नाउन आग्रह गरेको छ। हाल बंगालको खाड़ीको मध्य भूभाग आसपास रहेको न्यूनचापीय क्षेत्र थप शक्तिशाली बन्दै गएकाले यसको प्रभाव नेपालमा पनि देखिएको विभागले जनाएको छ। यस प्रणालीको मुख्य असर विशेष गरी असोज 9, 10 र 11 गते रहने र बागमती प्रदेश भन्दा पश्चिम क्षेत्रमा बढ़ी प्रभाव देखिएको महाशाखाका मौसमविद मीन कुमार हरियालले जानकारी दिनुभएको छ। गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा भारीदेखि धेरै भारी र एक दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। लुम्बिनीको दाङभन्दा पूर्वी भाग नवलपुरसम्म, कर्णालीको पूर्वी भूभाग र सुदूरपश्चिमका दक्षिणी पहाड़ी तथा तराई भूभागमा पनि प्रभाव देखिनेछ। बागमती प्रदेशको चितवन आसपास तथा पहिले नै बाढ़ी पहिरोले प्रभावित बनेको रसुवा, नुवाकोट र धादिङमा मध्यम वर्षाले पनि असर पुर्याउन सक्ने मौसमविद अरियालले जनाउनु भएको छ। उहाँको यही भनाईलाई हामीले आजको बाइट अफ द डेमा समावेश गरेका छौं। प्रस्तुत छ आजको बाइट अफ द डे।
3: सशक्त निम्नचापीय क्षेत्रको विकास भएको कारणले गर्दा, बंगालको खाड़ीमा विकासको कारणले गर्दाखेरि चाहिँ मुख्यत नौदेखि नौ दस एघारलाई चाहिँ त्यो सशक्त निम्नचापीय क्षेत्रको प्रभावले मुख्यत बागमती प्रदेशभन्दा पश्चिमतिर चाहिँ अलिकति बढ़ी प्रभाव हुने चाहिँ देखिन्छ। त्यसमा पनि लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै जसो भूभागहरूमा भारीदेखि धेरै भारी र एक दुई स्थानमा अति भारी वर्षा पनि हुने देखिन्छ।
2: कलवार सेवा समिति धरान सुनसरीले श्री बलभद्र भगवान तथा सहस्रबाहु अर्जुन भगवानको चौथो पूजनोत्सव धार्मिक तथा सांस्कृतिक उत्साहका साथ सम्पन्न गरेको छ। पूजनोत्सवले धार्मिक आस्थासँगै कलवार समुदायको एकता, संस्कार, संस्कृति र सामाजिक सेवाको भावनालाई जोड़ दिएको छ। पूजनोत्सवमा कलवार सेवा समिति धरानका उपाध्यक्ष मिथिलेश चौधरीले आधुनिक शिक्षा, प्रविधि र जीवनशैलीले आत्मसात गरे पनि नयाँ पुस्ताले आफ्नो इतिहास, संस्कृति, परम्परा र पुर्ख्यौली संस्कार बिर्सन नहुने बताउनुभयो। पूजनोत्सवमा नेपाल कलवार कल्याण महासंघका केन्द्रीय अध्यक्ष इन्जिनियर रामचन्द्र शाहले आर्थिक रूपमा सक्षम हुँदै गएका समुदायका सदस्यले आफ्नो आमदानीको केही हिस्सा सामाजिक सेवा, दीनदुखीको सहयोग र धर्म कार्यमा समेत लगाउनुपर्ने बताउनुभयो। कमाईको 10% सामाजिक कार्य र धर्म कार्यमा छुट्याउने संस्कार विकास गर्न सके त्यसले समुदाय र समाज दुवैको उत्थान हुने उहाँले बताउनु भएको छ। पूजन उत्सवमा श्री बलभद्र भगवान तथा सहस्रबाहु अर्जुन भगवानको विधिपूर्वक पूजा, हवन, आरती तथा भजन कीर्तन गरिएको थियो। धनकुटाको साँगुरीगढ़ी गाउँपालिकाले व्यक्तिगत तथा नयाँ व्यवसायका लागि आवश्यक पर्ने स्थायी लेखा नम्बर प्यान दर्ता तथा वितरण शुरू गरेको छ। स्थानीय नागरिक तथा व्यवसायीलाई पालिकाबाटै कर सम्बन्धी सेवा दिने उद्देश्यले स्थानीय स्तरमै सेवा शुरू भएको हो। कर सम्बन्धी सेवा लिन जिल्ला सदरमुकाम धनकुटा धाउनुपर्ने बाध्यताको अन्त्य गर्न सेवा शुरू गरिएको साँगुरीगढ़ी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रून्दाली राईले जानकारी दिनुभयो। साँगुरीगढ़ी 6 स्थित बेलबोटेका सुब्बा ग्यारेजका संचालक विवेक इवाहाङले पहिलो प्यान दर्ता गरी पालिका अध्यक्षले हस्तान्तरण गर्नुभएको थियो। यसअघि प्यान दर्ताका लागि सेवाग्राहीले धनकुटा सदरमुकाम स्थित सम्बन्धित कार्यालय पुग्नुपर्ने अवस्था थियो। ग्रामीण तथा भौगोलिक रूपमा विकट क्षेत्रका नागरिकलाई सामान्य कर सम्बन्धी सेवा लिन समेत समय र अतिरिक्त खर्च गर्नुपर्ने बाध्यता थियो। प्यानकै लागि सदरमुकाम जाँदा वड़ाको सिफारिश लगायत कागजात तयार पार्दा कम्तीमा 3 दिन समय छुट्याउनु पर्ने थियो, तर पालिकाबाटै सेवा उपलब्ध भएपछि एकै दिनमा प्रक्रिया हुन थालेको छ। पाँचथरको कुमाया गाउँपालिका एक यासोक बजारबाट खुकुरी, इन्सास राइफलको गोली र बारूद सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका छ। सिवाका 32 वर्षीय सुसन तुम्रुक रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायक उपरीक्षक अनिश कुमार कर्णले जानकारी दिनुभयो। उहाँका अनुसार तुम्रुकले खुकुरी देखाएर भागदम्की दिइरहेको सूचनाका आधारमा प्रहरी चौकी यासोकबाट खटेको टोलीले पक्राउ गरेको हो। तुम्रुकलाई कुमाया गाउँपालिका केन्द्र यासोक बजारबाट पक्राउ गरिएको हो। उहाँका अनुसार प्रहरीले तुम्बुकलाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा दाप सहितका 2 खुकुरी, इन्सास राइफलको 1 राउण्ड गोली र बारूद 27.71 ग्राम सहित पक्राउ गरेको हो। पक्राउ परेका तुम्बुकलाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा राखेर थप अनुसन्धान शुरू गरिएको छ। उनलाई पाँचथर जिल्ला अदालत फिदिमबाट 5 दिनको म्याद थप गरी खर खजाना तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरमा अनुसन्धान अघि बढ़ाइएको प्रहरीले जनाएको छ। खबर परिक्रमामा बेला भएको छ ब्रेकको।
4: के तपाई ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छान्नुहोस्, मेङबाङ ड्राइभिङ स्कूल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कूटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाडी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। नेङमाङ ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलेमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नझुक्किनुहोस् है, बजारमा नेङमाङ नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर डिग बहादुर नेङमाङद्वारा सञ्चालित नेङमाङ ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर डिग बहादुर नेङमाङ, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन 9060227730 9856070030। झिल्जिले सम्पर्क 9703121494। नेङमाङ ड्राइभिङ स्कूल, सुरक्षित सिकाइ, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर, तपाई हाम्रै सुन्दर बजार अम्बरदहमा अत्याधुनिक सुविधा सम्पन्न नोबेल डेन्टल केयर प्रालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट सहित सेवा सञ्चालन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपीडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% सम्म छुट। नोबेल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टर अनिश कार्कीको दैनिक सेवा। हाम्रा अन्य सेवाहरू नदुखाई दाँत खोल्ने, बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसीटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% सम्म छुट सहित सफल उपचार गरिन्छ। नोबेल डेन्टल केयर प्राली, अम्बरदह बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 9819085350, 9706073।
5: जनसेवा होमियो क्लिनिक सेन्टर अब तपाईँको सेवामा।
6: हाम्रा विशेषताहरू
5: ग्यास्ट्रिक, अल्सर, हेपाटाइटिस, जन्डिस, मूर्छा पर्ने, क्यान्सर, घाँटी दुख्ने,
6: टन्सिलाइटिस, नाक बन्द हुने, सर्दी लागिरहने, पिनास, कान पाक्ने, टाउको दुख्ने, केश झर्ने, मानसिक तनाव,
5: एलर्जी, दम, बात, नसा सम्बन्धी रोग, हर्निया, प्यारालाइसिस,
6: स्पेन्डोलाइटिस, साइटिया, प्रोस्टाइटिस, ट्युमर, पाइरिया, पायस, प्रेसर, सुगर, चर्म रोग, मुसा, हिल, डन्डिफोर,
5: गुप्त रोग, महिला सम्बन्धी रोग, शरीर झमझमाउने, घोच्ने, बोल्ने, निदाउने,
6: तत्काल अपरेसन गर्नुपर्ने रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ।
5: डाक्टर केपी सुवेदी, एमडी होमियोपेथी।
7: सम्पर्क जनसेवा होमियो क्लिनिक सुनमुख छ थाना अगाडि। फोन नम्बर 0235707552 र 0235812052। मोबाइल नम्बर 9856707552।
2: ब्रेकपछि बाँकी खबर। भोटेकोशी र त्रिशुलीको बाढ़ीले नेपालको पर्यटन क्षेत्रमा 52,67,45,76,500 बराबरको क्षति भएको प्रारम्भिक तथ्य सार्वजनिक भएको छ। प्रतिवेदन अनुसार होटल, व्यवसाय, वैदेशिक पर्यटन, आमदानी र मानव बल तथा पर्यटक व्यवस्थापनमा सबैभन्दा बढ़ी क्षति पुगेको पाइएको छ। एक रिपोर्ट।
8: भोटेकोशी तथा त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीले नेपालको पर्यटन क्षेत्रमा 52,67,45,76,500 बराबर आर्थिक क्षति भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ। नेपाल पर्यटन बोर्डको द्रुत प्रतिक्रिया टोली क्यूआरटीका संयोजक तथा बोर्डका कार्यकारी सदस्य सहदेव धमला संयोजक रहेको समितिले पर्यटन मन्त्रालयमा आफ्नो प्रारम्भिक प्रतिवेदन बुझाएको छ। क्षतिग्रस्त पर्यटन क्षेत्रको पुनरुत्थान तथा भविष्यमा हुने विपदका लागि पूर्व तयारी व्यवस्थित बनाउन पुनरुत्थान मस्यौदा तयार गर्ने जिम्मेवारी समितिलाई दिइएको छ। टोलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल समक्ष प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको हो। प्रतिवेदन अनुसार बाढ़ी तथा पहिरोबाट विशेष गरी रसुवा, नुवाकोट, धादिङ र गोर्खा लगायत क्षेत्रमा पर्यटन पूर्वाधार, होटल तथा पर्यटन व्यवसाय, यातायात पहुँच, पदमार्ग र पर्यटक व्यवस्थापनमा ठूलो क्षति पुगेको छ। क्षेत्रगत रूपमा सबैभन्दा बढ़ी क्षति होटल व्यवसायमा भएको प्रारम्भिक आंकलन गरिएको छ। होटल क्षेत्रमा 19,56,04,48,000, वैदेशिक पर्यटन आमदानी 14,60,24,64,000 तथा मानव बल एवं पर्यटक व्यवस्थापनमा 12,12,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00 26,84,24,005 बराबर क्षति भएको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै सम्पदा तथा पर्यटन पूर्वाधारतर्फ 1,66,40,00,000, सवारी साधन 1,51,40,80,000, रेस्टुरेन्ट 1,38,50,20,000 र लाङटाङ क्षेत्रमा व्यावसायिक कारोबारतर्फ 1,27,64,40,000 बराबरको क्षति भएको आंकलन गरिएको छ। त्यस्तै आन्तरिक पर्यटन राजस्वमा 19,87,00,000, राफ्टिङ तथा क्याम्पिङ साइटमा 15,50,00,000 र ट्रेकिङ ट्रेलमा 5,00,00,000 बराबर प्रारम्भिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ। बाढ़ी तथा पहिरोमा 1,117 नेपाली तथा विदेशी नागरिक प्रभावित तथा सम्पर्कविहीन भएको प्रतिवेदनमा उल्लेख छ। ती मध्ये 310 जनाको सकुशल उद्धार गरिएको छ। 13 जना सम्पर्कमा आएका छन्। हालसम्म 794 जना सम्पर्कविहीन रहेकोमा 606 जना विदेशी र 188 नेपाली रहेको जनाइएको छ। उद्धार गरिएको मध्ये 258 पुरूष र 52 महिला छन्। घटना भएको करिब 1 घण्टाभित्र पर्यटक प्रहरी, ट्राभल तथा ट्रेकिङ कम्पनी र कैलाश मानसरोवर टूर अपरेटरसँग समन्वय गरी खोज तथा उद्धार कार्य शुरू गरिएको पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह अयरले जानकारी दिनुभएको छ। प्रतिवेदनमा विपदपछिको पर्यटन पुनरुत्थानलाई क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा मात्र सीमित नगरी भविष्यमा देखिन सक्ने जलवायुजन्य जोखिम समेत ध्यानमा राखेर सुरक्षित तथा दिगो पर्यटन प्रणाली विकास गर्नुपर्नेमा जोड दिइएको छ।
2: धनकुटामा प्रहरीले छुट्टा छुट्टै स्थानबाट लागू औषध सहित 3 जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार शहीद भूमि 7 चम्पा स्थित एक घरबाट सोमबार साँझ ट्रामोल र स्पासेपेन प्रो नामक औषधि सहित एक युवालाई पक्राउ गरिएको हो। प्रहरीले चम्पा स्थित करिब 21 वर्षीय प्रगत राईको घर कोठामा खानतलासी गर्दा विभिन्न प्रकारका ट्याब्लेटहरू फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी हेमन्त भण्डारी छेत्रीले जानकारी दिनुभयो। यस्तै धनकुटा 9 मूलघाटमा सवारी साधन चेक जाँचका क्रममा प्रहरीले हेरोइन जस्तो धूलो पदार्थ सहित 2 जनालाई नियन्त्रणमा लिएको छ। इटरीबाट तेह्रथुम जाँदै गरेको प्रदेश 102001 J4519 नम्बरको विद्युतीय गाड़ीमा सवार भोजपुरको टेम्के मयुङ गाउँपालिका 1 का 22 वर्षीय भोला राई र भोजपुर 6 देउरालीका 24 वर्षीय प्रवीण राईलाई प्रहरीले पक्राउ गरेको डीएसपी छेत्रीले जानकारी दिनुभयो। प्रहरीले उनीहरूको साथबाट ब्राउन सुगर जस्तो देखिने धूलो पदार्थ, ससाना प्लास्टिकमा प्याक गरिएको 25 पोका, खुल्ला अवस्थामा रहेको हरियो रंगका 50 वटा क्याप्सूल र सुन्तला रंगका 45 वटा ट्याब्लेट बरामद गरेको जनाइएको छ। बरामद धूलो पदार्थको प्लास्टिक बाहेकको तौल 1 ग्राम 230 मिलिग्राम रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका 3 जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। अब सुन चाँदीको बजार भाउ। आज सुन चाँदीको भाउ घटेको छ। सुन आज तोलामा 1,700 रूपियाँले घटेको हो। सुन आज तोलाको 3,02,200 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलामा 1,300 रूपियाँले घटेर तोलाको 3,03,900 रूपियाँमा कारोबार भएको थियो। आइतबार सुन तोलामा 2,01,000 रूपियाँले बढ़ेर 3,05,200 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ तोलामा 30 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,775 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। खबर परिक्रमामा पुनः पालो ब्रेकको
8: के तपाईँको दाँतमा कुनै समस्या छ? अब चिन्ता नलिनुहोस्। नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू
9: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण, उपचार तथा परामर्श सेवा,
8: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरैदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झिक्नु नपर्ने गरी दाँत राख्ने,
9: नमिलेको ठाउँमा बाङ्गा टिङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गिजा सुन्निने, श्वास गनाउने, गिजाबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
8: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको उपचार, माइनर सर्जरी, मुखको जटिल शल्यक्रिया सेवा, मेजर सर्जरी,
9: दाँतको इम्प्लान्ट गर्ने, दाँतको ओपीडी सेवा।
8: सम्पर्क ओम शान्ति डेन्टल हस्पिटल, दमक 5 बेलडागी रोड, डीमैक्स अगाडि। सम्पर्क नम्बर 023-575-906। ओम शान्ति डेन्टल, मुस्कान सधैँभरि।

0: प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: प्रकृति अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले सैन्य दबाव कम गरेर इरानी बन्दरगाहमाथि लगाइएको नाकाबन्दी हटाएमा 7 दिनभित्रै हर्मुज जलमार्ग खुल्ला गर्न सकिने एक उच्च इरानी अधिकारीले बताएका छन्। रोइटर्ससँगको कुराकानीमा उनले यस्तो बताएका हुन्। यसअघि इरानको सैन्य केन्द्रीय कमाण्डले अमेरिकाले पश्चिम एसियाका अन्य देशहरूको सहयोग फेरि कार्यवाही शुरू गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको जनाएको थियो। यस्तो कदमको कड़ा प्रतिरोध गरिने चेतावनी पनि इरानले दिएको छ। उनले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क आएको इरानी प्रतिनिधि मण्डलसँग अमेरिकासँगको कूटनीति पुनः शुरू गर्ने पूर्ण अधिकार रहेको पनि जानकारी गराएका छन्। यसैबीच मंगलबार बिहान तेहरानबाट न्यूयोर्क

0: अहिले यातायात र व्यवसाय प्रभावित। अमेरिका र इरान बीचको सम्बन्धमा हर्मुज निशानामा, नाकाबन्दी हटाए एक सातामा जल मार्ग खोल्न इरान तयार। र धरानमा खेलकुद अवार्डको तेस्रो संस्करण आयोजना, विभिन्न खेल प्रतिभाहरूलाई पुरस्कृत गरिने पहिलो पटक।
1: This is Radio Sankhuasubha 95.5 MHz.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण सम्झौता भरपाई चेक तमसु वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अप्नाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ।
3: This is Radio Songkhwasba 95.5 MHz.
4: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
5: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाई खोल्ने,
5: दाँत भर्ने, दाँतको आकृति गर्ने,
4: दाँतको एक्सरे सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
1: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज अमेरिका जाँदै अर्थमन्त्री वागेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी। एमालेमा पार्टी पुनर्गठनको मत बलियो भन्दै देशभरबाट प्राप्त सुझावलाई ग्रहण गरेर आन्तरिक एकता बलियो बनाउनुपर्ने सुझाव। एल निलो मौसम प्रणालीका कारण

एसियामा खडेरीसँगै मौसमी विपत्ति निम्तन सक्ने विज्ञहरूको चेतावनी र जापानमा जारी एसियाडको महिला कबड्डीमा नेपालको विजय। शुरूआत पहिलो खेलमा थाइल्याण्ड पराजित।

0: नमस्कार कान्तिपुर गायरीका साथमा दीपशिखा र नवीन समाचार अब विस्तारमा।
1: प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज साँझ अमेरिका जाँदैछन्। प्रधानमन्त्री शाह कतार एयरवेजको नियमित व्यावसायिक उडान मार्फत साँझ 7 बजे काठमाण्डुबाट दोहा हुँदै न्यूयोर्क जाने कार्यक्रम छ। प्रधानमन्त्रीको भ्रमणमा संवैधानिक निकायका पदाधिकारी सहभागी भएर विदाई गर्ने विगतको परम्परा यो पटक भने लागू नगरिने बताइएको छ। भ्रमण टोलीमा शाहका प्रमुख सल्लाहकार कुमार बेन सहित सदस्य रहनेछन्। दोहामा प्रधानमन्त्री शाह करिब 5 घण्टा विमानस्थलको वीवीआईपी लाउन्जमा रहनेछन्। त्यसपछि उनी अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभालाई असोज 8 गते सम्बोधन गर्ने कार्यक्रम छ। यसैबीच प्रधानमन्त्री शाह अमेरिका जाँदै भएपछि अर्थमन्त्री डाक्टर सोर्डिङ वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिश गरेका थिए। सोही सिफारिशका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।
0: नेकपा एमालेको केन्द्रीय कमिटि बैठकमा पार्टीलाई पुनर्गठन गरेर अघि बढ़नुपर्ने आवाज उठेको छ। अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनैतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ। उपाध्यक्ष विष्णु पौडेलले पछिल्लो निर्वाचनमा पार्टीले पराजय बिहोरेको भन्दै जनतासँग टुटेको सम्बन्ध पुनर्स्थापित गर्न पार्टी पुनर्गठन र बलियो संगठन निर्माण गर्नुपर्ने बताएका छन्। महासचिव शंकर पोखरेलले नीतिगत तथा नेतृत्वका विषयमा असहमति राख्नु मूल नेतृत्वलाई नमान्नु नभएको बताए देशभरबाट आएका सुझावलाई ग्रहण गरेर आन्तरिक एकता बलियो बनाउनुपर्ने उनको भनाई छ। बैठकमा केन्द्रीय सदस्यहरू कर्ण थापा, ठाकुर गैरी, ऐन मोहर, अहिन्द्र सुन्दर नेमाङ र अग्नि खरेल लगायतले राजनैतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखेका छन्।
1: सवारी चालक अनुमति पत्र लाइसेन्स वितरणलाई थप व्यवस्थित र सहज बनाउन यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्र बीच मंगलबार पूर्वाधार विकास मन्त्रालयमा त्रिपक्षीय सम्झौता भएको छ। सम्झौता अनुसार यातायात व्यवस्था विभागबाट सञ्चालनमा रहेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली ईडीएलभीआरएस मार्फत जारी हुने लाइसेन्सको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा जाने र त्यहीबाट लाइसेन्स छपाई हुने व्यवस्था गरिएको छ। ईडीएल भीआरएस प्रणालीबाट जारी भएका लाइसेन्स सम्बन्धी प्रदेश कार्यालयमा वितरण गर्ने वा सेवाग्राहीले इच्छाइएको ठेगानामा पुर्याउने कार्यलाई व्यवस्थित गर्न यो सम्झौता महत्वपूर्ण हुने पूर्वाधार विकास मन्त्रालयले बताएको छ।
0: आयुर्वेद चिकित्सा परिषद नेपालले दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगका नाममा भ्रामक विज्ञापन र प्रचार प्रसार नगर्न आग्रह गरेको छ। परिषदले क्यान्सर, पाइल्स लगायतका जटिल रोग निको पार्ने दावी गर्दै औषधिको प्रचार गर्ने तथा उपचारबाट 100% निको हुने र निको नभई पैसा फिर्ता गर्ने जस्ता दावीप्रति ध्यान आकर्षण भएको जनाएको हो। यस्ता गतिविधिले सर्वसाधारणलाई भ्रमित पार्ने भन्दै परिषदले त्यस्ता विज्ञापन तथा प्रचार प्रसार रोक्न आग्रह गरेको छ। कानून विपरीत यस्ता गतिविधि सञ्चालन वा गराइएको भए 15 दिनभित्र बन्द गर्न परिषदले निर्देशन दिएको छ।
1: कर्णालीमा एयरसाको उत्पादन गुणस्तर र बजार लगातार घट्दा संकलकहरूले जोखिम मोलेर समेत पर्याप्त आमदानी गर्न सकेका छैनन्। चीनमै एयरसा उत्पादन हुन थालेपछि चिनिया व्यापारीको आकर्षण घटेको र सीमा हाट बजार समेत अनिश्चित हुँदा स्थानीय व्यापारी तथा संकलकको एयरसा बिक्री हुन नसकेको प्रसंग सहित सुर्खेतबाट सहकर्मी कृष्ण प्रसाद गौतमले तयार पारेको सामग्री आजको कान्तिपुर सविस्तारमा।
2: जागरकोटको बारैकोट गाउँपालिका दुईका नेत्रबहादुर गिरीले डोल्पाका विभिन्न पाटरमा गएर यार्सा टिप्न थालेको 2 दशक भयो। गत जेठ दोस्रो साता पनि 4 दिन लगाएर उनी पत्नी गोमा र 2 छोरासहित यार्सा टिप्न कागमारा पाटन पुगे। 60,000 रूपियाँका बन्दोबस्तीका सामग्री बोकेर पाटन पुगेका गिरी परिवारले मुस्किलले 1,20,000 रूपियाँ मात्र आमदानी गर्न सक्यो। उनले भने त्यहाँ जाँदा आउँदाको दुःख हेर्ने हो भने परिवारका 4 सदस्य गए कम्तीमा 3 लाख जति आमदानी हुनुपर्ने हो। भने वर्षौंदेखि गरिरहेको काम अनकन्टार ठाउँमा ठूला ठूला भीर पहरा छिटोलेर जानुपर्छ, लेक लागेर ज्यानै जोखिममा पर्छ, तर दुःख उठे पनि नउठे पनि अरू व्यवसाय नहुँदा पाटन जानुको विकल्प छैन। गिरीका अनुसार पाटनमा करिब एक महिना बस्दा चारजनाले झण्डै 200 यार्चा टिपेका थिए। ती यार्चा प्रति गोटा 800-1000 रूपियाँमा बिक्री गरे पनि यार्चाबाट खासै फाइदा गर्न नसकेपछि उनले साउन पहिलो साता दुई छोरालाई मजदूरीका लागि भारत पठाएका छन्। उनको 5 रोपनी जग्गाको उत्पादनले 3 महिना पनि खान पुग्दैन भने घरमा कसैको पनि भरपर्दो रोजगारी छैन। मुगुको खतियाड गाउँपालिका 3 लक्ष्मण बुढाको मुख्य पेसा पनि जड़ीबुटी संकलन हो। उनले पनि 2 दशकदेखि यार्चा संकलन गर्दै आएका छन्। यस वर्ष पत्नी सुलोचना सहित मुगुकै कोइकी पाटन पुगेका उनले पनि मुस्किलले 1.5 लाख रूपियाँ मात्र आमदानी गरे। 6 वर्ष अघि यार्चा टिपेरै 5 लाख रूपियाँसम्म कमाएका बुढाले आमदानी घट्दै गए पनि जड़ीबुटी संकलन गर्न छाडेका छैनन्। उनका 2 छोरा रोजगारी गर्न भारत गएका छन्। कोरोना महामारी अघिसम्म प्रति किलो 32 लाख रूपियाँसम्ममा बिक्री भएको यार्चा गुम्बाको भाव वर्षेनी घट्दै गएपछि यार्चा संकलनलाई नै जीविकोपार्जनको आधार बनाएका कर्णालीका हिमाली र पहाड़ी जिल्लाका बासिन्दालाई समस्या भएको छ। कर्णालीका डोल्पा र मुगुका विभिन्न पाटनमा यार्चा पाइन्छ। यस वर्ष झण्डै 10,000 स्थानीय संकलनका लागि पाटन पुगेका थिए, तर भाउ नपाइने भन्दै स्थानीय व्यापारीले यार्चा नकिनेपछि संकलकहरू मर्कामा परेका छन्। डिभिजन वन कार्यालय मुगुकी वन अधिकृत बसन्ती बुढाले भनिन्, यहाँ उत्पादन हुने 90% यार्चाको बजार नै चीन हो, तर त्यही यार्चा उत्पादन हुन थालेपछि चिनिया व्यापारी आउन छाडेका छन्। संकलकबाट यार्चा किन्नै सकेका छैनन्। गत वर्ष मुगुमा उत्पादन भएको यार्चा 18 लाख रूपियाँसम्म बिक्री भएको थियो। अहिलेसम्म कार्यालयबाट 10 किलो यार्चाको छोड पूर्जी मात्र जारी भएको छ। गत वर्ष डिभिजन वन कार्यालयबाट 22 र रारा राष्ट्रिय निकुञ्जबाट 33 किलो यार्चाको छोड पूर्जी जारी भएको थियो। मुगुमा मुगुम कारमारोङ गाउँपालिका स्थित कोइकी, ठूलो कोइकी, रिमार, टाँके लगायत क्षेत्रमा यार्चा पाइन्छ। यो वर्ष ती पाटनमा झण्डै 4,200 संकलकले यार्चा संकलन गरेका थिए, जसबाट गाउँपालिकाले 28,30,000 रूपियाँ राजस्व संकलन गरेको छ। डोल्पामा डिभिजन वन कार्यालयले यस वर्ष 112 किलो र से फोक्सुन्डो राष्ट्रिय निकुञ्जबाट करिब 60 किलोको छुट पूर्जी जारी गरेको छ। डिभिजन वन अधिकृत जितेन्द्र महतले भने, चिनिया व्यापारी आउने नआउने निश्चित नभएपछि स्थानीय व्यापारी पनि ढुक्क छैनन्। त्यसैले उनीहरूले पनि संकलकसँग अझै धेरै यार्चा किन्न सकेका छैनन्। डोल्पामा उत्पादित यार्चा गत वर्ष 20-24 लाख रूपियाँसम्ममा बिक्री भएको थियो। महतका अनुसार गुणस्तर अनुसार पनि यार्चाले भाव पाउँछ। गुणस्तर घट्दै गएकाले र चीनमा पनि उत्पादन हुन थालेकाले यार्चाको मूल्य घट्दै गएको महतको भनाइ छ। केही संकलकले यस वर्ष प्रति गोटा 700-1000 रूपियाँमा यार्चा बिक्री गरेका छन्। डोल्पामा डिभिजन वन कार्यालय मार्फत 41 सामुदायिक वनमा र से फोक्सुन्डुको राष्ट्रिय निकुञ्ज क्षेत्रका 21 पाटनमा यार्चा पाइन्छ। यार्चाको घट्दो भावको मार संकलकलाई मात्र परेको छैन, स्थानीय व्यापारी समेत त्यसबाट उम्कन सकेका छैनन्। कोरोना महामारी अघिसम्म यार्चाबाटै वर्षेनी 5-8 लाख रूपियाँसम्म आमदानी गरेका मुगुको छायानाथ रारा नगरपालिका 6 सर्वजित भामले त्यही रकमबाट 5 वर्ष अघि सुर्खेतमा पक्की घर बनाएका थिए। गत जेठमा पत्नी सावित्री सहित यार्चा टिप्न गएर असार पहिलो साता फर्किएका भामले भने, अहिले त पाटन जानु दुःख मात्रै छ, पाटन आउजाउ गर्दा एकैजनाको 20-25 हजार रूपियाँ खर्च हुन्छ। यस वर्ष यार्चा टिप्न गएका 5 जनाको मुगु र डोल्पामा ज्यान गएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क छ। कार्यालयका अनुसार 2071 साल यता यार्चा टिप्न गएका 78 जनाले ज्यान गुमाएका छन् भने 106 जना घाइते र बिरामी भएका छन्। कोरोना महामारीका समयमा 3 वर्ष यार्चा टिप्न प्रतिबन्ध लगाइएको थियो। त्यसयता पाटन खुले पनि खासै फाइदा नभएपछि धेरै संकलकले पेसा नै परिवर्तन गरेको भामले बताए। कोरोना महामारी अघिसम्म डोल्पाको त्रिपुरा सुन्दरी 2 जड़ीबुटी व्यवसायी शंकर बुढा जेठ पहिलो सातादेखि 1.5 महिना पाटनमै बस्दै खर्च सकिएका संकलकलाई आवश्यक रकम दिने, संकलकका लागि आवश्यक बन्दोबस्तीका सामान ल्याइदिने तथा खाने बस्ने लगायत व्यवस्थापनका लागि उनी पाटनमै बस्थे। सिजन सकिएपछि संकलकबाट यार्चा किनेर मात्र फर्किन्थे। 2 वर्ष यता भने उनी पाटन जान छाडेका छन्। यार्चा भन्दा अरू जड़ीबुटी राम्रो आमदानी हुने गरेकाले पाटन नगई गाउँमा भेटिएका संकलकबाट यार्चा किन्ने गरेको शंकरले जनाए। गत वर्ष उनले संकलकबाट 39 लाख रूपियाँमा खरिद गरेको यार्चा किलोको 22 लाख रूपियाँका दरले 44 लाख रूपियाँमा बिक्री भएको थियो। डोल्पाकै छारका ताङसोङ स्थित मुकोट गाउँका व्यापारी पासाङ भोटे गुरूङले पनि गत वर्ष झण्डै 37 लाख रूपियाँमा किनेको करिब 2 किलो यार्चा 40 लाख रूपियाँमा बिक्री भएको बताए। एक दशकदेखि यार्चा लगायत जड़ीबुटी बिक्री गर्ने गुरूङले कोरोना अघिसम्म 9 किलोसम्म यार्चा बिक्री गरेका थिए। त्यसबाट वर्षेनी प्रति किलो 5-7 लाख रूपियाँसम्म कमाएको उनले बताए। उनी पनि अहिले पाटन जान छाडेका छन्। संकलकले गाउँमा ल्याएको यार्चा खरिद गर्ने उनी यो वर्ष यार्चा खरिद गर्ने कि नगर्ने भन्ने दोरधारमा छन्। कोरोना महामारीका कारण लगातार तीन वर्ष यात्रा नटिप्दा पनि त्यसको असर प्रजननसँगै गुणस्तरमा परेको वनस्पतिविद कमल शर्माले बताए। खेतीयोग्य जमिनको कमी भएको, जमिनमा सिंचाईको अभाव, अन्य पेसा नहुनु, कुनै पनि आमदानीका स्रोत नहुनु जस्ता बाध्यताले पहाड़ी र हिमाली क्षेत्रका बासिन्दा वर्षेनी जोखिम मोलेर यात्रा खोज्न पाटन जाने गरेको उनको भनाई छ। शर्मा नेतृत्वको तीनजनाको टोलीले एक गैर सरकारी संस्थाको सहयोगमा 2080 सालमा डोल्पा र मुगुमा यात्राबारे अनुसन्धान गरेको थियो। गुणस्तर अनुसार पनि यात्राले भाव पाउने गरेको डोल्पाका रिजनल वन अधिकृत महतले बताएका छन्। कोरोना महामारीकै कारण 2077 देखि 2080 सालसम्म यात्रा संकलन बन्द गरिएको थियो। यो वर्ष डिभिजन वन कार्यालय र राष्ट्रिय निकुञ्जहरूले अहिलेसम्म जारी गरेको छुटपूर्जीका आधारमा 300 देखि 450 किलोसम्म यात्रा उत्पादन भएको प्रदेश वन निर्देशक शेरबहादुर श्रेष्ठले अनुमान गरे। पाटनमा जथाभावी मानवीय चहलपहल, प्रदूषण, पर्याप्त वर्षा नहुनु, बढ़दो तापक्रम, वन विनाश लगायत कारण यात्राको उत्पादन घटिरहेको उनको भनाइ छ।
0: राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई दिएको माफी मिनालाई सर्वोच्च अदालतले सदर गरेको छ। न्यायाधीशहरू सारङ्गा सुवेदीर श्रीकान्त पौडेलको इजलासले आज चौधरीको माफी मिना विरूद्ध परेको रिट निवेदन खारेज गरेको हो। रिट खारेज भएसँगै राष्ट्रपतिको निर्णय सदर भएको हो।
3: ओहो जेठा, बजार हुई कि क्या हो?
4: जस्ता पाता किनौ कि भनेर नि काका।
3: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
4: यता उति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
3: घट लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
4: उसो भए कुन किन्ने त काका?
3: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बण्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुडा साथ जस्ता पाता नै किन्ने नि लाटा।
4: कहाँ काका, उल्लास जस्ता पाटा किन सहरसम्म को जाओस्?
3: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
5: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी उल्लास जस्ता पाटाका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ।
4: त्यसो भए त म उल्लास जस्ता पाटा नै किन्छु नि काका।
6: उल्लास भए अरू किन खोज्ने?

0: बम्परमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। भारी हिमपात र निरन्तर वर्षाका कारण मनास्लो हिमाल आरोहणका लागि मौसम प्रतिकूल बनेपछि आरोहीहरू बीच बाटोमै फर्किन थालेका छन्। दुई सातासम्म मौसममा सुधार नआएपछि आरोही फर्किन थालेको चुम्लुबरी गाउँपालिका एक सामा गाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिएका छन्। उनका अनुसार मनास्लो क्षेत्रमा निरन्तर वर्षासँगै करिब 5 फिटसम्म हिमपात भएको छ। बेस क्याम्पमा 3 फिट र माथिल्ला क्याम्पमा 7-8 फिटसम्म हिउँ जमेको स्थानीय व्यवसायीले बताएका छन्। मौसम प्रतिकूल बनेपछि अहिलेसम्म करिब 10% आरोही फर्किएको जनाइएको छ। यसैमा 8,163 मिटर अग्लो मनास्लो आरोहणका लागि करिब 500 जनाले अनुमति लिएका छन्।
2: संयुक्त राष्ट्रसंघ अन्तर्गतको राष्ट्रिय अधिकार क्षेत्र भन्दा बाहिरका समुद्री क्षेत्रको जैविक विविधताको संरक्षण तथा दिगो प्रयोग सम्बन्धी सम्झौता संघीय संसदबाट अनुमोदन भएको छ। आजको प्रतिनिधि सभा बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सम्झौता अनुमोदनका लागि गरेको प्रस्ताव सर्वसम्मत पारित भएको हो। दफावार छलफलमा संसदहरूले सम्झौताको स्वागत गर्दै कानून निर्माण र कार्यान्वयनमा जोड़ दिएका थिए। छलफलमा उठेका प्रश्नको जवाफ दिँदै कानून मन्त्री गौतमले

0: गाउँपालिकाले परीक्षणको दायरा बढ़ाएको हो। गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार मृतक सबै स्थानीय स्वास्थ्य संस्थामा प्रारम्भिक उपचारपछि जिल्ला बाहिरका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार हिजो मात्र 191 जनाको परीक्षण गर्दा 70 जनामा स्क्रब टाइफस पुष्टि भएको छ। दार्मामा गत वर्षदेखि नै स्क्रब टाइफस देखिँदै आएको स्वास्थ्य शाखाले जनाएको छ। गत वर्ष 4 जनाको मृत्यु भएको थियो भने 145 जनामा संक्रमण पुष्टि भएको थियो।
1: भटेकोशी नदीमा आएको बाढ़ीपछि सप्तरीका 3 मजदूर 27 दिनदेखि बेपत्ता अवस्थामा छन्। राजविराज 16, बोरियाका 45 वर्षीय बेचन सदा, 28 वर्षीय सुरेन्द्र सदा र 30 वर्षीय शिवकुमार सदा सम्पर्कविहीन भएपछि परिवारजन खोजेर पहिचानको पर्खाईमा छन्। आमाको मृत्युपछि बुबा पनि बेपत्ता भएसँगै 13 वर्षीय शोभाकुमार सदामाथि 7 वर्षीय बहिनीको जिम्मेवारी थपिएको छ। आर्थिक अभाव, चुहिने घर र ऋणको बोझबीच उनीहरू बुबाको अवस्थाबारे खबरको प्रतीक्षामा छन्। कान्तिपुर कर्मी विद्यानन्द रामले तयार पारेको सामग्री।
2: चुहिरहेको तीनको छानो मुनि 13 वर्षीय शोभाकुमार सदा कहिले बहिनी विवाहलाई हेर्छन्, कहिले बुबा आउने बाटो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
2: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9919327375।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाम्बरी नगरपालिका 1, प्रगति टोल।
5: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813655553 र 9843180049।
6: नमस्कार है वडा अध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्नु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् त, त्यस्तो के कुरा थियो? कुन्नी,
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुर त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त भने तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
9: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
10: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
3: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
11: डिजाइनर सुट स्पेशलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 9842082776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
2: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
13: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि।
14: हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी 1, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
15: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
16: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
15: हाम्रो सेवाहरू
16: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99525160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
17: खाँदबारी नगरपालिकाबाट नगरवासीको नाममा जारी सन्देश। खाँदबारी नगरपालिका क्षेत्रमा स्थानीय साहु महाजनहरूसँग विभिन्न मितिमा नगरवासीहरूले लेनदेन गरी कारोबार गरिरहेका अवस्थामा ऋणी पक्षबाट साहु महाजनले ऋण रकम फिर्ता गर्न विभिन्न बहना बनाई रकम असुली गर्नमा अवरोध सृजना गरेको भनी विभिन्न समयमा लिखित तथा मौखिक उजुरी यस नगरपालिकामा तथा ओडा कार्यालयहरूमा प्राप्त भएकोले लेनदेन भएका कागजातको सत्यता तथा आधिकारिकता जाँच गरी ओडा कार्यालयबाट प्रमाणीकरण गर्न आवश्यक भएकोले यो सूचना प्रकाशित गरिएको छ। लेनदेन सम्बन्धी कागजात प्रमाणीकरण गर्न बाँकी रहेका पीड़ित पक्षहरूले ऋण, सम्झौता, भरपाई, चेक, तमसुक वा अन्य आवश्यक कागजात प्रमाणीकरण गर्नको लागि मिति 2083 साल भाद्र महिनाको 30 गतेदेखि असोज महिनाको 30 गतेसम्म निम्न प्रक्रिया अपनाउनु हुन खाँदबारी नगरपालिका सम्पूर्ण नगरवासीहरूमा अनुरोध गर्दछ। तोकिएको मितिमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई ऋण लेनदेन गरेका कागजात सहित उपस्थित हुनुहोस्। दुवै पक्ष ऋण लिने दिने को नागरिकता प्रमाण पत्र, पासपोर्ट साइजको फोटो, सम्पर्क नम्बर र आवश्यक परिचय पत्र पेश गर्नुहोस्। वडा कार्यालयले तोके बमोजिमको नियम प्रक्रिया पुर्याई लेनदेनको कागजात प्रमाणीकरण गर्नुहोस्। माथि उल्लेखित प्रक्रिया पुर्याउन ऋण दिने पीड़ित पक्ष मात्र वडा कार्यालयमा उपस्थित भएर कागजात प्रमाणीकरण नहुने भएकोले ऋण लिने दिने साहु महाजन स्वयं तोकिएको समयमा सम्बन्धित वडा कार्यालयमा उपस्थित भई सहयोग पुर्याइदिन हुन समेत अनुरोध छ। अन्यथा नगरपालिका प्रचलित कानून बमोजिमको प्रक्रियामा जान सक्ने समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। अन्य आवश्यक जानकारी लिन चाहनुहुने भए खाँदबारी नगरपालिका वा वडा कार्यालयमा सम्पर्क राख्न हुन समेत जानकारी गराइन्छ। महेश थपलिया, नगर प्रमुख।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। तोकिएको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने सर्वोच्चको ठहर, दर्ता नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक समाचार प्रसार नगर्न अनुरोध, प्रतिनिधि सभाको नियम पालना गर्न सांसदहरूलाई सभामुखको ध्यान आकर्षण।
1: प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
0: संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह नेतृत्वको नेपाली प्रतिनिधि मण्डल अमेरिकाको न्यूयोर्क प्रस्थान। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको विषयमा निष्पक्ष छानबिन गर्न माग, ट्राफिक प्रहरीलाई संयमता अपनाउन सांसदहरूको माग।
2: तलब खानपान शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन।
0: आगामी खेती सिजनमा किसानलाई रासायनिक मलको अभाव हुन नदिने सरकारको तयारी, बाढ़ीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने इन्जिनियर एसोसिएशनको निर्णय, बुधबार बेलुकादेखि नै देशका अधिकांश भागमा वर्षा शुरू हुने।
3: बुधबार राति र बिहिबारदेखि नै विशेष गरी देशका पूर्वी भूभाग पूर्वी मधेस बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्म स्थानमा भारी वर्षा गराउने सम्भावना पनि रहेछ।
0: र एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विद्यालयलाई बालमैत्री बनाउनुपर्छ तर अनुशासन विहीन होइन। शिक्षा नियमावलीको 10 संशोधनले शिक्षकलाई कर्तव्य निर्वाहमा डराउने, प्रधानाध्यापकलाई निर्णयमा हिचकिचाउने अवस्थामा पुर्याउनु हुँदैन। विद्यार्थीलाई असल बनाउने, असल जीवनशैली अपनाउन दिशा निर्देश गर्ने काम विद्यालयले गर्नैपर्छ। अहिले त्यही वातावरण विद्यालयमा पाइँदैन। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन देशका विभिन्न स्थानमा अति ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले आज साँझ जारी गरेको मनसून विशेष मौसम बुलेटिनमा भारी वर्षासँगै बाढ़ी पहिरो तथा गेग्रान बहावको जोखिम रहेको जानकारी दिएको हो। महाशाखाका अनुसार आगामी यही असोज 9 गते शुक्रबारदेखि 11 गते आइतबारसम्म देशका विभिन्न स्थानमा मनसून सक्रिय हुने सम्भावना छ। यस अवधिमा केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
3: अब आउँदो दुई तीन दिनपछि चाहिँ नेपालमा पनि यो जुन अस्ति बंगालको खाडीमा प्रस्तुत भइरहेको न्यूनचापीय प्रणाली छ, त्यसको असर चाहिँ नेपालमा सम्भावना रहेको छ। बुधबार राति र बिहिबारदेखि नै पूर्वी भूभाग कोशी मधेस बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्म थोरै स्थानमा भारी वर्षा गराउने सम्भावना पनि रहेको छ भने यो असोज 9 गतेदेखि 11 गते कुरा गर्नु पर्दाखेरि चाहिँ गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चाहिँ हावाहुरी भारीदेखि धेरै भारी वर्षा तथा एक दुई स्थानमा अति भारी वर्षाको सबै सम्भावना रहेको छ। साथै मधेस प्रदेश तथा कोशी बागमती गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा पनि मेघगर्जन चट्याङ हावाहुरी सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना तथा कर्णाली प्रदेशका पनि थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
5: मौसम प्रणालीमा आएको परिवर्तनका कारण वर्षाका गतिविधि बढ़ने सम्भावना रहेको महाशाखाले जनाएको छ। भारी वर्षाका कारण शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम ठूला तथा साना नदीमा नदीनालामा पानीको बहाव बढ़ने, दैनिक जनजीवन प्रभावित हुने तथा कृषि स्वास्थ्य पर्यटन र नदी आसपासका निर्माण कार्यमा असर पर्न सक्ने भएकाले आवश्यक सावधानी र सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मातहतका निकायलाई निर्देशन दिएको छ। प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसी
6: यही असोज 9 देखि 12 गतिसम्म देशका विभिन्न भागहरूमा चाहिँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने चल्ता मौसम विज्ञान विभागको चाहिँ पूर्वानुमान रहेको छ र उक्त पूर्वानुमान अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणले पनि एडभाइजरी जारी गरिसकेको छ र उक्त एडभाइजरी अनुसार अब मुख्य रूपमा चाहिँ जहाँ भारीदेखि धेरै भारी अति भारी वर्षा हुने क्षेत्रहरूमा अब हामीले चाहिँ अध्यावधिक जानकारीहरू पनि लगिराखेका छौँ। जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद जोखिम नियन्त्रण व्यवस्थापन प्राधिकरण लगायतका सम्बन्धित निकायहरूले पछिल्ला चाहिँ मोडेलहरूको निरन्तर रूपमा चाहिँ अनुगमन पनि गरिराखेको अवस्था छ र हामीले पनि हाम्रो सिचुएसन रूम मार्फत 24 घण्टा ती मोडेलहरूलाई चाहिँ अनुगमन गरिराखेका छौँ र त्यो चाहिँ मोडेलहरूले कहाँ कति चाहिँ तपाईँको पानी पर्छ अथवा भारी वर्षा हुन्छ भन्ने देखाउँछ। त्यही अनुसारले हामीले चाहिँ तयारी गर्ने त्यहाँका रेस्पोन्डरहरूलाई त्यहाँका चाहिँ जो विपद प्रतिकारमा खटिनुहुन्छ सबै सुरक्षा निकायहरूलाई हामीले पूर्व तैनाती अवस्थामा सतर्क अवस्थामा राखेका छौँ। हाम्रा राज्यका सबै संयन्त्रहरू पूर्व तयारी अवस्थामा रहनुभएको छ।
5: विशेष गरी नदी तथा खोलाको आसपास पहिरोको जोखिम भएका बस्ती र सड़क क्षेत्रमा बसोबास तथा यात्रा गर्नेहरूले मौसम सम्बन्धी सूचना नियमित रूपमा लिन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री बालिन शाह नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अमेरिकाको न्यूयर्क प्रस्थान गरेको छ। कतार एयरवेजको विमानस्थल मार्फत दोहा हुँदै नेपाली प्रतिनिधिमण्डल न्यूयोर्कतर्फ गएको हो। 4 सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिन प्रधानमन्त्री शाह त्यसतर्फ जानुभएको हो। प्रधानमन्त्री शाहले महासभामा असोज 8 सम्बोधन गर्दै गर्ने कार्यक्रम छ। भोटेकोशी बाढ़ीका कारण ठूलो जनधनको क्षति भएपछि यसपटक जलवायु परिवर्तनको असर बारेमा नेपालको तर्फबाट प्रधानमन्त्रीले राष्ट्रसंघको ध्यान आकर्षण गराउने बताइएको छ। सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार र श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। न्यायाधीश नहकुल सुवेदी र शान्ति सिंह थापाको संयुक्त इजलासले सार्वजनिक खरिद ऐन अनुसार सबैभन्दा कम मूल्य कबूल गर्ने भन्दै श्रम कानूनले तोकेको न्यूनतम पारिश्रमिक भन्दा कम दरमा ठेक्का दिन नमिल्ने स्पष्ट गरेको हो। यसैबीच सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ। न्यायाधीशहरू सारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासको चौधरीलाई माफी मिनाहा दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयलाई सदर गरेको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा आवश्यक छानबिन गरी कार्यवाही प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको छ। मन्त्रालयको विद्यालय शिक्षा शाखाले आज 77 शिक्षा विकास तथा समन्वय इकाई कार्यालयलाई पत्र पठाउँदै राजनैतिक दलका कार्यक्रममा शिक्षकहरूको सहभागिता बारे आवश्यक निगरानी र कार्यवाही गर्न निर्देशन दिएको हो। मन्त्रालयका अनुसार पछिल्ला केही दिनमा बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट र सल्यान लगायतका जिल्लामा विभिन्न सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरू राजनैतिक दलका कार्यक्रममा सहभागी भएको बारेमा उजुरी परेको छ। सम्बन्धित शिक्षकहरूको गतिविधि बारे थप खोजबिन तथा निगरानी गर्न र स्थानीय तहसँग आवश्यक समन्वय गर्न मन्त्रालयले इकाईहरूलाई निर्देशन दिएको छ। आगामी खेती सिजनमा किसानलाई रासायनिक मल अभाव हुन नदिन सरकारले पूर्व तयारी तीव्र पारेको बताएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयले समयमै मलको सहज आपूर्ति सुनिश्चित गर्न खरिद प्रक्रिया अघि बढ़ाएको जानकारी दिएको हो। मल खरिदका लागि अर्थ मन्त्रालयबाट 10 अर्ब रूपियाँ बराबर स्रोत सुनिश्चितता प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ। टुंगो लागेसँगै उक्त रकमबाट आवश्यक मल खरिद गर्न छिट्टै टेण्डर बोलपत्र आह्वान गर्ने तयारी भइरहेको जनाइएको छ। नेकपा एमालेको केन्द्रीय कमिटि बैठकको दोस्रो दिन आज 96 नेताहरूले अध्यक्ष केपी ओलीको राजनैतिक प्रतिवेदन लगायतका विषयमा धारणा राखेका छन्। एमाले सचिव महेश बस्नेतका अनुसार केही केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनको आलोचना गरेका छन्। पार्टी पुनर्गठन भनेको अध्यक्ष वा नेतृत्व परिवर्तन नभएको भन्दै नेता बस्नेतले पार्टी र नेतृत्वमाथि आक्रमण भइरहेको बेला नेतृत्व खुइल्याउने नभई अझ बलियो र स्थापित बनाएर लैजाने नीति रहेको बताउनुभयो। एमाले केन्द्रीय कमिटि बैठक पर्सि बिहिबार सम्पन्न हुने नेताहरूले बताएका छन्। बैठकमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी कार्यदलको प्रतिवेदन बैठकमा पेश गरी त्यसमाथि छलफल गर्नुपर्ने माग उठेको छ। त्रिपुरेश्वरमा हिजो दिउँसो बसमा आगलागी हुँदा जलेर ज्यान गुमाएका चालकको पहिचान खुलेको छ। हृदय सिद्धि यातायातको 5-6-42-74 नम्बरको बसमा त्रिपुरेश्वर बस अड्डा नजिक आग लागि हुँदा जलेर घाइते चालक अर्जुन दोङ तामाङ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। घाइते चालकको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो। बस चालक तामाङको उपचारका क्रममा मृत्यु भएको विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने विषय प्रतिनिधि सभामा उठेको छ। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल,
7: राज्यले सुन्यो तर विवेक गुमायो, संवेदना गुमायो र यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्तत उनीको शरीरमाथि आगलागी भयो र उनी आज आफ्नो जीवन गुमाउन विवश भए उनी मरे। र राज्यले सरकार अब के गर्छ, सरकार हेर्ने मात्रै हो या सरकारले नागरिकको संवेदना सुन्ने हो? सस्तो भावुकता उतौलोपना र देखा सिकीले सरकार चलाउन त सकिन्छ तर सरकार वास्तवमै एउटा कुशल राजनीतिको चरित्र देखाएर सरकार चलाउन सकिँदैन।
5: त्यस्तै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्ति शिखा दितालले पनि घटनाले प्रहरीको कार्यशैली, यातायात व्यवसायको व्यवहार तथा चालकहरूको मनोसामाजिक अवस्था बारे गम्भीर प्रश्न उठेको बताउनुभयो।
2: मनोसामाजिक विषय जो मेरो अध्ययन र पेशागत विशेषज्ञताको क्षेत्र पनि हो, चालकहरूसँग हामी धेरै यात्रुहरूको भविष्य जोड़िएको हुन्छ। उनीहरूको आत्मसम्मान, इज्जत, सेवा सुविधा, तलब, खानपान, शारीरिक तथा मानसिक स्वास्थ्यको राम्रोसँग परीक्षण नगरी अब यत्तिकै यो विषय छाड्न सकिँदैन, छाड्न मिल्दैन।
5: प्रतिनिधि सभाको बैठकमा सांसदहरूले मोबाइल प्रयोग गरेको प्रति सभामुख डोलप्रसाद अर्यालले ध्यानकर्षण गराउँदै नियमावली सम्झाउनु भएको छ। आजको संसद बैठक अन्त्य गर्दै सभामुख अर्यालले प्रतिनिधि सभा नियमावली 2083 नियम 20 ट अनुसार बैठक कक्षमा मोबाइल मौन अवस्थामा राख्नुपर्ने तथा फोनमा कुरा गर्न, फोटो खिच्न र अडियो भिडियो रेकर्ड गर्न नहुने व्यवस्था रहेको स्मरण गराउँदै संसदको मर्यादा कायम राख्न सबै सांसदलाई सचेत गराउनुभयो।
1: हरेक दिनको सभालाई, बैठकलाई मर्यादित र उत्कृष्ट बनाउने हामी सबैको कर्तव्य हो, दायित्व हो। सबै मान्य सदस्यहरूको पहलबाटै हामीले प्रतिनिधि सभा नियमावली 2083 लागू गरिरहेका छौं र यसै अन्तर्गत हामीले सभा सञ्चालन गरिरहेका छौं। सबै मान्य सदस्यहरूलाई प्रतिनिधि सभा नियमावलीको नियम 20 र नियम 21, त्यसमा पनि नियम 20 को खण्ड ट प्रति यहाँहरूको ध्यान आकर्षण गराउँदछु।
5: साझा खबरमा अब खेल खबर। एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा आज नेपाल मंगोलियासँग सोझो सेटमा पराजित भएको छ। यससँगै नेपालले 12 स्थानमा रहेर यात्रा टुंगाएको छ। जापानमा चलिरहेको खेलमा मंगोलियाले नेपाललाई 25-23, 25-17 र 25-13 हराएको हो। एसियाली खेलकुदमा महिला भलिबलतर्फ सहभागी 13 मध्ये नेपाली महिला भलिबल टोली 12 स्थानमा रहँदै यात्रा टुंगाएको हो।
0: सन्तोषी रावल, बाढ़ीले पुरेका आफ्नो सामान निकाल्दै हुनुहुन्छ भने प्रहरी मुचुल्का बनाउन नभुल्नुहोला।
8: पछिको लागि उहाँलाई कोही डकुमेन्टहरू प्राप्त गर्नको निम्ति चाहिने महत्वपूर्ण डकुमेन्ट हुन्छ, त्यसमा पहिलो चाहिँ प्रहरी मुचुल्का बनाउनुपर्छ।
0: बाढ़ीमा हराएकाहरू का आफन्तले जिल्ला प्रहरी कार्यालयमा पुगेर डीएनए परीक्षणका लागि रगत दिन सक्ने, जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली अनि जाजरकोट र कर्णालीको पोषणको सवाल लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
10: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
9: ओहो, तिमी त घरको खाने भएछौ नि।
11: के को सरसल्लाह हो दुईजनाको?
10: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
11: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटीन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
12: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खाना छोड्न सक्छु होला र?
11: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
13: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
15: बच्चा जन्मेदेखि 6 महिनासम्म आमाकै दूध खुवाउनु पर्छ भन्ने त तपाईलाई पक्कै थाहा छ, तर कहिलेकाहीँ बच्चालाई दूध नपुगेको आमाहरूको अनुभव छ। विपदका बेला विभिन्न कारणले दूध घटेको पनि हुन सक्छ। यस्तो बेला स्तनपान गराइरहेका आमाहरूले के कुरा याद गर्नुपर्ला त? पोषण अधिकृत बिन्दुपुन।
16: यदि तपाईँ स्तनपान गराइरहेको दिदी बहिनी आमाहरू हुनुहुन्छ भने स्ट्रेसको कारणले गर्दा, आफ्नै खानपानको कारणले गर्दाखेरि पनि दूध कम आएको हुन सक्छ। त्यस्तो अवस्थामा तपाईँले आफ्नो खानपानको ख्याल गर्नुहोला, पानी वर्षस्त पिउनुहोला, होइन, आफ्नो सँग भएको खानेकुराहरूलाई मिलाएर खानुहोला। दुध जति चुसायो त्यति नै धेरै आउँदै जाने हो। तपाईँले आज अलिकति मेरोमा कम आयो, अब म अरू केही खुवाउँछु भनेर थाल्नु भयो भने चाहिँ त्यो दुध पनि सुक्दै सुक्दै जान्छ नि त। अनि तपाईँको आफ्नो दुधको टेस्ट र त्यसको त अलिकति फरक हुन्छ नि त स्वाद। बोतलको अलिक गुलियो भइदियो वा अलिक फरक टेस्टको भइदियो भने त्यस्तो अवस्थामा चाहिँ एकचोटि हामीले बच्चालाई बोतलको दुध खुवायौँ भने फेरि उसले आमाको दुध नखाइदिन पनि सक्छ कि आयो भने पनि। त्यही भएर सकेसम्म चाहिँ आफ्नो दुधलाई चाहिँ बरु कसरी होइन बढी लिन सक्छु, होइन, तपाईँले पहिलादेखि सुन्दै आउनुभएको, सिक्दै आउनुभएको होइन कुराहरू, टेक्निकहरू अप्नाउनु होला। सबैभन्दा बेस्ट भनेको आमाको दुध नै हो कि बच्चाको लागि।
15: 6 महिनासम्मका बच्चालाई आमाको दुध नै पहिलो पोषण हो। पोषिलो झोलिलो खानेकुरा खान अनि दूध चुसाइरहन सुझाव दिँदै हुनुहुन्थ्यो पोषण अधिकृत बिन्दुपुन। बारीले पुरेका आफ्नो सामान निकाल्दै हुनुहुन्छ भने प्रहरी मुचुल्का बनाउन चाहिँ नभुल्नुहोस् है। प्रहरी मुचुल्का अनि वडा कार्यालयले बनाइदिने सरजमिन पछिसम्म काम लाग्छ।

0: त्यसपछि ओडा कार्यालयबाट पनि यस्तो उपस्थिति छ भनेर एउटा सर्जिमेल हुन्छ अथवा सिफारिस ओडाबाट बनाइदियो भने त्यसका फोटा घटनाको वास्तविक स्थिति के छ भन्ने फोटाहरू कलेक्सन गरेर राखेपछि अनि पछि चाहिँ कहाँ के आवश्यक पर्छ कम्पनी रजिस्ट्रारको कार्यालयमा भने त्यहाँ अब त्यही मुजुर्कालाई टेक्न सकिन्छ फोटोलाई टेक्न सकिन्छ त्यस्तै अब ब्याङ्किङतिर हो भने पनि त्यसैलाई आधार मान्न सकिन्छ अन्य कुनै पनि सरकारी निकायबाट अरू केही प्रमाण पत्रहरू त्यस्तो दिन पर्यो भने पहिलो आधार चाहिँ त्यही हो।
1: नुवाकोटका सिडिओ शम्भु प्रसाद रेग्मी बाढ़ीमा पुरिएका घर पसल उद्योग मठ मन्दिरका सामान निकाल्न प्रहरी मुचुल्का र सरजमिन मुचुल्का बनाउँदा अरू कामका लागि पनि सजिलो हुने कुरा बताउनुहुँदै रसुवा भोटेकोसी बाढ़ीपछि भेटिएका सब पहिचानको काम भइरहेको छ। हामीले नेपाल प्रहरीका प्रवक्ता अभि नारायण काफ्लेलाई आफन्तहरूले डीएनए को रिपोर्ट कति समयपछि पाउँछन् भनेर सोधेका छौं।
2: नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाकोशी र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खमलटारमा त्यहाँ सिफ्ट वाइज गरेर 24 घण्टा डीएनए प्रोफाइलिङको कामहरू भइरहेको अवस्थाहरू छ। जो पोस्टमार्टम स्याम्पल बोन तथा टीथको अलि जटिल अलि समय लाग्ने अर्थात एकजनाको 4 दिनसम्म लाग्ने र आफन्तहरूले दिएको ब्लड करिब 2 दिनमा प्रोफाइलिङको काम सकिँदो रहेछ। पहिचान नभएको शवहरू सबैको डीएनए प्रोफाइलिङको काम गर्नुपर्ने भएको कारणले अर्थात 1286 जनाको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ शवको अर्थात बोन र टीथको भनौँ। 1997 आफन्तको चाहिँ ब्लड स्याम्पल प्राप्त भएको अवस्थाहरू छ। यो सबैको डीएनए प्रोफाइलिङ गर्नुपर्ने छ। ब्लडको चाहिँ करिब 1200+ डीएनए प्रोफाइलिङ काम सकिसकेको अवस्थाहरू छ भने बोन टीथको 600+ प्रोफाइलिङको काम सकिएको अवस्थाहरू छ। बोन अथवा टीथको डीएनए प्रोफाइलिङ गर्दाखेरि चाहिँ एकैचोटिमा रिपोर्ट नआउन सक्ने पनि सम्भावना हुँदो रहेछ। 25-30% री गर्नुपर्ने पनि भएको कारणले ठ्याक्कै भनेकै टाइममा नसकिने अवस्था पनि भएको कारणले करिब करिब 1 महिनाभित्रमा चाहिँ सबै यो सकिएर म्याचिङसम्मको काम सकेर सब हस्तान्तरण गर्न सकिन्छ कि भन्ने हिसाबले योजनाहरू बनाएर कामहरू गरिरहेको अवस्थाहरू छ।
1: रसुवा भोटेकोसी बाढ़ीमा हराइरहेका आफन्तले आफू बसेको जिल्ला प्रहरी कार्यालय र काठमाण्डुमा नेपाल प्रहरीको अस्पतालमा पुगेर डीएनए परीक्षणका लागि रगत दिन सक्छन्। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे अनुभव सुनाउन मन छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो अनुभव सुनाउन सक्नुहुनेछ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट र कर्णालीको पोषण र कृषिको सवाल
4: 86 स्वास्थ्य संस्था छन्। ती 86 स्वास्थ्य संस्थाबाट वर्षभरि चल्ने चाहिँ पोषणका कार्यक्रमहरू चाहिँ सञ्चालन हुन्छन्।
3: बजारिया खाना छोडेर रैथानेमा फर्कनुपर्ने सुझाव सहित पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ एचडी र एसडी टिभी च्यानलहरू। वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आईपी टिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जाजरकोट र कर्णालीको पोषण र कृषिको सवालमा जाजरकोटमा गरिएको पोषण संवादमा के छलफल भयो? सहकर्मी बालकुमार शर्मा।
7: जाजरकोटमा बाल बालिका महिला तथा समग्र जिल्लाको पोषण अवस्था सुधारका लागि बहुसरकारवाला बीच पोषण संवाद कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जाजरकोट तथा समग्र कर्णाली प्रदेशको पोषण अवस्था, पोषण सुधारका लागि भइरहेका प्रयास, विपदका समयमा पोषणमा पर्ने असर तथा आगामी दिनमा बहुसरकारवाला बीचको सहकार्यका विषयमा छलफल गरिएको थियो।
8: हामीले चाहिँ पोषण डाइरेक्टली पोषणमा त हामी काम गरेको छैनौँ अहिलेको हाम्रो प्रोजेक्टमा, तर हामीले चाहिँ किशोरी तथा नवजात माटी नजा शिशुमा काम गरिराख्दा चाहिँ पोषण भनेको चाहिँ बच्चालाई मात्र नभएर हामीले चाहिँ आमादेखि लिएर बच्चा सबैमा पोषण चाहिँ यो इन्कर्पोरेट हुनुपर्ने भएको हुनाले बच्चा जन्मिँदाखेरि नै पोषणको कुरालाई लिनुपर्छ। आमादेखि बच्चासम्मलाई चाहिँ पोषणले चाहिँ सोभन्नुपर्छ भन्ने हेतुका साथ हामीले परियोजना अन्तर्गत चाहिँ किशोरी आमाहरू समूह बनाएका छौँ। हामीले
7: पोषण भन्नासाथ हामी प्राय बालबालिका र महिलालाई मात्रै सम्झने गर्छौँ, तर स्वस्थ जीवनका लागि बालबालिका

0: का महिला पुरुष ज्येष्ठ नागरिक सहित समुदायका सबै व्यक्तिको पोषणमा ध्यान दिनुपर्ने सहभागीहरूले बताएका छन्। विशेष गरी विपदका समयमा खाद्यान्नको अभाव, सुरक्षित खानेपानीको समस्या, सरसफाईको कमी, नियमित स्वास्थ्य सेवा प्रभावित हुनु तथा बालबालिका र गर्भवती तथा सुत्केरी महिलाले आवश्यक पोषणयुक्त खाना पाउन नसक्दा समस्या थप जटिल बन्ने सहभागीहरूको भनाइ रहेको थियो। कार्यक्रममा पोषण सुधार कुनै एक संस्था वा सरकारको मात्र जिम्मेवारी नभएको र स्थानीय सरकार, स्वास्थ्य संस्था, विद्यालय, नागरिक समाज, संचार क्षेत्र, धार्मिक संस्था, समुदाय तथा परिवार सबैको संयुक्त प्रयास आवश्यक रहेकोमा जोड दिएको थियो। स्वास्थ्य सेवाकाले जाजरकोटका जनस्वास्थ्य अधिकृत रमेश कुमार कार्की,
1: एउटा अस्पताल तर्फबाट हामीले पोषण सेवा त्यहाँ चाहिँ ओटीसी भनेर बहिरङ्ग सेवा भन्छ त्यसरी चाहिँ सेवा दिइरहेछौँ नियमित सेवाको रूपमा भने, अर्को चाहिँ जाजरकोट जिल्ला अन्तर्गत रहेका सातवटै स्थानीय तहलाई चाहिँ स्वास्थ्य सेवा कार्यालयले चाहिँ पोषण तथा अन्य सम्पूर्ण राष्ट्रिय कार्यक्रमहरूमा चाहिँ सहजीकरण, विशेष गरेर प्राविधिक सहजीकरण तथा गाइडेन्स चाहिँ गर्ने काम गर्छ। हामीसँग 86 स्वास्थ्य संस्था छन्। ती 86 स्वास्थ्य संस्थाबाट वर्षभरि चल्ने चाहिँ पोषणका कार्यक्रमहरू चाहिँ सञ्चालन हुन्छन्। 27 स्वास्थ्य संस्था चाहिँ बहिरङ्ग उपचार केन्द्र भनेर छन्। त्यसमा चाहिँ स्पेशल्ली कुपोषित बच्चाहरूको चाहिँ उपचार गर्ने चाहिँ सेवा प्रदान चाहिँ हामीले गर्दै आएका छौँ।
0: जाजरकोटको पोषण अवस्था कस्तो छ? बालबालिका तथा महिलामा देखिएका पोषण सम्बन्धी समस्या, पोषण सुधारका लागि स्वास्थ्य कार्यालयले गरिरहेको काम र नागरिकले अपनाउनु पर्ने सावधानी। कार्यक्रममा भेरी नगरपालिकाले बहुक्षेत्रीय पोषणका क्षेत्रमा गर्दै आएका काम तथा आगामी योजनाका विषयमा पनि छलफल गरिएको थियो।
2: विद्यार्थीहरूलाई सागपात खुवाउन अलिक गाह्रो हुँदो रहेछ। उनीहरूलाई कहिले त्यो अवस्था त्यो कुनै बेला सधैँभरि सागपात हुँदैन आयो भने उनीहरूलाई त्यो साग
0: पोषण सुधार स्वास्थ्य क्षेत्रसँग मात्रै सम्बन्धित विषय नभई कृषि, शिक्षा, खानेपानी, सरसफाई, महिला तथा बालबालिका, खाद्य सुरक्षा र सामाजिक व्यवहारसँग समेत जोडिएको विषय भएकाले सबै क्षेत्रबीच समन्वय आवश्यक रहेको सहभागीहरूले बताएका थिए। मुकुन्द प्रसाद शर्मा,
3: स्थानीय स्तरमा सरकारवाला स्थानीय सबै तबकाबाट व्यावहारिक रूपमा प्रयोग गर्न सक्ने सम्भावना छ र त्यो सम्भावनालाई अध्ययन गर्नका निम्ति विभिन्न तह र तबकाबाट संवाद मार्फत नै यो सम्भावना हुन्छ भन्ने लागेर स्थानीय पोषणको समस्या तथा पुननिर्माणका निम्ति पूर्तिका निम्ति परिचालन गर्ने।
0: भेरी नगरपालिका बहुक्षेत्रीय पोषण शाखा प्रमुख सफलता शाहीले बहुक्षेत्रीय पोषण कार्यक्रम मार्फत नगरपालिकाले गरिरहेका काम, विभिन्न शाखा बीचको समन्वय, विपदको समयमा पोषणमा देखिने चुनौती र आगामी प्राथमिकता पोषणका सवालमा नागरिकको आवाजलाई नीति निर्माण र स्थानीय तहसम्म पुर्याउन संचार क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुने आफ्नो भनाई राख्नु भएको थियो। पोषण सम्बन्धी जानकारीको अभाव, गलत खानपान, स्वास्थ्य तथा सरसफाई सम्बन्धी व्यवहार र विपदको समयमा उत्पन्न हुने समस्याका विषयमा संचार माध्यमले निरन्तर सूचना प्रवाह गर्नुपर्ने कार्यक्रममा सहभागी पत्रकार दीप बहादुर घरतीले बताउनु भएको थियो।
4: साझेदार निकायहरूसँग र अलिकति विषयगत क्षेत्रमा यसको केही कामहरू हुँदै आएको थियो जस्तो लाग्छ।
0: पोषणको सवालमा संचार माध्यमको भूमिका नागरिकका आवाज बाहिर ल्याउने आवश्यकता र स्थानीय तहलाई जवाबदेही बनाउन संचारले गर्न सक्ने योगदान, कार्यक्रममा बालबालिकाको पोषण अधिकारका विषयमा पनि छलफल गरिएको थियो। बालबालिकाले स्वस्थ र पोषणयुक्त खाना पाउन उनीहरूको अधिकार भएको भन्दै घर परिवार, विद्यालय र समुदायले यस विषयमा विशेष ध्यान दिनुपर्नेमा जोड़ दिएको थियो। बालबालिकालाई पोषण सम्बन्धी ज्ञान दिने, विद्यालयमा स्वस्थ खानाको वातावरण बनाउने तथा विपदका समयमा बालबालिकाको विशेष आवश्यकता पहिचान गरेर सहयोग गर्नुपर्ने सहभागीहरूले बताएका थिए। बालबालिकाको पोषण अवस्था, बाल क्लबको भूमिका, विद्यालय तथा घरमा पोषण सम्बन्धी सचेतना, बालबालिकाको आवाज निर्णय प्रक्रियामा समेटिनुपर्ने आवश्यकता रहेको त्रिभुवन मावि खलङ्गाका बाल क्लबका सदस्यहरूले बताएका छन्। कार्यक्रममा नागरिक समाज, बाल क्लब, पोषणको क्षेत्रमा काम गर्ने संघ संस्था, धार्मिक संस्था तथा स्थानीय तहका प्रतिनिधिहरूले आफ्नो क्षेत्रबाट पोषण सुधारका लागि गर्न सक्ने कामको बारे धारणा राख्नु भएको थियो। सहभागीले पोषण सुधारका लागि तीन तहका सरकार, स्वास्थ्य तथा शिक्षा क्षेत्र, स्थानीय समुदाय, संचार माध्यम, नागरिक समाज, विकास साझेदार संस्था तथा परिवार बीच निरन्तर सहकार्य आवश्यक रहेको औल्याउनु भएको थियो। सामुदायिक सूचना नेटवर्क अर्थात सीआईएन, वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र रेडियो हाम्रो पाइला एफएमको सहकार्यमा आयोजित कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहबाट आएका नागरिक, बाल क्लब, नागरिक समाज, अधिकार कर्मी, पत्रकार, धार्मिक संस्थाका प्रतिनिधि तथा पोषणको क्षेत्रमा काम गर्ने संघ संस्था र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सीआईएनले वर्ल्ड भिजनसँगको सहकार्यमा विगत 3 वर्षदेखि पोषण सुधारका लागि गर्दै आएका कार्यक्रम पोषण सम्वादको विषय र आजको छलफलबाट उठेका नागरिकका सवाललाई संचार माध्यम मार्फत सम्बन्धित निकायसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गरेको थियो। कार्यक्रमको अर्को महत्वपूर्ण पक्षका रूपमा सहभागीहरूले दुई बुधी साझा सार्वजनिक प्रतिबद्धता समेत व्यक्त गरेका छन्। पहिलो प्रतिबद्धतामा जागरूक तथा समग्र कर्णालीको पोषण अवस्था सुधारका लागि सम्बन्धित सबै सरकारवालाहरूले आफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्ने र आपसी समन्वय तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। त्यस्तै दोस्रो प्रतिबद्धतामा विपदको समयमा बालबालिका, गर्भवती तथा सुत्केरी महिला र जोखिममा रहेका समुदायको पोषण आवश्यकतालाई प्राथमिकतामा राख्दै आवश्यक सूचना सेवा तथा सहयोगमा सहकार्य गर्ने प्रतिबद्धता गरिएको छ। बालकुमार शर्मा, रेडियो हाम्रो पाइला, जाजरकोट।
5: सर्वोच्च अदालतले सरकारी निकायले सेवा करार वा श्रम आपूर्तिकर्ता मार्फत श्रमिक राख्दा श्रम ऐनले तोकेको न्यूनतम पारिश्रमिक भत्ता र सामाजिक सुरक्षा सुविधा भन्दा कममा सम्झौता गर्न नपाउने निर्देशनात्मक आदेश जारी गरेको छ। आयुर्वेदिक चिकित्सा परिषदले नेपालमा दर्ता भएका र नभएका औषधिको बिक्री वितरण तथा विभिन्न रोगको नाममा भ्रामक समाचार तथा विज्ञापन प्रसारण नगर्न अनुरोध गरेको छ। नेपाल इन्जिनियर्स एसोसिएशनले बाढ़ीबाट प्रभावित क्षेत्रमा प्राविधिक सहयोग उपलब्ध गराउने भएको
6: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है वडा अध्यक्ष ज्यू।
2: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420872776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
10: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
9: शंकर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
10: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
10: दाँत खोल्ने, दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
10: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
10: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
9: बाङ्गोटिङको दाँत मिलाइने,
10: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
10: सम्पर्क नम्बर 0295906667 र 98420222667।
11: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
12: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98 00 90 00 62।
11: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
4: किन र काका?
11: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
4: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
11: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
4: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
11: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
4: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
11: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
4: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
11: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
4: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
11: सिर्जन एन सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
4: प्रोप्राइटर सुनु एन भीमकदाइली।
11: सम्पर्क 0291404 र 98040485827।
4: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
13: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
4: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका 1, प्रगति टोल।
13: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
4: प्रोप्राइटर प्रतीक्षा दाहाल।
13: सम्पर्क नम्बर 98163555553
4: र 98423180। कोक्रो वेटर आवश्यकता सम्बन्धी सूचना। तुमलिङटार एयरपोर्ट अगाडि रहेको बुद्ध होटलमा 2 जना कोक्रो वेटरको आवश्यकता परेको हुँदा इच्छुक महानुभावहरूले सम्पर्क गर्नुहोला। सम्पर्कको लागि प्रोप्राइटर मनिष श्रेष्ठ, सम्पर्क नम्बर 98163551107 र 98036902089। खादबारी नगरपालिका 9, तुमलिङटार एयरपोर्ट गेट।
14: ओहो लु नमस्कार है सर।
15: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
14: हो नि सर? ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
15: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
16: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल ठटाल टेलर्सले संसार सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
17: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने ठटाल टेलर्सलाई नै सम्झिनुहोला।
16: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
17: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
16: होटल टेलरिङ सेन्टर, खादबारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
17: डिजाइनर सुमन ठटाल, 98615349444
16: र 0295901055।
18: More style, more design. Total Tailors.
19: Aayo sabko ghar ghar ma aayo।
20: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
21: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
20: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295-62666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
22: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी।
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
23: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
22: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuasabha, 95.5 MHz.

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा राष्ट्रसंघ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्यूयोर्कतर्फ, प्राथमिकतामा जलवायु कूटनीति,
1: भोडे कृषि बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो।
0: नेपालमा भारी वर्षा गराउन सक्ने ठानिएको मौसमी प्रणालीको पछिल्लो अवस्था के छ?
2: साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ भएन, होइन, शक्तिशाली न्यूनतावादी प्रणाली मात्रै भयो, त्यो हामीले मन्टेन गर्दा छौँ।
0: र श्रीलंकाको इस्टर सन्डे बम हमला प्रकरणमा 15 जना दोषी ठहर। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। मौसमविदहरूले प्रशान्त महासागरमा विकसित भइरहेको एल निन्यो प्रणाली अभिलेख गरिए यताकै शक्तिशाली देखिएको बताएका छन्। यो निष्कर्ष एल निन्यो मापन गर्ने एक सूचकका आधारमा सार्वजनिक गरिएको हो। भूमध्य रेखा नजिकको समुद्री सतहको तापक्रम यस प्रणालीका कारण चरम रूप लिने अपेक्षा गरिएको समयभन्दा केही साता अघि नै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। वैज्ञानिकहरूका अनुसार यसले विश्वव्यापी मौसम प्रणालीमा दूरगामी प्रभाव पार्न सक्ने देखिन्छ। यसले कतिपय ठाउँमा आँधी बेहरी र बाढ़ीको जोखिम बढ़ाउन सक्ने र अन्य क्षेत्रमा खडेरी र डढेलोको सम्भावना बढ़ाउने विज्ञहरूले चेतावनी दिएका छन्। एल निन्यो प्राकृतिक रूपमा विकास हुने एउटा मौसमी चक्र हो जुन सामान्यतया प्रत्येक 2-7 वर्षको अन्तरालमा देखा पर्ने गर्छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले विश्वका विभाजनका रेखाहरू गहिरिएको भन्दै चिन्ता व्यक्त गरेका छन्। न्यूयोर्कमा राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै उनले जलवायु परिवर्तनसँग जुझ्न र असमानता कम गर्न थप प्रयासका लागि आह्वान गरे। 3 वर्ष अघि नेपालको हिमालबाट मैले तीव्र गतिमा हिमनदी पग्लिरहेको चेतावनी दिएको थिएँ। विश्वको चुचुराहरू कमजोर बन्दै गएका छन्। कतिपयले बढाई चढाई गरेर खतरा प्रस्तुत गरिएको भनेर त्यसलाई पत्याएनन्। तर दुःखदायी घटनाले असर अझ चाँडो परिरहेको र ठूलो क्षति निम्त्याइरहेको अनि अपेक्षा गरेभन्दा टाढासम्म प्रभावहरू परिरहेको देखाएको छ। राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस उनले आर्टिफिशियल इन्टेलिजेन्समाथि नियन्त्रण गरिनुपर्नेमा जोड़ दिँदै त्यसलाई आविष्कार गर्नेलाई अचम्ममा पार्ने गतिमा एआई अघि बढ़िरहेको बताए। महासभाको पहिलो दिन विश्व नेताहरूले बोल्ने क्रम जारी छ। श्रीलंकामा सन् 2019 इस्टर सन्डे बम हमलामा संलग्न रहेको अभियोगमा कोलम्बोको एउटा अदालतले 15 जनालाई दोषी ठहर गरेको छ। अन्य 9 जनालाई सफाई दिइएको छ। उक्त आक्रमणमा इस्लामवादी आत्मघाती बम हमलाकारीले 3 प्रमुख होटल र 3 गिर्जाघरलाई निशाना बनाएका थिए जसमा 275 जना मारिएका थिए। अदालतले दोषी उपर सजाय भने पछि सुनाउनेछ। सबै प्रतिवादीहरूले आफूमाथिको आरोप अस्वीकार गरेका थिए। इण्डोनेसियाका स्वास्थ्य अधिकारीहरूले अघिल्लो महिना डढेलो शुरू भए यता विषाक्त तुवालो फैलिएका क्षेत्रमा 1,70,000 भन्दा बढी गम्भीर श्वास प्रश्वास संक्रमणका घटना अभिलेख गरेको बताएका छन्। उनीहरूले त्यसरी संक्रमित भएका मध्ये 1/4 भन्दा बढी बालबालिका रहेको जनाएका छन्। बोर्नियो र सुमात्रा टापुमा लागेका डढेलोले इण्डोनेसियाको ठूलो हिस्सा र छिमेकी मलेसिया र सिंगापुरमा हानिकारक वायु प्रदूषण निम्त्याएको छ र अज्ञात बन्दुकधारी

0: महासभामा उनले जलवायु कूटनीतिको विषयलाई प्राथमिकताका साथ उठाउने अधिकारीहरूले बताएका छन्। विनाशकारी भोटेकोशी बाढ़ीको पृष्ठभूमिमा उनको यो भ्रमण भइरहेको हो। प्रधानमन्त्री शाहले आउँदो बिहिबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। एक रिपोर्ट। नेपालले हालै भोगेको विनाशकारी बाढ़ीमा जलवायु परिवर्तनको भूमिका हुन सक्ने कतिपय वैज्ञानिकहरूले बताइरहेका बेला प्रधानमन्त्री शाहको यो भ्रमणलाई महत्वका साथ हेरिएको छ। बाढ़ीबाट भएको व्यापक क्षतिबारे विश्वको ध्यानाकर्षण भइरहेका बेला महासभामा नेपालले उठाउने विषयले अर्थ राख्ने र त्यसबाट नेपाललाई फाइदा पुग्न सक्ने कतिपय विज्ञहरूले बताइरहेका छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले बीबीसीलाई बताए अनुसार प्रधानमन्त्री शाहले महासभामा आफ्नो सम्बोधनको क्रममा जलवायु न्यायलाई मुख्य प्राथमिकतामा राख्नेछन्।
1: उक्त सम्बोधनमा मूलत चारवटा विषयहरू समावेश हुनेछन्। पहिलो विषय चाहिँ भोडेकोशी बाढी पश्चातको अहिलेको अवस्थामा चाहिँ जलवायु न्याय सम्बन्धी विषयलाई प्रमुखताका साथ विश्व समुदाय समक्ष पेश गर्ने कार्यक्रम हो। दोस्रो वर्तमान सरकारका प्राथमिकताहरू, योजनाहरू, विकास सम्बन्धी आर्थिक लगायतका विभिन्न नीतिहरू लगायतका विषयमा चाहिँ अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने र उहाँहरूको जुन निरन्तर सहयोग र सद्भाव रहिआएको छ त्यसलाई धन्यवाद दिँदै त्यसलाई निरन्तरता र बढोत्तरी गर्नको लागि आह्वान गर्ने भन्ने दोस्रो विषय भयो। अनि तेस्रो विषय यो अन्तर्राष्ट्रिय शान्तिका विषयहरू, मानव अधिकारका विषयहरू, तीको विकासका कुराहरू, ती विषयमा नेपालको धारणा प्रस्तुत गर्ने। चौथो र अन्तिम विषय जुन अहिलेको मल्टिल्याटरलिजमको कुराहरू छन्, त्यसमा परेको समस्याका कुराहरू छन्, अन्तर्राष्ट्रिय जुन अर्डरको विषय छ त्यसमा चाहिँ खास गरी अलिकति न्यायपूर्ण अर्डर हुनु पर्यो र नेपाल जस्ता देशहरूको हितमा काम गर्ने खालको अन्तर्राष्ट्रिय व्यवस्था हुनु पर्यो भन्ने यी चारवटा महत्वपूर्ण विषयहरू छन्।
0: अधिकारीहरूका अनुसार भोटेकोशी त्रिशुली क्षेत्रमा आएको बाढ़ीपछि नेपालले लस एण्ड ड्यामेज कोषबाट सहयोग दावी गर्दै संयुक्त राष्ट्रसंघलाई पत्राचार समेत गरिसकेको छ। त्यसको प्रत्यक्ष लाभ लिनका निम्ति नेपालले लामो प्रक्रिया पार गर्नुपर्न सक्ने वातावरणविद मदन कोइराला बताउँछन्।
2: फोरममा राख्ने कुरा चाहिँ पोलिटिकल एजेण्डा भयो, विश्व समुदायको ध्यान आकर्षण गर्ने कुरा भयो, कम्पेन्सेसन क्लेम गर्ने कुरा चाहिँ डिजाइनेटेड अथोरिटी छ। हामी कहाँ पनि फोकल एजेन्सी छ, गभर्नमेन्टको फोकल एजेन्सीको पनि आफ्नो प्रिपेरेसन छ, आफ्नो मेकानिजम छ, हाम्रा आफ्नो डेटाहरू छन्, आफ्ना नेसनल डकुमेन्टहरू छन्। आशावादी हुने ठाउँ देख्छु।
0: भोटेकोशी त्रिशुली बाढ़ीपछि सरकारले जलवायु कूटनीतिलाई उच्च प्राथमिकतामा राखेको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता छेत्रीका अनुसार मन्त्रालयले हालै जलवायु कूटनीति शाखा समेत गठन गरेको छ। प्रधानमन्त्रीले महासभामा नेपालको पक्ष राखेपछि जलवायु कूटनीतितर्फको कामलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने ठानिएको उनले बताए। प्रधानमन्त्री शाह असोज 10 गते स्वदेश फर्किने कार्यक्रम छ। अब अर्को विषय, मौसम विज्ञान विभागले आउँदो शुक्रबारदेखि केही दिनसम्म नेपालका कतिपय स्थानमा भारीदेखि धेरै भारी र एक दुई स्थानमा अति भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। आज साँझ जारी मौसम सम्बन्धी बुलेटिनमा विभागले उच्च हिमाली क्षेत्रलाई रेड जोनमा राखेको छ। तत्काल प्रतिकार्य आवश्यक पर्ने स्थानलाई रेड जोन र सतर्क रहनुपर्ने स्थानलाई अरेन्ज तहमा वर्गीकरण गरिन्छ। केही दिन यता मौसमविदहरूले बंगालको खाड़ीमा विकास भइरहेको एउटा मौसमी प्रणालीको असर नेपालसम्म आउने र उक्त प्रणाली पश्चिमी वायुमण्डलीय प्रणालीसँग मिसिएमा चर्को असर हुन सक्ने चेतावनी दिँदै आएका छन्। यसै सन्दर्भमा हामीले पछिल्लो मौसम सम्बन्धी बुलेटिन जारी हुनुभन्दा ठिक अघि मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठलाई टेलिफोन सम्पर्क गरी चर्चामा रहेको उक्त मौसमी प्रणालीको पछिल्लो अवस्थाबारे सोधेका छौं।
3: सुरुमा सोसियल मिडियामा आएको जुन छ त्यो जस्तो हाई रेनफलको चाहिँ इन्टेन्सिटी त्यति मात्रा चाहिँ देखिँदैन। त्यो किन भन्दाखेरि जुन सिस्टम ट्रपिकल साइक्लोन नै बन्ला कि भन्ने सुरुमा जुन अनुमान गरेको थियो त्यो चाहिँ साइक्लोन चाहिँ भएन, होइन, खालि शक्तिशाली न्यूनचापीय प्रणाली मात्रै भयो। त्यसले गर्दाखेरि सिस्टम अलिक विक भएको भएर प्रेसिपिटेसनको मात्रा पनि पहिला भन्दा अलिक कम छ, त्यो हामीले त मोनिटरिङ गर्दैछौँ। अहिले समुद्रमै छ त्यो, होइन। 7 गते राति र 8 गतेको बिहानको बिचमा चाहिँ ओडिसा र आन्ध्र प्रदेशको पेरिफेरीमा चाहिँ ल्यान्डफल चाहिँ हुने देखिन्छ। तर नेपालमा कहिले आइपुग्ला भन्नेको चाहिँ अझ पनि कन्फिडेन्ट भइसकेका छैन। सबै मोइस्चर त्यसले नै सोचेर लिएर इन्डियामै बढी पानी पार्यो भने चाहिँ हामी कहाँ अलिकति कम इफेक्ट हुन्छ, होइन। तर शक्ति अलिक कम भएर त्यसले फैलियो, त्यो फैलियो भने चाहिँ नेपालमा पनि वाइड स्प्रेड रेनहरू चाहिँ दिन्छ।
0: धेरै वर्षा हुने सम्भावना भएका स्थानहरू पनि पहिचान गर्नु भएको छ तपाईँहरूले अहिलेसम्म?
3: हामीले जिल्लाहरू नै अम्बर अलर्टमा राखेका छौँ। अनि अलिकति यो टुरिज्मको हिसाबले अलिकति जोखिम भएको हिसाबले चाहिँ हामीले हाई माउन्टेन्समा चाहिँ अब रेड नै राख्ने।
0: अनि प्रदेशको हिसाबले भन्नु पर्यो भने चाहिँ अलिक बढी
3: म मुख्य गण्डकी र लुम्बिनीमा बढी जोखिम देखिन्छ, त्यहाँ अलिक बढी पानी

0: पनि र अलिकति पछि चाहिँ यो सुदूरपश्चिममा पनि हुने कुरा चाहिँ अहिलेलाई नदेखे पनि यो हामी चाहिँ अपडेट गर्छौँ होला सुदूरपश्चिमको तराईतिर पनि।
1: अनि विभागले चाहिँ गृह मन्त्रालय, विपद प्राधिकरण, स्थानीय तह लगायतका निकायलाई चाहिँ कसरी अथवा के भनिराख्नु भएको छ, कस्तो किसिमको सर्कुलर गरिराख्नु भएको छ यहाँहरूले?
0: अहिले भर्खरै पनि हाम्रो गृह मन्त्रीजी र ऊर्जा मन्त्रीजी आउनु भएको थियो विभागमा, अनि उहाँहरूलाई पनि भर्खरै ब्रिफ गरियो होइन, अनि जोखिम हुनेहरूको चाहिँ लिस्टहरू बनाउनु भन्नुभएको छ प्रिपरेसनको लागि। अनि हामीले कमान्ड पोस्टमा एनडीआरएमएमा त भोटे कोसीको लागि हामी रेगुलरली नै बसिरहेकै पनि थियौँ, विभिन्न निकायहरूमा पत्राचारको लागि आइतबारदेखि नै बसिरहेको छौँ।
1: अब अन्तिममा यो तपाईँको र मेरो कुरा सुनिरहनु भएको जति पनि श्रोताहरू हुनुहुन्छ, उहाँहरूले यो सम्भावित जोखिमको सम्बन्धमा हाम्रो कुराबाट के हुँदैछ भनेर बुझ्ने, संक्षेपमा भनिदिनुहोस् न।
0: त्यस्तो आत्तिने चाहिँ होइन, तर आफ्नो आफ्नो क्षेत्रमा वर्षा भयो भने चाहिँ के जोखिम हुन सक्छ, जस्तै अब ल्यान्डस्लाइड्सको त्यस्तो छ भने चाहिँ त्यो तीन दिन चाहिँ कसरी जोगिने होइन, पालिकाहरूले पनि अलिकति त्यसमा तयारीमा चाहिँ बस्ने भयो। अब अरू चाहिँ आवश्यकता नपरिकन सकेसम्म ट्राभल नगर्ने, ट्रेकिङहरू गइरहेको र पर्वतारोहीहरूले चाहिँ माथि अलरेडी गइसकेको भन्दा त्यो फर्किरहेको बिचैमा पर्ने पनि हुन सक्छ होइन, सेफ ठाउँहरू चाहिँ आइडेन्टिफाई गरेर त्यहाँ बस्ने र जान खोजेकोहरू चाहिँ त्यो इभेन्ट पछि मात्रै जाने, अनि हाम्रो सूचनालाई चाहिँ हेरिदिनु हुन पनि अनुरोध छ, र केही जिज्ञासा भएमा 1551 कल गर्नु हुन पनि अनुरोध।
2: नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक अर्चना श्रेष्ठ। अब लागौं कर्णालीतर्फ। पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भइरहेका बेला त्यसलाई मध्यनजर गर्दै वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र मार्फत कर्णालीका कतिपय स्थानमा विद्युतीय चूलो वितरण गर्न थालिएको छ। त्यसबाट विद्युत पुगेका गाउँ बस्तीमा विशेष गरी महिलाहरूलाई दाउरा र ग्यासको जोहो गर्नुपर्ने बाध्यताबाट राहत मिलेको बताइन्छ। जुम्लाबाट कृष्ण माया उपाध्यायको रिपोर्ट।
3: समयको बचत हुनुका साथै गाउँघरमा खेर गइरहेको बत्तीको प्रयोग गरेर पैसा आफ्नै ठाउँमा लगानी हुँदा खुशी लागेको बताउँछिन् जुम्लाको तातोपानी गाउँपालिका पाँचकी नारायणी चौलागाई।
4: छिटो पकाउनु नि सकिने, बिस्तारै पकाउनु पनि सकिने, कतिपय बेला भित्रको खाना चाहिँ जल्न थाल्यो भने अटोमेटिक पनि बन्द हुन्छ, त्यो एक त कार्यबोझ घटेछ, अर्को स्वास्थ्यको दृष्टिकोणले राम्रो भएको छ।
3: जुम्लाको पातरासी गाउँपालिकाकी अर्की स्थानीय बासिन्दा देवी बोहरा।
5: गाउँघरको दिदी बहिनी एकदम खुसी भएको छन्, समयको बचत हुन्छ, अनि स्वास्थ्यको लागि एकदम धुवा धुलो हुन्थ्यो अनि भाँडाहरू काला हुन्थे।
3: 70% अनुदानमा महिलाहरूलाई लक्षित गरेर विद्युतीय चूलो र त्यसमा आवश्यक पर्ने भाँडाकुँडा समेत वितरण गर्दै आएको बताउँछन् वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र जुम्लाका प्रमुख पृथ्वी साहे।
6: हामीले यो विद्युतीय चूलो कसरी चलाउने भन्ने कुराहरू अवेरनेस कार्यक्रम करिब करिब 4600 महिला दिदी बहिनीहरूलाई अवेरनेस कार्यक्रम पनि दिँदैछौँ। त्यो सँगसँगै जुन इलेक्ट्रिसिटीले भ्याए क्षमताले भ्याएसम्मको यो इन्डक्सन चुलो पनि वितरण कार्य हाम्रो अहिले भइराखेको छ।
3: देशभर अभाव भइरहेको खाना पकाउने ग्यासको विकल्पको रूपमा विद्युतीय चुलो प्रयोग गर्दै आएको हुनाले आफूहरूलाई सहज भइरहेको जुम्लाका महिलाहरूले बताएका छन्। कृष्णमाया उपाध्याय, बीबीसी जुम्ला।
2: अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। श्रीलंकाको उच्च अदालतले सन् 2019 को इस्टर सन्डे बम हमलाको योजना बुनेको अभियोग लगाइएका 15 दोषी ठहर गरेको छ। उक्त आक्रमणमा 270 ज्यान गएको थियो र 500 भन्दा बढ़ी मानिस घाइते भएका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
7: दोषी ठहर गरिएकामा नाउफर माउलवी पनि छन्, जसलाई अभियोजकहरूले उक्त आत्मघाती बम आक्रमणको मुख्य योजनाकार मध्ये एकका रूपमा उल्लेख गर्दै आएका थिए। तीनवटा गिरिजाघर र तीनवटा विलासी होटलहरूमा भएको सो विस्फोटन सन् 2009 गृहयुद्ध अन्त्य भएता श्रीलंकामा गरिएको सबैभन्दा खराब आक्रमण थियो। ज्यान गुमाउनेमा 45 विदेशी थिए। आक्रमणमा संलग्न सबै बम हमलाकारीहरू विस्फोटनमा मारिएका थिए। आरोपितहरूलाई 23,000 भन्दा बढ़ी कसुरमा सजाय माग गरिएको थियो। त्यसमा हत्या, आतंकवादी आक्रमणका लागि षड्यन्त्र गरेको र हतियार राखेको सहितका कसुर थिए। अभियोजनका क्रममा 2300 भन्दा बढ़ी मानिसहरूले प्रमाण उपलब्ध गराएका थिए। विस्फोटक सामग्री, तरवार र गोलीगट्ठा सहित 2000 भन्दा बढ़ी प्रमाणहरू प्रस्तुत गरिएको थियो। उक्त बम हमलापछि श्रीलंकाका अधिकारीहरूले गुप्तचर सम्बन्धी गम्भीर त्रुटि भएको उल्लेख गरेका थिए। श्रीलंकाको सदनमा आक्रमणबारे भारतबाट प्राप्त सूचना उपयुक्त ढंगले सम्बन्धित निकायसँग साझा नगरिएको कुरा उठेको थियो। सन् 2023 श्रीलंकाको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई राष्ट्रिय सुरक्षा सम्बन्धी विफलताका लागि जिम्मेवार रहेको ठहर गर्दै पीड़ितहरूलाई 10,00,000 क्षतिपूर्ति दिन आदेश दिएको थियो।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 मेगाहर्जमा प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौं। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्बत 2083 साल असोज 7 गते बुधबार, भाद्र शुक्ल द्वादशी 23 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री सरोज कोइरालासँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैँ सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: साइडलाइन कूटनीतिमा चुक्दै नेपाल, प्रधानमन्त्रीले तोडे भीभीआईपी विदाईको परम्परा, नयाँलाई ल्याउन पुरानै व्यवस्था ब्युताइँदै, बाढ़ी पीड़ितलाई नयाँ शहरमा सार्ने तयारी, एमाले बैठकमा अधिकांशले राखे नेतृत्व परिवर्तनको माग लगायतका खबर आजका विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खा पत्रमा छापिएको शिप बेचेर भित्रियो 7 अर्ब शीर्षकको शुभ समाचार।
0: विभिन्न प्रकृतिका व्यावसायिक सिप र सेवा बेचेर नेपालीले विदेशबाट एक महिनामै करिब 7 अर्ब रूपियाँ आमदानी गरेका छन्। रोजगारीका लागि बाहिर नै पर्ने बाध्यात्मक परिस्थितिका बीच पनि कतिपयले विदेशमा माग रहेका सेवा उपलब्ध गराएर नेपालमै रहेर विदेशी मुद्रा भित्राइरहेका हुन्। नेपाल राष्ट्र बैंकका अनुसार साउनमा मात्रै नेपालीले विभिन्न 5 प्रकृतिका सेवा बेचेर 6 अर्ब 81 करोड़ 64 लाख आमदानी गरेका छन्। नेपालीले खास गरी अनुसन्धान र विकास, व्यावसायिक र व्यवस्थापन परामर्श लगायतका सेवा बिक्री गरेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। यसबाहेक प्राविधिक, व्यापार सम्बन्धी र अन्य व्यवसाय सेवा, श्रव्य दृश्यसँग सम्बन्धित सेवा, अन्य व्यक्तिगत, सांस्कृतिक र मनोरञ्जनात्मक सेवा बिक्री गरी नेपालीको आमदानी मध्यम देखिन्छ। साउनमा सबैभन्दा धेरै व्यावसायिक र व्यवस्थापन परामर्श सेवा प्रदान गरेर नेपालीले 3 अर्ब 18 करोड़ रूपियाँ आमदानी गरेका छन्। त्यसपछि प्राविधिक, व्यापारसँग सम्बन्धित र अन्य व्यवसाय सेवा बिक्री मार्फत 2 अर्ब 36 करोड़ रूपियाँ आमदानी भएको तथ्याङ्कले देखाएको छ। उल्लेखित सेवा उपलब्ध गराएर गत वर्ष साउनमा नेपालीले 5 अर्ब 70 करोड़ रूपियाँ बराबरको विदेशी मुद्रा भित्री आएका थिए। यस वर्ष साउनमा थप 1 अर्ब 11 करोड़ रूपियाँ बढ़ी आमदानी गरेको तथ्याङ्कले देखाएको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
6: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् काइरा, माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
4: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
6: हामीले राजा च्याउ त्यसै भनेको हो र।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। अन्नपूर्ण पोस्टमा राष्ट्रसंघको 81 औं महासभा, साइडलाइन कूटनीतिमा चुक्दै नेपाल शीर्षकमा खबर छापिएको छ। विश्वका ठूला सम्मेलन र महासभाहरूमा औपचारिक भाषण र फोटो सेशनमा सबैको ध्यान केन्द्रित भए पनि विश्वव्यापी कूटनीतिको वास्तविक गति भने मूल सभाभन्दा बाहिर अर्थात साइडलाइन भेटवार्ताहरूमा तय हुने गर्दछ। बहुपक्षीय मंचहरूमा औपचारिक प्रतिबद्धताहरू जनाइए पनि संवेदनशील राष्ट्रिय हित, द्विपक्षीय तनाव र रणनीतिक मुद्दाहरू सल्टाउन साइडलाइन कूटनीति अर्थात अनौपचारिक भेटवार्ता नै प्रभावकारी माध्यम मानिन्छ। कूटनीतिक विश्लेषकहरूका अनुसार G7 वा संयुक्त राष्ट्रसंघ महासभा जस्ता ठूला मंचहरू औपचारिक घोषणा पत्र जारी गर्ने माध्यम मात्र हुन्। वास्तविक कूटनीतिमा कसले कोसँग भेट्यो वा कसलाई भेट्न अस्वीकार गर्यो भन्ने कुराले ठूलो अर्थ राख्छ। जस्तै G7 सम्मेलनकै क्रममा अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्की एउटै कार्यक्रममा सहभागी भए पनि उनीहरूबीच कुनै अलग्गै द्विपक्षीय साइडलाइन भेटवार्ता भएन। यसको विपरीत अमेरिकी टोलीले कतार, संयुक्त अरब इमिरेट्स, यूएई र इजिप्टका नेताहरूसँगको साइड लाइन छलफललाई प्राथमिकता दियो। यस्ता अनौपचारिक भेटवार्ताहरूले ब्युरोक्रेटिक रेड टेपलाई पन्छाएर सीधा व्यावहारिक र द्रुत सम्झौताहरू गर्न मद्दत पुर्याउँछ। भोटेकोशी बाढ़ीपछि नेपालले भोगेको जलवायु तथा विपदको ठूलो क्षति र पुनर्निर्माणको एजेण्डा बोकेर प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार साँझ संयुक्त राष्ट्रसंघको 81 औं महासभामा सहभागी हुन उड़ेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको छोटो भ्रमणका कारण महासभाको औपचारिक सम्बोधन र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँगको पूर्व निर्धारित शिष्टाचार भेट बाहेक अन्य कुनै प्रमुखहरूसँग राष्ट्र प्रमुखहरूसँग कुनै द्विपक्षीय वा साइडलाइन वार्ता भने तय गरिएको छैन। अन्नपूर्ण पोस्टमा यो खबरसँगै अर्को खबर छापिएको छ, प्रधानमन्त्रीले तोडे भीभीआईपी विदाईको परम्परा शीर्षकमा। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन मंगलबार अमेरिका प्रस्थान गर्दा विगतमा अभ्यास हुँदै आएको औपचारिक विदाईको तामझाम देखिएन। राष्ट्रपति र प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएको गार्ड अफ अनरदेखि उच्च पदस्थ अधिकारीको लामबद्ध विदाईसम्मको परम्परा तोड्दै प्रधानमन्त्री सामान्य रूपमा अमेरिका उड़े। सचिवदेखि मन्त्रीसम्म लाइन लागेर राष्ट्रपति प्रधानमन्त्रीको स्वागत र सम्मानमा उभिने गरेका थिए, तर प्रधानमन्त्री बालेन शाह कुनै औपचारिक स्वागत र सम्मान बिनै अमेरिका प्रस्थान गरेका छन्। अन्नपूर्ण पोस्टमा छापिएको खबर, राष्ट्रसंघको 81 औं महासभा साइडलाइन, कूटनीतिमा चुक्दै नेपाल शीर्षकको खबरसँगै प्रधानमन्त्रीले तोडे भीभीआईपी विदाईको परम्परा उपशीर्षकमा यी खबरहरू छापिएका हुन्।
0: अध्यादेशबाट हटाइए 1500 भन्दा बढ़ी पदाधिकारी, नयाँलाई ल्याउन पुरानै व्यवस्था बिउताइँदै शीर्षकमा आजको मध्याह दैनिकमा मुख्य खबर छापिएको छ। सरकारले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्ध व्यवस्थापन गर्न बनेको विधेयक 2083 ल्याएको छ। यसको उद्देश्य सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 खारेज गरेका प्रावधान जगाउनु हो। यो अध्यादेश 2083 साल 19 गते जारी भएको थियो, जसले एकै पटक 1500 भन्दा बढ़ी सार्वजनिक पदाधिकारीहरूलाई पदमुक्त गरेको थियो। मंगलबार सोही अध्यादेशले खारेज गरेका व्यवस्था जगाउने गरी प्रधानमन्त्री बालेन्द्र शाहले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक 2083 ल्याएका हुन्। उनले विधेयकमै लेखेका छन्, अध्यादेश निष्क्रिय भएको मितिबाट अध्यादेश जारी हुनु अघि कायम रहेको साबिकको व्यवस्था पुनः कायम गर्न आवश्यक भएकाले केही नेपाल ऐनको व्यवस्था जगाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आवश्यक भएको हो। यो कार्यकारी शक्तिको प्रयोगमाथिको प्रश्न हो, कानूनलाई राजनैतिक स्वार्थप्रतिको माध्यम बनाइएको उदाहरण पनि हो। अघिल्लो सरकारका पालामा नियुक्त भएका विभिन्न बोर्ड, संस्थान, प्राधिकरण र परिषदका 1500 भन्दा बढ़ी पदाधिकारीलाई एकैपटक पदमुक्त गर्न सरकारले अध्यादेशको सहारा लियो, तर नयाँ मान्छे नियुक्त गर्ने उद्देश्यले सरकारले तिनै पुराना कानूनी व्यवस्था बिउताउन खोजेको छ। अध्यादेशको उद्देश्य कानून सुधार नभएर पदमा रहेकालाई विस्थापित गर्ने उद्देश्य मात्रै राखेको देखिएको छ। यसले अध्यादेश ल्याउन सक्ने संवैधानिक अधिकारको दुरूपयोग भएको संविधानकै व्यवस्थाले देखाउँछ। आजको मध्याह दैनिकमा छापिएको छ, नयाँ ल्याउन पुरानै व्यवस्था बिउताइँदै शीर्षकमा।
2: भोटेकोशी बाढ़ीबाट 17,000 बालबालिका प्रभावित शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ। भोटेकोशी बाढ़ीबाट 15 महिनाका शिशुदेखि 18 वर्ष मुनिका करिब 17,000 बालबालिका प्रभावित भएका छन्। राष्ट्रिय बाल अधिकार परिषदका अनुसार होल्डिङ सेन्टरहरूमा 1,233 जना भेटिएका थिए। हाल होल्डिङ सेन्टरको संख्या 40 घटेर 12 आएको छ। दोस्रो चरणको विस्तृत स्क्रीनिङका क्रममा 509 बालबालिकाको व्यक्तिगत प्रोफाइल तयार पारिएकोमा रसुवामा 75 जना, नुवाकोटमा 214 र काठमाडौँमा 220 गरी कुल 134 जनाले अभिभावक गुमाएको पाइएको छ, जसमध्ये 18 जनाले आमा बुबा दुवै, 50 जनाले बुबा मात्र र 52 जनाले आमा मात्र गुमाएका छन्। अझै पनि लेखाजोखाको क्रममा रहेको परिषदको भनाइ छ।
0: यस्तै प्रसंग आजको मध्याह दैनिकमा लेखिएको छ, बाढ़ी प्रभावितलाई नयाँ शहरमा सार्ने तयारी शीर्षकमा समाचार छ। सरकारले भदौ 11 गते भदौ 10 गते भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट पूर्ण क्षति भएका तथा उच्च जोखिममा रहेका बस्तीहरूलाई पुरानै स्थानमा पुनस्थापना नगर्ने भएको छ। प्रभावित परिवारलाई सुरक्षित स्थानमा सारेर नयाँ शहर तथा एकीकृत बस्ती विकास गर्ने योजना पनि अगाडि बढ़ाइएको हो। बाढ़ी गएको 27 दिनपछि सरकारले रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक बसोबास नभएका प्रभावित परिवारको पुनस्थापनाका लागि 277 किता जग्गा पहिचान गरेको छ। यसैबीच बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै नेपालतर्फ सर्ने सम्भावना देखिएपछि मौसम पूर्वानुमान महाशाखाले सतर्क रहन आग्रह गरेको छ। बंगालको खाड़ीको पूर्वी भूभाग अर्थात उत्तर अण्डमान सागर र आसपासमा विकसित भएको भू न्यूनचापीय प्रणाली थप शक्तिशाली बन्दै पश्चिम उत्तर पश्चिमतर्फ सर्ने सम्भावना देखिएको महाशाखाले जनाएको छ। उक्त प्रणालीका कारण नेपालमा भारी वर्षा हुन सक्ने भएकाले सम्भावित जोखिमप्रति सचेत रहन महाशाखाले आग्रह गरेको छ। विशेष गरी असोज 9 गतेदेखि 11 गतेसम्म बंगालको खाड़ीबाट विकसित प्रणालीको प्रभाव नेपालमा बढ़ने र पश्चिमी वायुमण्डलीय प्रणालीसँग त्यसको अन्तर्क्रिया हुने सम्भावना रहेको मौसमविद मीन कुमार अर्यालले बताएका छन्। उनका अनुसार बुधबारदेखि नै मध्यम खालको वर्षा शुरू हुन सक्छ। मुख्य प्रभाव पार्ने वर्षाको विशेष मौसम बुलेटिन 9 देखि 11 गतेसम्मका लागि जारी गरिनेछ। अर्यालले भने हालसम्म यो प्रणाली चक्रवातमा परिणत भइसकेको छैन, त्यसैले यसको नामकरण भएको छैन र न्यूनचापीय क्षेत्रका रूपमा पनि अगाडि बढ़िरहेको छ। मौसमविदहरूका अनुसार यो प्रणाली न्यूनचापीय क्षेत्रबाट थप विकसित भई गइयो मौसमी प्रणालीमा परिणत हुन सक्ने र दक्षिण ओडिसा उत्तर प्रान्तको तटीय क्षेत्र मार्फत पुग्न सक्ने प्रक्षेपण गरिएको छ। आजको मध्याह दैनिकमा खबर छापिएको छ। शुक्रबारदेखि भारी वर्षाको सम्भावना, बाढ़ी प्रभावितलाई नयाँ शहरमा सार्ने तयारी।
2: नागरिक दैनिकले बाढ़ी पुगेका ठाउँमा नयाँ घर नबन्ने शीर्षकमा यस्तै प्रकृतिको खबर छापेको छ। 1200 परिवारका लागि स्थायी घर बनाउनु पर्ने भन्दै खबरमा भनिएको छ, भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीको बहाव पुगेको क्षेत्रभित्र पक्की भवन तथा स्थायी आवास बनाउन नमिल्ने गरी प्रस्ताव तयार पारिएको छ। शहरी विकास तथा भवन निर्माण विभागले यस्तो प्रस्ताव तयार पारेको हो। त्यसदिन बाढ़ीको बहावले ठाउँ ठाउँमा विभिन्न तह पार गरेको थियो। बाढ़ीको उच्च तहका कारण ठूलो मानवीय र भौतिक क्षति भएको विज्ञहरूले जनाएका छन्। नदीको सतहभन्दा रसुवागढ़ीमा 170 देखि 180 मिटरसम्म, घट्टे खोलामा 200 मिटर र टिमुरेमा 70 मिटरसम्म सतह पार गरेको भवन विभागका इन्जिनियरहरूले गरेको आन्तरिक अध्ययनमा जनाइएको छ। उनीहरूका अनुसार लिङलिङ र स्याप्रोमा 200-200 मिटर, हाकु बेसीमा 220 मिटर, मैलुङ र उत्तर गयामा 250-250 मिटरसम्म बाढ़ी पुगेको जनाइएको छ। विस्थापित राख्न 3200 रोपनी पहिचान खबरमा अगाडि भनिएको छ। भोटेकोशी बाढ़ी पीड़ितलाई सुरक्षित स्थानमा बसोबास गराउन 3200 रोपनी जग्गा पहिचान भएको छ। बाढ़ी पीड़ितका लागि सुरक्षित जग्गा पहिचान गर्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा एउटा समिति तयार गरिएको थियो। उक्त समितिले स्थानीय तहका पदाधिकारीहरूसँग समेत छलफल गरी जग्गा पहिचान गरेको थियो। समितिले मंगलबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो।
0: नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटिको बैठकमा पार्टीभित्रको शक्ति सन्तुलन र विवाद छताछुल्ल भएको छ। ललितपुरको भनी मण्डल स्थित रामबाग महलमा सोमबारदेखि जारी बैठक मंगलबारसम्म आइपुग्दा अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलबीच देखिएको चरम दूरी र अविश्वास केही मत्थर भएको छ। आफूलाई पदबाट हटाउन महासचिव पोखरेलले छुट्टै दस्तावेज तयार पारेको भन्दै रुष्ट भन्नुभएका अध्यक्ष ओलीले उहाँलाई भूमिकाविहीन बनाउने प्रयास गर्नुभएको थियो। तर मंगलबारको बैठकमा महासचिव पोखरेल र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रयास गर्नुभएको छ। एमाले केन्द्रीय कमिटिको बैठक पार्टीभित्रको शक्ति सन्तुलन र विवाद छताछुल्ल, अधिकांशले राखे नेतृत्व परिवर्तनको माग, आजको हिमालय टाइम्समा खबर छापिएको छ।
2: निजामती कर्मचारीको अनलाइन सरूवा प्रणाली कार्यान्वयनमा आएसँगै विगतमा पहुँचवाला कर्मचारी सधैँ सिंहदरबार आसपास बस्ने प्रवृत्तिको अन्त्य भएको छ। गत साउनदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याइएको अनलाइन सरूवा प्रणालीले यस अघि पहुँचका भरमा आफू अनुकूलको कार्यालयमा सरूवा गराउने परम्परागत व्यतिथिको अन्त्य गरेको हो। निश्चित अवधि पुगेपछि अनलाइन प्रणालीले नै कर्मचारीको सरूवा गर्ने, कर्मचारी र रिक्त कार्यालय बारे अवगत गराउने भएकाले दबाव र प्रभावका आधारमा अवधि नपुग्दै कर्मचारी सरुवा गर्ने अभ्यास अहिले पूर्णत बन्द भएको छ। हट्यो परम्परागत व्यथिति शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
0: नेपालको लैंगिक समानतामा सुधार शीर्षकमा नयाँ आर्थिक अभियान दैनिकमा खबर छापिएको छ। शिक्षा र राजनीतिक प्रतिनिधित्वमा भएको सुधारका कारण विश्वव्यापी लैंगिक समानता सूचांकमा नेपाल 5 स्थानमाथि उक्लिएर पनि आर्थिक सहभागिता तथा अवसरमा महिला र पुरूष बीचको अन्तर थप फराकिलो भएको छ। वर्ल्ड इकोनोमिक फोरमले सार्वजनिक गरेको ग्लोबल जेण्डर ग्याप रिपोर्ट 2026 अनुसार लैंगिक विभेदमा सन् 2025मा 125 स्थानमा रहेकोमा सन् 2026मा सुधार भएर 120 स्थानमा पुगेको छ। यसमा रहेको स्कोर 0.684 सुधार भएर 0.669 उक्लेको छ। तर आर्थिक सहभागिता तथा अवसर सम्बन्धी नेपालको स्कोर सन् 2025 0.460 घटेर 0.455 आइपुगेको छ। यसको अर्थ रोजगारी आय व्यावसायिक तथा प्राविधिक काम र वरिष्ठ व्यवस्थापनमा नेपालले महिला र पुरूष बीच 45.5% अन्तर मात्रै हटाउन सकेको छ। यसैबीच प्रतिवेदन अनुसार नेपालमा महिलाको श्रम शक्ति सहभागिता दर 27.91% मात्र रहेको छ। पुरूषको यस्तो दर 54.95% रहेको छ। श्रम बजारमा महिलाको सहभागिता पुरूषको तुलनामा झण्डै आधा मात्र रहेको तथ्याङ्कले देखाएको छ। यस्तै समान प्रकृतिको काममा महिला र पुरूषले पाउने पारिश्रमिकको समानतामा पनि नेपालको अवस्था कमजोर रहेको छ। नेपालको लैंगिक समानतामा सुधार आजको आर्थिक अभियानमा खबर छ।
2: जलविद्युत कम्पनीलाई प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्न झन कठिन हुने भएको छ। नेपाल धितोपत्र बोर्डले मस्यौदा गरेको सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका 2083 कठोर र नियन्त्रित मापदण्डहरू राखेपछि आईपीओ जारी गर्न सहज हुने देखिएको हो। सार्वजनिक निर्देशिकाको दफा 16 अंकित मूल्य बराबरको खुद सम्पत्ति नेटवर्थ हुनुपर्ने भनिएको छ। यसको अर्थ जलविद्युत आयोजनाको अंकित मूल्य 100 रूपैयाँमा आईपीओ जारी गर्ने भएकाले नेटवर्थ पनि 100 रूपैयाँ नै हुनुपर्दछ। यो जलविद्युत आयोजनाको हकमा व्यावहारिक हुनै नसक्ने स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इपानका वरिष्ठ उपाध्यक्ष उत्तम ब्लोनले बताए। जलविद्युतमा आईपीओ जारी गर्न झन कठिन शीर्षकमा कारोबार दैनिकमा यो खबर छापिएको हो।

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ गुड।